एउटै हुने थियो यो कुविधि। तर हामी अलग अलग भूगोलबाट प्रतिनिधित्व गर्दछौं, हामी अलग अलग प्राकृतिक वातावरणबाट प्रतिनिधित्व गर्दछौं, अनेक संस्कृति संस्कारहरूबाट हामी हुर्के भनेका छौं। त्यसैले हामीले आफ्ना किसिमका योगका विधिहरूको निर्धारण गरेका छौं। जे होस्, ती सबै योग हाम्रा निमित्त रोग निवारक औषधि हुन्। त्यसकारण हाम्रो वरपर, हाम्रो परिवेशमा, हाम्रो परिस्थितिमा जस्ता योगका विधिहरू प्रचलनमा आएका छन् तिनलाई स्वीकार गर्नुको अर्को कुनै विकल्प छैन यदि जीवनलाई रोगमुक्त तुल्याउने हो भने। रोगमुक्त नभइकन हामी जीवनका कुनै पनि सिद्धिहरू आर्जन गर्न सक्दैन। शरीर रोगी छ भने मन पनि रोगी हुन्छ। मन र शरीरको अन्योन्याश्रित सम्बन्ध छ प्रिय सज्जन। हाम्रो शरीरमा कुनै पीड़ा भइरहेको छ भने मनमा आनन्द हुन सक्दैन। यदि मनमा आनन्द छैन, मनमा पीड़ा छ भने शरीरमा घाउ नभए पनि नयाँ किसिमको घाउ देखा पर्दछ। कुनै रोग नलागेर पनि हाम्रो शरीर त्यसै रोगी भइदिन्छ, किनभने मन र शरीर एकअर्काका परिपूरक हुन्। एउटालाई चोट लाग्यो अर्कोलाई दुख्छ, अर्कोलाई चोट लाग्यो अर्कोलाई दुख्छ। त्यसैले योगका माध्यमले हाम्रा समस्त शारीरिक र मानसिक रोगहरूबाट हामी मुक्त हुन सक्दछौं। त्यसपछि अर्को एउटा महत्वपूर्ण सत्यका बारेमा हाम्रा आचार्यहरूले चिन्तन गरेका छन्। त्यो सत्यको नाम हो ध्यानबाट ज्ञान प्राप्त गर्न। हामीले यदि ज्ञान प्राप्त गर्नु छ भने त्यसका निमित्त ध्यान आवश्यक छ। ध्यान भनेको चित्तलाई अनेकन विषयवस्तुहरूबाट हटाएर कुनै निश्चित विषयमा केन्द्रित गर्नुको नाम हो। हाम्रो चित्तको दशालाई एकीकृत गर्ने, सेन्ट्रलाइज गर्ने कामलाई मेडिटेशन अर्थात ध्यान भनेर भनिन्छ। हाम्रो दुःखको कारण, हाम्रो पीड़ाको कारण, तनावको कारण भनेकै मनको विकेन्द्रीकरण हो। मन विभिन्न ठाउँमा स्क्याटर्ड हुनु हो अर्थात छिरलिनु हो। हामीले स्क्याटर्ड जुन मन छ, हाम्रो छिरलिएको जुन मन छ, त्यसलाई एक ठाउँमा केन्द्रीकृत गर्नु छ। जस्तो हामीसँग एउटा लेन्स छ भनेदेखि त्यो लेन्समा आकाशमा छिरलिएको जुन सूर्यको प्रकाश छ, त्यो प्रकाश केन्द्रीकृत हुन्छ, एकीकृत हुन्छ। अनेकतिर छिरलिएको जुन प्रकाश छ, सूर्यको जुन तापशक्ति छ, त्यो तापशक्तिलाई त्यो लेन्सले एकै ठाउँमा ल्याइदिन्छ र प्रचण्ड ताप सिर्जना गरिदिन्छ। त्यो तापका कारणले हामीले आगो पैदा गर्न सक्दछौँ। हाम्रो मनको प्रकाश पनि अनेक ठाउँमा छिरलिएको हुन्छ। छिरलिएको जुन हाम्रो मनको उज्यालो छ, मनको प्रकाश छ, त्यसलाई एक ठाउँमा ल्याउने काम ध्यानले गर्दछ। जब हामी ध्यानी बन्दछौँ, चित्तलाई जहाँ भन्यो त्यहाँ, जस्तो भन्यो त्यस्तो तरिकाले स्थिर बनाउन सक्दछौँ, त्यतिखेर हामीलाई कुनै पनि समस्याहरूले सताउन सक्दैनन् प्रिय सज्जन। हामी बाहिरी समस्याहरूबाट तनावमा पर्दैनौँ जति हाम्रो आफ्नो चित्तका कारणले तनावमा पर्दछौँ। बाहिर त समस्या नै छैन प्रिय सज्जन। हामीले अरू कसैलाई दोष दिनुको कुनै अर्थ छैन। हामी विभिन्न असफलताहरूमा दौडिरहेका हुन सक्छौँ, अनेक अप्ठ्याराहरू हाम्रो जीवनमा आइरहेका हुन सक्छन्, अनेक असफलताहरू हामीले बेहोरिरहेको हुन सक्दछ। ती कुनै पनि असफलता र अप्ठ्याराहरूमा हामी बाहिरका कुनै पनि मनुष्यको हात छैन, कसैले पनि हामीलाई समस्याग्रस्त तुल्याएको छैन। हामी स्वयं हाम्रै कारणले समस्यामा परेका छौं। त्यसकारण ध्यानले तपाईँलाई यो दिव्य ज्ञान गराउँछ। तपाईँ को हो, तपाईँको कर्तव्य के हो, हाम्रा समस्याहरूको मूल के हो र समाधानको स्रोत के हो, कसरी हामी समस्याहरूबाट मुक्त हुन सक्दछौँ, कसरी हामीले हाम्रो आनन्द स्वरूपलाई प्राप्त गर्न सक्दछौँ।

सबै सबै कुराहरूका पछाडि बोधको ठूलो हात हुन्छ। गौतम बुद्ध बुद्ध बन्नुभयो ध्यानका माध्यमले, बारम्बार ध्यान गर्नुभयो, सत्यको ध्यान गर्नुभयो, खोज्नुभयो आफैसँग, आफै भित्र हेर्नुभयो, निरीक्षण गर्नुभयो र आफ्नो वास्तविकता बोध गर्नुभयो, वास्तविकता जान्नुभयो, ठिक के हो बेठिक के हो, उचित के हो अनुचित के हो, यी सबैको निर्केवल गर्न सक्ने क्षमता गौतम बुद्धभित्र प्रकट भयो। त्यसपछि उहाँ भगवान बन्नु, महामानव बन्नु। प्रिय सुचन, ध्यानले नै हामीलाई विशिष्ट ज्ञानी बनाउँछ। ध्यानबाट जुन ज्ञान प्राप्त गर्दछौ त्यो ज्ञानलाई प्राप्त गरेको अवस्था हो बुद्धत्वको अवस्था। यस प्रकार यी तीनवटा सन्दर्भहरूलाई आफ्नो जीवनमा सदैव हृदयङ्गम गर्ने प्रयत्न गर्नुपर्दछ। पहिलो चर्चा गर्यौं हामीले श्रमका माध्यमले समृद्धि, श्रमका माध्यमले सृजना समृद्धि पहिलो आवश्यकता, योगका माध्यमले रोगबाट मुक्ति हाम्रो दोस्रो आवश्यकता र हाम्रो तेस्रो र महत्वपूर्ण आवश्यकता भनेको ध्यानका माध्यमले ज्ञानलाई प्राप्त गर्नु। यी तीन सिद्धिहरूले हाम्रो जीवनलाई साँच्चै नै आनन्दपूर्ण बनाउँछन् र सार्थक बनाउँछन्। यो सार्थकताका निमित्त आजैदेखि पहल गरौं। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलामा फेरि हामी भेटिनेछौ। तबसम्मका लागि लक्ष्मण भण्डारीलाई बिदा दिनुहोस्।

0: आजको कविता आजको कविता
1: आजको कविता
2: आजको कविता
3: नमस्कार म बलराम दाहाल घर दोलखा कविताको शीर्षक म भित्रको दोलखा
4: जहाँ सुन्द्रावती बक्सिन त्यहीको सिर्जना हुँ गौरी शंकर हेरेर नथाक्ने तीर्षना हुँ छोरल्पा तालमा नाच्ने चरीढुङ्गा स्वयं मऊ चौतर्फी चम्किने चिल्लो खरीढुङ्गा स्वयं मऊ गौरी शंकरको काख पाए सौभाग्य जन्मन नेपालको जहाँबाट भयो समय मापन ऋषि श्रृङ्ग तपस्यामा बसेको ठाउँमा छु म श्रृङ्गेश्वर भनी पुज्ने पूज्यालो गाउँमा छु म सदैव स्थिरमा पुज्ने छिनकालीन चोकमा स्थिर आशीर्वाद सधैँ माग्दै बसेको छु म तलतिर टुट्वान बुकुने डुल्दै कालीन चोक पछि हिउँ खेल्दै प्रकृतिमा लड्दै हुर्केको जिन्दगी महु कालीन चोक दिदी जेठी माहिली त्रिपुराबाट कान्छी बाला कुमारीको जो दिन्थ्यो पहरा तर भोलि पल्ट हुने गर्थ्यो उसैको मृत्यु तै पनि डरले माथि डाँडामा कालीन चोक पुगिन्न नि भीमेश्वर ठुला पूज्य देवता दुलखातिर बसेका छन् म खोज्दैछु मै भित्र शक्ति आगिर अनिष्ट हुन लागेमा दिन्छन् संकेत राष्ट्रमा अन्याय बढ्न लागेमा छोड्दछन् पसिनामा गर्छ सैलुङ्ग सत्कार सय थुम्की उठाउँदै आएका पाहुना राख्छ अगालामा रमाउँदै त्यस्तो आतिथ्यमा जन्मी हुर्केको जुजुमानौ सैलुङ्गले सिकाएको अतिथि देवगानौ हावा पानी चिसो मिल्दो गिरीको म गुफाश्रम स्विजरल्यान्ड भनी चिन्ने जिरीको शान्त आश्रम राष्ट्रिय योजनाभित्र तामा कोशी छ कञ्चन राष्ट्र झलल्ल पार्ने त्यो बत्ती या बिजुली हुँ म राष्ट्र झलल्ल पार्ने त्यो बत्ती या बिजुली हुँ म बत्ती या बिजुली हुँ म धन्यवाद
0: आजको कविता
1: आजको कविता।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थारा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोमसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 17 गते आइतबार, नेपाल सम्बत 1146, मे 31 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: विद्यालय अभावले विद्यार्थी अभावले सामुदायिक विद्यालय बन्द हुँदै थपिँदै निजी 50 भन्दा कम विद्यार्थी रहेका 8000 सामुदायिक विद्यालय गाड्ने सरकारको तयारी।
0: बजेटले बढ़्यो सार्वजनिक सवारी साधनको कर, बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को।
1: भुटोल नारायणगढ़ सड़क निर्माणको अन्तिम चरणमा, गोरुसिङे चन्द्रोटा तर्फको सड़क स्तर उन्नति सुस्त।
0: जापानमा जनसंख्या निरन्तर घट्दो, जनसंख्या गिरावटले आर्थिक संकुचन ल्याउने विज्ञहरूको चेतावनी।
1: र एसियन छनौट क्रिकेटमा नेपाली महिला टोली मलेसियासँग पराजित, छनौट हुन अब चीनलाई हराउनु पर्ने।

0: दुःख होइन, दुःख हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। विद्यार्थी अभावमा देशभरका 8,000 सामुदायिक विद्यालय मर्ज गर्ने अर्थात गाभ्ने तयारीमा सरकार लागिरहँदा निजी विद्यालयको संख्या भने बढ़दो छ। आपसमा गाभ्ने तयारी स्वरूप सरकारले 50 भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सूची माग्दा 8,000 को सूची शिक्षा मन्त्रालयमा पुगेको छ। तर निजी विद्यालय भने गत शैक्षिक सत्र 2082 मात्रै 104 थपिएका हुन्। सरकारले गत बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार शैक्षिक सत्र 2082 निजी विद्यालयको संख्या 8,931 पुगेको छ। देशभर सरकारी विद्यालय भने 27,020 छन्। सामुदायिक र निजी गरी देशभर 35,951 विद्यालय छन्। यी विद्यालयमा 70,00,000 बाल बालिका अध्ययनरत रहेको शिक्षा मन्त्रालयको तथ्याङ्क छ। जसमध्ये सामुदायिकमा 71.27%, निजी विद्यालयमा 24.87% र परम्परागत तथा धार्मिक विद्यालयमा 3.86% विद्यार्थी छन्। शैक्षिक सत्र 2081 यो दर क्रमशः 73.0%, 23% र 4% थियो। दुई वर्षको अन्तर हेर्दा सामुदायिकमा विद्यार्थी घटेको र निजीमा बढ़ेको स्पष्ट देखिन्छ। आर्थिक सर्वेक्षण अनुसार 60% सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी छन्। त्यस्तै 293 सामुदायिक विद्यालयमा त 5 भन्दा कम विद्यार्थी रहेको शिक्षा मन्त्रालयकै तथ्याङ्क छ। यसले सामुदायिक विद्यालयको अवस्था निकै नाजुक देखाउँछ। आर्थिक सर्वेक्षणले बाल विकास कक्षामा भर्ना भएका स्कूली बाल बालिका मध्ये बालकको संख्या बढ़ी देखाएको छ। यता सिन्धुलीको गोलन्जोर गाउँपालिका 6 बन्दीजोर स्थित श्री प्राथमिक विद्यालयमा 4 विद्यार्थी मात्र छन्। प्रधानाध्यापक अप्सरा भण्डारीका अनुसार बाल कक्षामा 1, 2, 3 विद्यार्थी भर्ना भएका छन्। तर यसमा पनि सबै नियमित उपस्थित नहुने उहाँको भनाइ छ। कक्षा 3 पढ़ाई हुने विद्यालयमा विद्यार्थी घटेपछि गाउँपालिकाले 2 शिक्षक पनि कटौती गरिदिएको छ। विद्यार्थी संख्या न्यून भएपछि अहिले गाउँपालिकाको निजी स्रोतमा कार्यरत एकजना शिक्षक भण्डारीलाई मात्र काममा लगाइएको छ। एकजना कार्यालय सहयोगी छन्। यो विद्यालयलाई 5 वर्ष अघि मात्र 5-3 कक्षामा झारिएको थियो। आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
4: सरकारले व्यावसायिक तथा भाड़ामा प्रयोग हुने विभिन्न प्रकारका सार्वजनिक सवारी साधनहरूको वार्षिक आयकरको दरमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालय मार्फत सवारी साधन दर्ता वा नवीकरण गर्दा गाड़ी धनीले अनिवार्य बुझाउनुपर्ने वार्षिक करको दर परिमार्जन भएसँगै अब सानादेखि ठूला र विद्युतीय सवारी साधनको संचालन लागत महँगो हुने भएको छ। नयाँ व्यवस्था अनुसार सवारी साधनको वर्गीकरण र क्षमताको आधारमा वार्षिक करमा 1,000 रूपियाँदेखि 2,500 रूपियाँसम्म वृद्धि गरिएको छ। परिमार्जित दर रेट अनुसार 1,300 सीसीसम्मका कार, जीप, भ्यान र माइक्रो बसको वार्षिक कर 5,600 बढ़ेर 6,500 रूपियाँ पुगेको छ भने 4,000 सीसी भन्दा माथिका ठूला सवारीले अब 11,000 रूपियाँ तिर्नुपर्ने भएको छ। मध्यम तथा ठूला व्यावसायिक सवारी साधनतर्फ मिनी ट्रक र मिनी बसको कर 9,500 तथा ठूला ट्रक र बसले कर 12,500 रूपियाँ तिर्नुपर्ने भएको छ। हेभी मेसिनरी उपकरण, तेल ट्याङ्कर र ग्यास बुलेटको कर सबैभन्दा बढ़ी 17,500 रूपियाँ पुर्याइएको छ। विद्युतीय सवारी साधनका लागि क्षमता अनुसार 4,000 देखि 9,500 रूपियाँसम्मको नयाँ कर निर्धारण गरिएको छ। बढ़ो सार्वजनिक सवारीको कर आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
3: सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत मा मूल्य अभिवृद्धि कर लागू गर्ने निर्णयले सर्वसाधारण उपभोक्ता प्रभावित हुने देखिएको छ। घरायसी प्रयोजनमा विद्युतीय उपकरण प्रयोगमा अभ्यस्त हुने क्रममै रहेका उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्तालाई चिड्याउने मात्र नभई मुलुकको विद्युत खपत विस्तारको योजनालाई पनि प्रभावित गर्ने देखिएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लीले संसदको दुवै सदनमा पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। सरकारले केही वर्षदेखि खाना पकाउने ग्यास प्रतिस्थापन गर्ने गरी विद्युतीय चुलो अनुदानमा उपलब्ध गराउने व्यवस्था गर्दै आएको पनि छ। खास गरी वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र संघको सहकारीमा स्थानीय तहले यो अभियान कार्यान्वयन गरिरहेको छ। यसबाहेक वातावरण संरक्षण तथा हरित ऊर्जा प्रवर्धनमा सक्रिय विभिन्न संघ संस्थाले पनि यस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन्। विद्युत उपभोग विस्तारमा अभ्यस्त हुन थालेका घर परिवारलाई बजेटको यो व्यवस्थाले नराम्रोसँग प्रभावित गर्ने सरकारवाला बताउँछन्। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध गर्नुभएको छ। उहाँले उपभोक्तामाथि 5% दरले मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय गरेको आरोप लगाउनुभयो। यो निर्णय आम उपभोक्ताको हित विपरीत, ऊर्जा रूपान्तरणको लक्ष्य विपरीत र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियान विपरीत रहेको पनि बताउनुभयो। जनताका लागि ऊर्जा वातावरण तथा विकास संस्थाका प्रमुख कार्यकारी अधिकृत विराज गौतम सरकारको यो कदम प्रतिगामी भएको टिप्पणी गर्नुहुन्छ। बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को शीर्षकमा गोर्खापत्रमा समाचार छ।
4: यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम अधिक तरलता छ। मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रूपियाँ हाराहारी छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेको बेला आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारको लागि पर्याप्त नभएको जानकारहरूको भनाई छ। अर्थतन्त्र लामो समयदेखि शिथिल छ। ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्। अहिले ब्याजदर र सहज ऋणको उपलब्धता भन्दा पनि लगानीकर्ताले लगानी सुरक्षा र उचित प्रतिफल खोजिरहेका छन्। मुख्य गरी जेएनजी आन्दोलनपछि निजी क्षेत्र धेरै त्रसित छन्। यही कारण निजी क्षेत्रले मनोबल उठाएर लगानी विस्तार गर्न बजेट मार्फत सरकारले ल्याएका नीति तथा कार्यक्रम पर्याप्त नभएको निजी क्षेत्रको भनाई छ। अर्थतन्त्रमा पूँजी निर्माण कमजोर छ। आर्थिक वर्ष 2074-75 जीडीपीको अनुपातमा कुल लगानी 39.5% रहेकोमा आर्थिक वर्ष 81-82 28.1% सीमित छ। सरकारको कमजोर पूँजीगत खर्च र निजी क्षेत्रको लगानीमा आएको कमीले गर्दा समग्र लगानीको स्थिति खस्केको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। विगत एक दशकमा निजी क्षेत्रको लगानी जीडीपीको औसत 19.6% रहेकोमा कोविड 19 महामारीपछि यसको अनुपात क्रमशः कम हुँदै आर्थिक वर्ष 81-82 14.7% पुगेको छ। नेपालमा संचित बहुराष्ट्रिय कम्पनीहरूले बजेटले बजारमा माग बढ़ाउने र त्यसबाट अर्थतन्त्र चलायमान हुने प्रतिक्रिया दिएका छन्। यसै गरी ठूला आयोजनामा लगानी जुटाउने प्रयत्न पनि सरकारले गर्नुपर्ने विज्ञहरूको भनाई छ। आयोजना आफैले बजारबाट लगानी जुटाउने बजेट प्रणाली भन्दा बाहिरबाट गरी तामाकोशी जलविद्युत आयोजनाको मोडलमा थप आयोजना पनि बजेटमा ल्याउनुपर्ने अर्थविद एवं राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताउनुभयो। बजेटले बढ़ाउला लगानी र उत्पादन शीर्षकमा कान्तिपुरमा समाचार छ।
3: नेपालमा बढ़दो बजेट घाटा र चालू खर्चको चापले सार्वजनिक ऋण दायित्व बढ़ाइरहेको छ। हरेक वर्ष सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण दायित्व मात्रै होइन सामा ब्याज भुक्तानीमा हुने खर्च समेत उच्च दरमा बढ़िरहेको छ। यसले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा जटिलता बढ़ाउँदै लगेको देखिन्छ। आगामी आर्थिक वर्ष 2083-84 नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 34.5 खर्ब बराबर पुग्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षमा 6.57 खर्ब सार्वजनिक ऋण परिचालन गर्दा परिचालन तथा 3.18 खर्ब ऋण भुक्तानी गर्न छुट्याउने लक्ष्य लिएको छ। साथै 56 अर्ब विदेशी विनिमय दरमा हुने परिवर्तनले घाटा हुने अनुमान गरिएको छ। पूरा ऋण प्राप्ति र सामा फिर्तापछि नेपालले तीर्न बाकी सार्वजनिक ऋण 34 अर्ब 18 अर्ब 77 करोड़ रूपियां बराबर पुग्ने सरकारको प्रक्षेपण छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण 29 खर्ब 75 अर्ब 4 करोड़ पुगेको सरकारी तथ्याङ्क छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सार्वजनिक ऋण 30 खर्ब 29 अर्ब 28 करोड़ पुग्ने अनुमान गरिएको छ। आगामी आर्थिक वर्षको असार मसान्त भने नेपालले तिर्न बाँकी आन्तरिक ऋण 15 खर्ब 43 अर्ब 74 करोड़ र बाह्य ऋण 18 खर्ब 75 अर्ब 2 करोड़ पुग्ने अनुमान छ। अर्थमन्त्री डाक्टर स्वर्णिम माघले विगतका सरकारले झैं घाटाको बजेट ल्याएर बजेटको ठूलो अंश चालूतर्फ विनियोजन गर्नुभएको छ। अर्थमन्त्रीले 6 खर्ब 57 अर्ब 29 करोड़ रूपियाँ बराबरको घाटा बजेट ल्याएर त्यसको परिपूर्ति सार्वजनिक ऋणबाट गर्ने लक्ष्य लिनुभएको छ। आजको नयाँ पत्रिकामा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको। विदेशमा पनि सोगाट र डेटफ्री प्रडक्ट नै युज हुन्छ, त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
6: साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: यो हो हाम्रो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनिरहेको बुटोल नारायणगढ़ सड़कको निर्माण अन्तिम चरणमा पुगेको छ बुटोलदेखि दाउनेसम्म एउटा र दाउनेदेखि नारायणगढ़सम्म अर्को भागलाई विभाजन गरी पश्चिम र पूर्वी खण्ड बनाएर यो सड़क निर्माण गरिएको छ दुवै आयोजना कार्यालयले दिएको जानकारी अनुसार हालसम्म दुवै खण्डमा गरी कुल 92% निर्माणमा भौतिक प्रगति भएको छ बुटोल नारायणगढ़ सड़कको कुल दूरी 113 किलोमिटर हो त्यसमध्ये दाउने क्षेत्र मात्र 14 किलोमिटर छ तर अरू क्षेत्रमा सड़क सहज भए पनि दाउने खण्डमा बाढ़ी र पहिरोले सताउँदा यात्रीहरू दिक्क बनेका थिए दाउने क्षेत्रको पूर्वी खण्डमा पर्ने 4 किलोमिटर मध्ये सबैमा ढलानको काम सकिएको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभएको छ झण्डै 24 घण्टाको कष्टपूर्ण यात्रा अहिले बढ़ीमा 7-8 घण्टामा सीमित भएपछि यातायात व्यवसायलाई धेरै राहत मिलेको पश्चिम नेपाल बस व्यवसाय प्राली बुटोलका अध्यक्ष ददिराम खरेलले प्रतिक्रिया दिनुभएको छ खरेलले केही दिन अघि आफू काठमाडौँबाट आफ्नो निजी कारमा 5 घण्टामै बुटोल आइपुगेको जानकारी दिनुभएको छ नारायणगढ़ मुगलिन सड़क स्थगित नै बनिसकेको छ नागढुङ्गा सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालन भएपछि यात्रीलाई काठमाडौँ पुग्न धेरै सहज हुने उहाँले बताउनुभयो पूर्वी नेपालका सबै जिल्लाहरूमा आफ्नो कम्पनीका गाड़ीहरू बुटोलमा छुट्ने गर्छन् व्यावसायिक हिसाबले पनि पश्चिम नेपालको प्रमुख शहरको रूपमा परिचित बुटोल रहेको छ काठमाडौँ र पूर्वी नेपालका प्रमुख शहर वीरगंज विराटनगर सहित चितवनबाट बुटोलमा माल सामान ओसार पसार गर्न व्यवसायीहरूले बुटोल नारायणगढ़ सड़क सहज नहुँदा शास्ति खेप्दै आएका थिए यसैबीच पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको अर्को महत्वपूर्ण योजना हो बुटोल गोरुचुङ्गे चन्द्रौटा सड़क यो सड़कको निर्माणको काम धमाधम चलिरहेको थियो तर बीचमा निर्माण सामग्री र कामदार अभावले कामले सोचे अनुसार गति लिन सकेको छैन सड़क अहिले भत्काएर भाताभुङ रहेको छ तर कामले तीव्रता पाउन सकेको छैन दैनिक हजारौं सवारी साधन ओहोर दोहोर गर्ने यो सड़क तोकिएको मितिमा सम्पन्न हुनेमा नागरिकहरू ढुक्क छैनन् यो सड़क पनि एडीबीको अनुदानमा विस्तार गर्न थालिएको हो बुटोल गोरुसिङ्गे चन्द्रौटा सड़क खण्ड अन्तर्गत बुटोल गोरुसिङ्गे 50 किलोमिटर 2081 कार्तिक 12 गतेदेखि निर्माण थालिएको हो चिनिया निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवनको आशिष निर्माण सेवा जेबीले कुल 13,55,95,00,000 रूपियाँमा ठेक्का लिई काम थालेका छन् निर्माण कम्पनीले 84 कार्तिक 3 गतेसम्म योजना सम्पन्न गर्नुपर्ने सम्झौता छ सक्यो सधैँको बाढ़ी र पहिरोको शास्ति कष्टपूर्ण 14 किलोमिटर दाउने खण्ड अब सरर गति लिएन बुटोल गोरुसिङ्गे चन्द्रौटा सड़कले शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ
3: कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो तर त्यसपछि 1 वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढ़ेको छैन विधेयक अलपत्र छ भाषा आयोगले कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिश गरे पनि कोशीमा ठूलो जनसंख्या रहेको राई समुदायको भाषालाई कसरी समेट्ने भन्ने निचोड ननिस्कँदा अहिलेसम्म संसदमै अड्किएको हो राई समुदायमा विभिन्न भाषा हुने भएकाले भाषा आयोगले लिम्बू र मैथिली मात्रै सिफारिश गरेको थियो तर अहिले राई समुदायका भाषाहरूको पनि विषय उठ्दा ढिलाइ भइरहेको हो यो विधेयक दफावार छलफलका लागि 15 भदौमा संसदको सामाजिक विकास समितिमा गएको छ सरकारले विधेयक दर्ता गर्नु अघि नै सरकारी कामकाजको भाषाका लागि बजेट वक्तव्यमा मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक व्यवस्था मिलाउने उल्लेख छ यसैबीच कोशी प्रदेश सरकारले घोषणा गरेको दलित मुसहर समुदायका बालबालिकाको शिक्षा सशक्तिकरणका लागि सक्षम छोरी कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने नीति कार्यक्रम मार्फत घोषणा गरेको छ तर चालू वर्षको बजेटमा घोषणा भएको सक्षम छोरी कार्यक्रमको कार्यान्वयन भने अर्को बजेट आउने बेलासम्म सुस्त पाइएको छ। कोशी सरकारले चालू आर्थिक वर्षको बजेटमा मुसहर समुदायका छोरीको शिक्षामा पहुँच बढ़ाउँदै आर्थिक सामाजिक रूपान्तरणका लागि सक्षम छोरी कार्यक्रमलाई नमूनाका रूपमा सञ्चालन गर्न 1,50,00,000 बजेट विनियोजन गरेको घोषणा गरेको थियो। तर सरकारले बजेट आएको 10 महिना बितिसक्दा पनि अझै कार्यक्रम कार्यान्वयनमा पूर्ण रूपले गइसकेको छैन। आजको नयाँ पत्रिकामा समाचार छ।
4: भूपतसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासको लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको छ। सम्झौतामा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका प्रमुख ध्रुवा प्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ। विभागका तर्फबाट महानिर्देशक रविन्द्र बोहराले हस्ताक्षर गर्नुभएको हो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले विश्व बैंकले गत मार्च 13 85 मिलियन अमेरिकी डलर करिब 12,66,00,000,000 रूपियाँ ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको थियो। 5 वर्ष परियोजना अन्तर्गत 4 नगरपालिकाले करिब 3 मिलियन अमेरिकी डलर बराबरको कार्यक्रम सञ्चालन गर्नेछन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिष कुमार यादवका अनुसार आगामी आर्थिक वर्षको शुरूमै प्रत्येक स्थानीय तहलाई पहिलो चरणमा करिब 9 करोड़ रूपियाँ उपलब्ध गराइनेछ। बुद्ध परिपथ 12 अर्बको परियोजना शुरू। गोर्खापत्रमा समाचार छ।
3: निर्वाचनमा अपेक्षाकृत नतिजा नपाएसँगै नेताहरूबीच चर्केको शक्ति संघर्षले राप्रपालाई विभाजनतिर धकेलेको छ। चर्को विवादबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाको समूहले अनुज्ञ भेलाको तयारी गरेको छ। तर पार्टीका 3 पूर्व अध्यक्षले भने आगामी महाधिवेशनबाट निकास खोज्न आह्वान समेत गरेका छन्। अध्यक्ष राजेन्द्र लिङ्गदेनको कार्यशैलीसँग असन्तुष्टि जनाउँदै महामन्त्री डाक्टर धवल शमशेर राणा नेतृत्वको एउटा समूहले यी सत्ता काठमाडौँमा भेला बोलाउने तयारी गरेको छ। उहाँ निकट एक नेताका अनुसार सोमबारपछि आयोजना हुने भेलासँगै पार्टीबाट अलग हुने बारे उनीहरूबीच छलफल भइरहेको छ। यी सन्दर्भमा पूर्व अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र डाक्टर प्रकाश चन्द्र लोहानीले राप्रपालाई थप सशक्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। पूर्व अध्यक्ष त्रय थापा, राणा र लोहानीले पार्टीको शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सम्भावित फूट रोक्न आह्वान गरेका हुन्। आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ़दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछ। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रश्न हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रस्तुत हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाजु? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र
8: जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। वालेन्द्र शाह नेतृत्वको सरकार गठनभएता अमेरिकी अधिकारीहरूको काठमाडौँ भ्रमण बाँकी रहेको छ। सार्वजनिक कूटनीति हेर्ने अमेरिकी उप विदेश मन्त्री सारा बी रोजर्स शनिबार काठमाडौँ आइपुग्नु भएको छ। शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उहाँ तेस्रो अमेरिकी अधिकारी हुनुहुन्छ। रोजर्स अघि दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेश मन्त्री समीर पल कपूर सात वैशाखमा आउनुभएको थियो। उहाँ पछि 27 वैशाखमा भारतका लागि अमेरिकी राजदूत एवं दक्षिण र पश्चिम एसियाका लागि विशेष दूत सर्जियो गोरले नेपाल भ्रमण गरिसक्नु भएको छ।
4: गणितिक विषयसँग सम्बन्धित नयाँ अनुसन्धानका विषयमा छलफल गर्ने उद्देश्यले काभ्रे पलाञ्चोकको धुलेखेलमा चौथो अन्तर्राष्ट्रिय एप्लिकेशन अफ म्याथमेटिक्स टू नन साइन्सेज सम्मेलनको आयोजना गरिएको छ। एसोसिएसन अफ नेप्लिज म्याथमेटिक्स इन अमेरिका, नेपाल गणित समाज र गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको आयोजनामा सम्मेलन गरिएको हो। सम्मेलनका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर परमेश्वरी कटेलले सम्मेलनमा गणित विषय, गणित शिक्षा र गणित प्रयोग हुने प्राकृतिक तथा सामाजिक विज्ञान, इन्जिनियरिङ, स्वास्थ्य, वित्तीय क्षेत्र र तथ्याङ्क शास्त्र जस्ता विधाका स्थापित तथा युवा वैज्ञानिक बीच नयाँ अनुसन्धानका विषयमा छलफल गरिने बताउनुभयो। 18 देशका गणितका अनुसन्धानकर्ता धुलीखेलमा गोर्खापत्रमा समाचार छ।
3: सरकारले नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकममा रहेको आफ्नो शेयर स्वामित्व घटाएर 66% झार्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य मार्फत संघीय सरकारको शेयर 66% कायम राखी बाँकी शेयर पुष प्रशान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना अघि सारिएको हो। यसरी शेयर बिक्रीबाट प्राप्त हुने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने अर्थमन्त्री स्वयं बागले बताउनुभयो। कान्तिपुरमा समाचार छ।
4: प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले सरकारमा सकारात्मक कामको स्वागत गर्ने र कमी कमजोरी प्रति खबरदारी गर्ने दायित्व रहेको बताउनु भएको छ। नेपाल थारू संघको प्रथम अधिवेशन काठमाडौँमा उद्घाटन गर्दै थापाले सरकारले ल्याएको बजेटमा अर्थतन्त्रको संरचनागत सुधारको लागि केही सकारात्मक नीतिगत व्यवस्था समेटिएको बताउनुभयो। राज्यको प्रवृत्ति गरीबको समस्या समाधान गर्नुभन्दा उनीहरूलाई विस्थापित गर्नेतर्फ उन्मुख देखिएको थापाले आरोप समेत लगाउनु भएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। जापानको जनसंख्या पछिल्लो 5 वर्षमा झण्डै 31 लाखले घटेको छ। सन् 2025 राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जापानको कुल जनसंख्या 12,30,50,000 छ। सन् 2020 जनगणनाको दाँजोमा कुल जनसंख्या 30,90,000 घटेको हो। जापानमा सन् 1920 प्रत्येक 5 वर्षमा जनगणना हुँदै आएको छ। त्यसै त सन् 2010 जापानको जनसंख्या सबैभन्दा बढ़ी 12,80,00,000 हारारी थियो। सन् 2015 पहिलोपटक जनसंख्या घटेको थियो। त्यसै त लगातार 3 जनगणनामा जापानको जनसंख्या घटेको देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार जापानको जनसंख्या 2.5% घटेको छ, जुन अहिलेसम्मकै तीव्र गिरावट हो। यसअघि सन् 2020 जनगणनामा जनसंख्या 0.7% मात्र घटेको थियो। शुक्रबार सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कले जापानलाई विश्वको 12 धेरै जनसंख्या

0: भएको देशको रूपमा देखाएको छ। सन् 2020 को जनगणनामा जापान विश्वको 11 स्थानमा थियो। जनसंख्याका आधारमा विश्वको शीर्ष 20 मुलुकभित्रका रूस, चीन र थाइल्याण्डको जनसंख्या पनि सन् 2020 को तुलनामा 2025 घटेको छ, तर सबैभन्दा धेरै गिरावट जापानमा देखिएको छ। यसले जनसंख्याको निरन्तर गिरावटले आर्थिक संकुचन ल्याउने तथा उसको अन्तर्राष्ट्रिय क्षेत्रीय प्रभावलाई सीमित गर्ने विज्ञहरूले चेतावनी दिएका छन्।
1: अब खेल समाचार कमिंग अप नेक्स्ट द न्यूज प्लस।
2: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus. Radio Thahasanchar 99.4 Sahit. Thahasanchar Network ka partner station harubata ekai saath pratyek din bihana 6:30 baje nishpaksha sakriyata ko abhyas. Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
3: AIO.
4: Yes, AIO.
3: All in one mart. The best place for shopping.
4: Kya kar raha ho, khastya?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.

0: नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूजप्लसको आजको श्रृंखलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार र थाहा खबर .comबाट पनि संसारभर सुन्न सक्नुहुन्छ। सरकारले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेको छ। राष्ट्रिय योजना आयोगले तोकेको स्क्रिनिङ भन्दा झण्डै 2 खर्ब बढ़ाएर आएको बजेट कस्तो छ? नयाँ योजना, कार्यक्रम र लक्ष्य के छन्? कार्यान्वयनमा चुनौती कति छ? आज हामी यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित भएर पूर्व अर्थ सचिव कृष्ण हरि दासकोटासँग कुराकानी गर्दैछौ। यहाँलाई थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा हार्दिक स्वागत छ। अहिलेको बजेट समग्रमा कस्तो आयो? दुई तिहाईको बलियो सरकारले जुन डिपार्चर गर्नुपर्ने थियो त्यस्तै आयो बजेट?
1: वास्तविक त अलिकति त्यस्तो आयो जस्तो नै लाग्छ। किन भन्दा मैले पहिला पनि एउटा अन्तर्वार्ता अब थिएँ, यसपालिको राष्ट्रिय स्वतन्त्र पार्टीको वार्तापत्र, सरकारले ल्याएको कार्य 100 कार्यसूची, 6 राष्ट्रिय मान्यता प्राप्त दलहरूको साझा 18 कार्ययोजना, राष्ट्रपतिबाट व्यक्त भएको नीतिगत कार्यक्रम र अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको पूर्व बजेट अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताहरूलाई सुन्दा कतै अर्थले 25 खर्बको बजेट त ल्याउने होइन भन्ने मैले आशंका सहित भनेको थिएँ। मेरो अनुमान थियो करिब उहाँले 22 खर्बको बजेट ल्याउनु भन्ने कुरामा केन्द्रित थियो त्यो अन्तर्वार्तामा। अहिले झन्डै झन्डै 21 खर्ब 24 अर्ब बराबरको बजेट आयो। राष्ट्रिय योजना सिलिङ दिएको त केवल 18 खर्ब 90 अर्ब रुपियाँको थियो। चालु आर्थिक वर्षमा विष्णु झन्डै झन्डै 16 खर्बमा बजेटको आकार झार्नुभएको थियो। त्यो हिसाबले धेरै नेपालीको उत्साहलाई समेटेर 4-5 खर्ब नै प्लस बजेट आएको छ र अर्थमन्त्रीले बजेटमा विनियोजन कुशलता र खर्चमा सक्षमता अपनाउने कुरो व्यक्त गर्नुभएको छ। त्यो कुरो कार्यान्वयनमा रूपान्तरित भयो भने यो बजेट केही न केही नेपाली जनताको इच्छा आकांक्षालाई समेट्छ भन्ने लाग्छ।
0: अब केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ, नयाँ कार्यक्रम जसरी आउनु पर्थ्यो अथवा एउटा कायापलट गर्ने गरी नयाँ ढंगले त्यसो चाहिँ आएन भन्ने प्रतिक्रिया पनि छ नि, तपाईँको चाहिँ के छ?
1: त्यसमा यस्तो छ, केही कुरा नयाँ आएको छ। जस्तो अर्थमन्त्री 2008 सालमा अर्थमन्त्री सुवर्ण शमशेरले बजेट ल्याउनु भएको थियो, उहाँको फोटो भनीसँगै आफ्नो फोटो सुट गरेर सार्वजनिक गर्नुभएको छ अर्थमन्त्रीले। पहिला पहिला योभन्दा अलि अगाडि अर्थीहरूले अल्लोको झोलामा आफ्नो बजेट ल्याउने गर्नुभएकोमा अहिले नेपाली कागजलाई रिबनले बाँधिदिनु भएको छ, यो अलिक थोरै पनि ल्याउनु खोज्नु भएको छ। एक प्रकारले 5 लाख रुपियाँसम्म मात्रै आएको अर्थ छुटको सीमा थियो, तर एक त सामाजिक सुरक्षा कर त सबैलाई लान्छ, त्यसलाई दोब्बर गरेर 10 लाख ल्याउनु भएको र कर्मचारीको तलब 21% बढेको छ। जनआन्दोलन 1 सर्वाधिक बढी बढ्दै यो कर्मचारीको तलब बढाउने 3 सरकार भए। महेश आचार्य मन्त्री हुँदाखेरि पनि राम्रै बजेट तलब बढेको थियो। भरतमन अधिकारीले 67 सालतिर जुन बेला म नै अर्थ सचिव थिएँ बेला पनि हामीले 24% तलब वृद्धि गरेका थियौँ, अहिले 21% वृद्धि भयो। यो 3 मन्त्रीहरूले तलब वृद्धिमा रेकर्ड कायम गर्नु भएको छ। नर्सिङहरूलाई रात्रि भत्ता दोब्बर गरेको, दलित बालबालिकालाई पोषण भत्ता गरेको, महिलाको निमित्त ब्लू बसको व्यवस्था गरेको, झन्डै एक प्रकारले यो हाम्रो किसानहरू 4%सम्म 2 करोडको लगानीमा अनुदान दिने व्यवस्था गरेको, कसैले डिजिटल भुक्तानी गरेमा 10% राजस्व पञ्चायत छुट अथवा भिएटी छुट पाउने व्यवस्था गरेको, नेपालमै सार्वभौम सत्ता एक प्रकारले एआई त्रिभौतिकताको केन्द्र स्थापना गर्ने कुरा गरेको र काठमाडौँदेखि पोखरासम्म विद्युतीय बोर्ड सञ्चालन गर्ने गरेको कुराहरू सुन्दा पत्र पत्रिकामा टिप्पणी मैले हेर्दा एफएनसिसिआई, सिएनआई र नेपाल चेम्बर अफ कमर्सले खुल्ला दिलले यसको स्वागत गरेको छ। वित्तीयहरूले पनि यो बजेट चाहिँ कार्यान्वयनमा खरोड तिर्न सक्यो भने यसले नेपाली जनतालाई केही केही डिपार्चर दिन्छ भन्ने गर्नु भएको छ। एउटा परम्परा अनुसार चाहिँ विपक्षीहरूले भने चाहिँ यो बजेट चाहिँ अब एक प्रकारले कार्यान्वयोग्य पनि छैन, बजेटकाल पनि सबैलाई धेरै नै ठुलो आकारमा आयो, 7% आर्थिक वृद्धि भएको पनि त्यो सम्भव छैन भनेर नै टिप्पणी आइरहेको छ। कार्यान्वयनमा नै सरकार खरोड हेर्नु आवश्यक छ।
0: ऋण लिएर जस्तो आन्तरिक पनि बाह्य पनि ऋण लिएर यो बजेट मा जसरी योजनाहरू आयोजनाहरू तोकिएको छ त्यो चाहिँ कतिपय राष्ट्रिय गौरवका आयोजनाहरू अथवा सड़क सञ्जालमा त राम्रै बजेट छुट्याएको देखिन्छ तर ठूला आयोजनाहरूमा त्यति ध्यान पुगेन भन्ने छ नि
1: मुख्य कुरा यस्तो आयोजनामा बजेट पुर्याउनु निमित्त पहिला स्रोतकै व्यवस्थापन गर्न पर्यो चालु आर्थिक वर्षको पहिलो दशमलवमा नेपालको राजस्व 10 खर्ब पनि मान्न सकेका छैन रामेश्वर खनालले करिब करिब 14 खर्ब तान्चुनको बजेटको राजस्व अनुमान थियो त्यसलाई मध्यावधि समीक्षाबाट उहाँले 12 खर्ब तान्चुनमा चाहनु भएको थियो त्यही लक्ष्य भेट्टाउन पनि मुस्किल परिरहेको छ यो सरकार गठनको पनि अब 60-70 दिन पुग्यो राजस्व वृद्धिमा हामीले ठूलो उहाँ ल्याउन सकेनौँ दोस्रो कुरो अहिले 10 महिनाको अवधिमा बजेट 24-25% भन्दा बढी खर्च हुन सकेको छैन त्यसले गर्दा सरकारले यही 4 अर्ब 1 अर्बको ल्याएको पुँजीगत बजेट नै कसरी खर्च गर्न सक्ला भन्ने आफैमा चुनौतीपूर्ण छ यसर्थ ठुल्ठुला आयोजनामा बजेट गर्नुको कारण त त्यसै त 19 खर्ब जतिको ल्याउनु पर्ने बजेटमा 21 खर्ब आइ नै सक्यो त्यति गर्दा पनि हाम्रो परेको छ तर यहाँ यो दुईवटा कुरा चाहिँ के छ भनेदेखि यो बजेटले मूल कुरो के भन्न खोज्यो भने म निजी क्षेत्रको स्वास्थ्य र 70% समता कर लाउँछु भनेको छ यो चाहिँ एक प्रकारले यो निजी क्षेत्रको स्वास्थ्य र शिक्षालाई यो ट्रहरू जान पर्थ्यो तै पनि कर लगाइएको छ राजनीतिक दलहरूलाई पनि प्राप्त मतदानको आधारमा अनुदान दिनेतर्फ म विशेष छलफल गर भनेको छ र मैले यसपालि के राम्रै विज्ञता अपनाएँ त्यसको निमित्त 4 वटा मन्त्रालय खारेज गरेँ 31 वटा नियम खारेज गर्छु 6 वटा मर्जनमा लैजान्छु 6 वटा हस्तान्तरण गर्छु भन्ने सरकारको धारणा छ र सरकारले दुई चार कुरा चाहिँ अलिकति महत्वाकांक्षी कुरा भनेको छ त्यसपछि फाइनेन्सियल एक्सन टास्क फोर्सको ग्रेड लिस्टबाट हामी बाहिर निस्किन्छौँ हाम्रो जुन एलडिसी डिस्टेन्ट हामीले चाहिँ ग्रेजुएट भएर विकास सुनमूलमा जान पर्ने थियो त्यो 2 वर्षको हामी तयारी गर्छौँ यो हवाई उड्डयन प्राधिकरणलाई चाहिँ एउटा चाहिँ नियामक नि एउटा सेवा प्रदायक निकाय 2 भागमा बाँड्छौँ हाम्रो चाहिँ एनडिए नेपाल विद्युत प्राधिकरणलाई चाहिँ उत्पादन गर्ने ट्रान्समिसन र सेवा प्रदान गर्ने व्यापार गर्ने 3 ठाउँमा हामी बाँड्छौँ भनिएको छ ती ती कुरामा चाहिँ अलिकति सन्देह पनि छ जस्तो यी तहको बजेट घट्यो प्रदेश सरकारको बजेट बढ्यो जल्दी यो सरकारले त प्रदेश खारेज गर्छ कि संविधान संशोधनको चर्चा चलिरहेको भन्ने कुरा थियो अब गृह मन्त्रालय भनेको चाहिँ शान्ति सुरक्षा लगायतको दिइयो यसको बजेट घट्यो रक्षाको बढ्यो रक्षामा सेनाहरू बङ्करमै बसिरहेका छन् तालमा बसिरहेछन् त्यो बढेको राम्रै हो तर गृहको बजेट किन घट्यो भन्ने जस्तो छ के हुँदा हुँदै पनि एक प्रकारले आम मान्छेमा उत्साह चाहिँ मैले देखेको छु खेलकुद जस्तो भयो सिनेमा हल जस्तो भयो आइटीको कुरा भयो त्यहाँतर्फ चाहिँ एकदमै उत्साह देखेको छु अन्त शुल्क पनि झन्डै 1600 वस्तुमा लागिरहेकोमा 360 वस्तुहरूबाट अन्त शुल्क हटेको छ भन्सार घरको पनि स्ल्याबहरू 7 वटा थियो त्यसलाई समायोजन गरेर 11 वटा स्ल्याबलाई 7 वटा लगेको छ झन्डै 200-300 वस्तुको भन्सार दर पनि घटाइएको छ आयोजनामा मिसन मोड कार्यक्रम र सनसेट लहरू ल्याउँछु ती कुराहरू साध्यै राम्रो छ र खास गरी सडक र पूर्वाधारमा यो बजेटले उच्च प्राथमिकता दिएको छ त्यसले गर्दा ठुला आयोजनामा पर्दैन भन्ने भन्दा पनि वास्तवमा पूर्वाधार र सडकतर्फ चाहिँ उच्च प्राथमिकता पाएको हुनाले त्यो कुरो चाहिँ सम्बोधन भएर हिँड्नुपर्छ भन्ने मेरो धारणा हो
0: मध्यम वर्गलाई चाहिँ माया गरेर आयो निम्न वर्गका लागि केही पनि आएन भन्ने छ प्रतिक्रिया सञ्जालहरूमा
1: त्यस्तो पनि होइन वास्तवमा निम्न वर्गको लागि पनि उसले प्रश्न भनेकै छ एक प्रकारले जुन पोषण सम्बन्धी कार्यक्रमहरू आयो दोपहर गरियो त्यो पनि आएकै छ यो शिक्षामा छात्रवृत्तिको कुराहरू पनि आइ नै राखेको छ एक प्रकारले अन्तशुल्क कर घटाउँदा अथवा भन्साका दरहरू घटाउँदा पनि बजारमा मूल्यहरू घट्छ आम जनतालाई सहयोगै पर्छ एक प्रकारले औद्योगिक कच्चा पदार्थमा पनि भन्सारको बाह्य पैठारी फिनिस तर भन्दा म एक त मूल थालेर राख्छु भनिएको छ त्यसलाई हामीले राम्रै मान्नुपर्छ सबभन्दा ठुलो कुरो चाहिँ अब एक प्रकारले पल्लोहरूको निमित्त चाहिँ सुशासन भ्रष्टाचार नियन्त्रण विधिको शासन जस्ता कुरालाई जोड दिएको छ र मुख्य कुरो शासनको निम्ति डिजिटल प्रणाली र कर प्रशासनतर्फ त प्रष्टै रूपमा नै यसले शब्दमा नै भनिएको छ अब हामी चाहिँ एक प्रकारले कुनै किसिमले कर्मचारीले चाहिँ सिधै फेस फेस हुन्छ उनीहरू चाहिँ एक प्रकारले काम गर्दाखेरि कोही मान्छेसँग भेट्दा आरोप पर्दैन पेपरलेस पनि हुन्छ कन्ट्याक्टलेस पनि हुन्छ भनिएको छ र विशेष गरी नेपाललाई पर्यटनको क्षेत्रमा दुई चारवटा कुरा मात्रै नराम्रो आएको छ जस्तो हामी वैदेशिक पर्यटन प्रवर्तन गर्छौँ खासुर भारतबाट टार्गेट गरेको हुनुपर्छ विधाको एउटा सुन चाँदीद्वारा लिएर आयो भने त्यो फर्काउन हामी सजिलै दिन्छौँ हाम्रो तिरौराको जनकपुर जस्तालाई देशको भित्र चाहिँ हामी सूचित गरेर चाहिँ हामी अगाडि बढ्छौँ अलिकति मान्छेलाई न्याय छिटो दिनको निमित्त विद्युतीय अदालत व्यवस्था प्रणालीमा हामी अगाडि जान्छौँ भन्ने कुराहरू पनि यो पत्रमा परेको छ समग्रतामा चाहिँ मैले जस्ता निजी क्षेत्रलाई अलिकति खुसी बनाउन निजी क्षेत्र चाहिँ विकासको यात्री हो यो फ्याक्टलाई हामी बहुदल तर्फ लैजानको निमित्त कृषि अध्ययनहरू गर्छौँ सरकारी संस्थालाई चुस्त दुरुस्त भन् र हामीले एक प्रकारले विनियोजन कुशलता साथ काम गरेका छौँ लगानी प्रवर्तन गर्छन् आर्थिक सुधार गर्छन् भनेको हो यी सबै कामहरू राम्ररी कार्यान्वयनमा आयो भने पल्लो वर्ग निम्न आय भएकालाई पनि लाभ पुग्छ भन्ने मलाई लाग्छ
0: त्यसैमा जस्तो युवालाई रोजगारी दिने कार्यक्रम त्यो चाहिँ पाँच वर्षमा करिब 15 लाखलाई रोजगारी दिने भनेको थियो त्यो अहिलेको कार्यक्रम हेर्दाखेरि बजेटका कार्यक्रमले त्यो सम्भव छ
1: अहिले यस्तो अहिले पनि नेपाल सरकारले स्टार्टअपमा चाहिँ 1 अरब रुपियाँ लगानी गरेर करिब करिब हामीले 6 आयोजनामा एउटा युवालाई 25 लाख रुपियाँ दिने भन्ने कार्यक्रम अगाडि बढिरहेको छ त्यो कार्यक्रमलाई अझै प्रभावकारी दिनुपर्छ हामी कहिले रोजगार कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतबाट पनि केही युवालाई रोजगारी दिएको छ यसमा चाहिँ धेरैपल्ट बोल्दै लेख्दै हामी अर्थ ध्यान गएको हुनुपर्छ पहिला पञ्चायतकालमा आदिसी भनिन्थ्यो त्यसलाई नामहरूले दिए हुन्छ तर बिए पढ्ने निश्चित पढ्नेहरूलाई 1 वर्ष राज्यले इन्टर्नकै रूपमा चालिस दिने नायक सुब्बा सरको एमए पढ्नेहरूलाई साढे सहको इन्टर्न 1 वर्षलाई दिने एमफिल र पिएचडी गर्नेहरूलाई चाहिँ कम्तीमा 2 वर्ष चाहिँ राज्यले इन्टर्नको रूपमा रोजगारी दिने तर्फता छ भन्ने मेरो पहिलेको मान्यता हो खानीमा अहिले पनि 45 लाख युवाहरू नेपालको वैदेश रोजगारमा छन् यसको निमित्त अहिले हामीले मन्त्रालय खारेज गरिन् 31 वटा निकाय हटाउने भनिएका छन् 6 वटा मर्ज जाने भनिएका छन् 6 वटा हस्तान्तरण गरी भनिएका छन् यसमा चाहिँ मुख्यमन्त्रीले अभूतपूर्व मैले निकै अवलम्बन गरी भन्नुभएको छ तर यसमा मेरो राय चाहिँ के छ भने सामान्यत आफ्नो जनसङ्ख्याको 0.5% निजामती कर्मचारी हुन्छ नेपालमा 3 करोड जनसङ्ख्या मान्छे हो भने 1.5 लाख निजामती कर्मचारी हुनुपर्ने हो अहिले हामी 70,000 छ त्यसमा पनि 8-10,000 कटौती गर्यौँ भने सरकारले रोजगारी नदिएपछि रोजगारीको अवस्था कसरी बढ्छ प्रश्न चाहिँ पेचिलो भएर आउँछ तर अर्थमन्त्रीले मैले निजी क्षेत्रबाट रोजगारी दिन्छु भन्नुभयो होला त्यही भएर म आर्थिक क्षेत्रका काम पनि गर्छु औद्योगिक व्यवसाय ऐनलाई पनि सजिलो बनाइदिन्छु उधारोमा कारोबार भइरहेको त्यो असुली गर्ने व्यवस्था पनि मिलाउँछु अहिले निर्माण व्यवसायीहरूलाई साह्रै समस्या परेको कारण अमेरिका र इजरायल र इरानको बिचमा युद्ध छ हुन त अहिले हाल 60 दिन युद्ध विराम छ पेट्रोलियम पदार्थको भुवानीमा त्यो हर्मुजको बाटोमा साह्रै अब्जोर परेको छ त्यसले गर्दा व्यवसायका समस्या म सुन्छु भन्नुभएको छ र उहाँले अलिकति पूर्वाधार पनि पूर्वाधारको रूपमा रहेको सडकलाई 77 वटा सदरमुकामसम्म पुग्ने सदरमुकामका बाटोहरूलाई 5 वर्षमा स्तरोन्नति गर्छु भन्नुभएको छ तर मलाई अलिकति मनमा लाग 753 वटा स्थानीय सरकारका जुन राजधानी अथवा तिनको चाहिँ केन्द्र रहेको ठाउँसम्म यस प्रकारले कालो पत्ले बाटो पुर्याउने भन्ने योजना अगाडि बढ्ने भन्ने विकास निर्माणलाई अलिकति तीव्रता दिन अर्थमन्त्रीले विकासको लागि वातावरण चाहिने बाधक होइन भन्नुभएको छ अहिले नेपालमा पुँजीगत बजेट खर्च नहुनुको पछाडि एउटा चाहिँ इआइए र आइएको प्रतिवेदन चाँडै ढिलो गरिआउने वन प्रशासनले छिटो क्लियरेन्सै नदिने ढुङ्गा गिटी बालुवा उपलब्धै नहुने यसमा अर्थमन्त्रीले परिवर्तन ढुङ्गा गिटी बालुवामा पनि म केही चाहिँ सहजीकरण गर्छु भन्नुभएको छ लेबर भन्न पाइने हाम्रा मजदुरहरू युवाहरू सबै खाली मुलुकमा छन् अर्को समस्या भनेको चाहिँ मैले अर्थ मन्त्रालयको सचिव भएँ अर्थ मन्त्रालयले बजेट विकास पनि नपाइन् दाताले भनेको अनुसारको रकम प्राप्त नहुने नेपालको प्रतिनिधिका अनुसार जग्गा प्राप्ति सजिलै गर्न नसकिन् यी कारणले फिजिकल बजेट खर्च हुन सकिरहेको छैन त्यो चाहिँ अलिकति भाकामा बनाउने त अर्थमन्त्रीले चाहिँ विदेशी मुद्राको संक्षिप्त ठूलो भावनाले म सोभरेन वेल्थ फन्ड को क्रियाहरूमा पनि म केही चाहिँ सहजीकरण गर्छु भन्ने भएको छ। लेबर भन्न पाइने हाम्रा मजदुरहरू युवाहरू सबै खाली मुलुकमा छन्। अर्को समस्या भनेको चाहिँ मैले अर्थ मन्त्रालयको सचिव भए अर्थ मन्त्रालय

0: 也可以提了，台湾本来是大国的，他们隔离下来的时候，都隔离下来白人，那你习惯了，啊，要练，换代的，你为什么让我们少飞呢？安飞的人就少，安飞呢？再说来来往的，一会儿都不是你办，上来干过你办，把你收入干净的拿走，就再说来来往的，啥也不做，你干嘛来着？你说他再说来来，你把我老干部把他们不能不拿走。阿公老人家你别无法说，但是也可以也把他摆在前头，是吧？你把咱要的起码的，俺们在外边的摆了，这个比工地们大呢，不一块说咱，俺们在外边说没有过来说，你说咱把说真的也大有无法的接触，那时候万一你介入去了嘛，俺们操作不利了吧？当然能买完，我觉得这一点稍微吃不了，拉不了面的形象。
1: तपाईले अघि ल्याउनु भयो जस्तो पश्चिम एसिया उद्योगका कारण पेट्रोलियम पदार्थको जुन अभाव छ त्यसमा त्यसले गर्दाखेरि विद्युतीय सवारी साधनलाई सरकारले प्राथमिकता दिन खोजिरहेको थियो तर विद्युतीय सवारीमा पनि कर त्यसै गरी लगाइयो त्यसले पनि एउटा प्रभाव पार्ला विद्युत महसुलमा पनि 50 युनिट भन्दा माथि करको कुरा छ शिक्षाको कुरा गर्दाखेरि विद्यार्थीहरूबाट अभिभावकहरूबाट 70% कर लगाउने भन्ने कुरा छ यी कुराहरूलाई चाहिँ कसरी लिने यो स्वाभाविक हो
0: मैले सही कुरा राम्रो उठाउनु भएको छ वास्तवमा अहिलेसम्म किलोवाटको आधारमा विद्युतीय मोटरहरूको भन्छ अलिअलि गरेका छौँ अर्थमन्त्रीले प्राइसको आधारमा अब कति कति रकमको आउँछ त्यो चाहिँ लाउने भन्दा कतै चाहिँ विद्युतीय गाडीका लग्जरी भनेर अलिकति बढी कर दिँदा विद्युतीय गाडीहरूको आयात चाहिँ निरुत्साहित हुनेछ तर त्यो पनि व्यवहार हेर्न पर्छ मूल कुरो के हो भने हाम्रो चाहिँ नेपालमा अहिले 400 मेगावाट जलविद्युत उत्पादन भइसक्यो अथवा यही वर्षभित्र मैले 1000 प्लस मेगावाट छप्छु भन्ने भएको छ भनेपछि 5000 मेगावाटभन्दा बढी हुन्छ सफल गर्न भनेको चाहिँ आम नेपालीलाई चाहिँ हामीले विद्युतीय चुलो इन्डक्सन चुलो फ्रिजहरू एसीहरू सबै साथ विद्युतीय घरमा चलान गर्ने भन्ने नै हो त्यो अन्तर्गत चाहिँ हामीले पेट्रोल डिजलको चाहिँ मोटरलाई विस्तारित गरेर विद्युतीय मोटरै चलाउने हो अर्थमन्त्री स्वयंले भन्ने भएको छ म काठमाडौँदेखि पोखरासम्म हाम्रो पहिलाको ट्रली बस चाहिँ विद्युतीय चाहिँ मोटरहरू चलाउँछु सार्वजनिक भन्ने भएको छ त्यसले गर्दा कतै त्यो चाहिँ उल्टो बाटोमा गइयो कि भन्ने देखिन्छ जहाँसम्म शिक्षा र स्वास्थ्यको कुरा छ मैले यो धेरै पहिले भन्दै आएर नेपालमा खुल्ला नीति र उदारीकरणको नीति अवलम्बन गरियो त्यसले गर्दा शिक्षा र स्वास्थ्यमा पनि व्यापार गरियो खुल्न खोल्यो यो चाहिँ गर्न पाइँदैन वास्तवमा शिक्षा र स्वास्थ्य भनेको यस्तो संवेदनशील क्षेत्र हो यसमा निजी क्षेत्रहरूले सेवाभावले काम गर्न पाउँछ यसको नाता व्यक्तिले निर्णय पाउँदैन यसर्थ बाबुराम भट्टराईको पालामा पनि हामीले शिक्षामा 5% कर भनेका थियौँ ठुलो विरोध भयो पछि 1% भयो अहिले चाहिँ मन्त्रीले समता कर भनेर 3-3% लाउनु भएको छ त्यसलाई चाहिँ कर भन्दा पनि वास्तवमा त्यो व्यक्तिगत रूपमा चाहिँ निजी अस्पताल र निजी स्कुल सञ्चालन गर्न दिने होइन त्यो चाहिँ समुदायमा आधारित भएर ट्रस्टमा आधारित भएर सञ्चालन जानुपर्छ तर अर्थमन्त्रीले केही केही कुरो चाहिँ दिनु भएको छ जस्तो निजी क्षेत्रलाई म बिजुली बेच्ने सहुलियत दिन्छु भन्ने भएको छ होइन हाम्रो बिजुली कहाँदेखि उठेर हाम्रो एउटा बङ्गलादेशसँग 40 अर्डरको सम्झौता भएको छ तत्कालीन राजदूतले बहुत ठुलो पहल गर्नुभयो जसलाई धन्यवाद दिनपर्छ हाम्रो बिजुली भनेको भारतमा हो तर भारत सरकारले चाहिँ निजी क्षेत्रमा यसरी नेपालको भुटानको चाहिँ जलविद्युत किन्न अधिकार दिएको छैन यहाँ चाहिँ वान विन्डो सिस्टम छ यसर्थ कतै न कतै दुई देशको सरकारको सहमति भएर निजी क्षेत्रले बिजुली सजिलै बेच्न सक्छ जस्तो मलाई लाग्दैन तर त्यही सन्दर्भमा चाहिँ अर्थमन्त्रीले के कुरामा बढी जोड दिन भएको छ भने सिटीमा मेरो अर्जुन बेसी छ हाम्रो एउटा सार्वम एउटा एआई आर्टिफिसियल इन्टेलिजेन्सको हामी अप बनाउँछौँ अब चाहिँ एआई सुरु भइ नै सक्यो मूल गरी उहाँले कर्णालीका टार्गेट गरेर नेपालको जडीबुटी जलविद्युत पर्यटन खानीलाई मैले प्रभावकारी रूपमा अगाडि बढाउँछु भन्ने भएको छ यथार्थमा खानीमा अहिले नवलपुरको धौगरीमा त फलाम खानी सञ्चालन नै छ हाम्रो दैलेखमा चाहिँ नि उत्खनन गर्दा नेचुरल ग्यास फला परिसकेको छ त्यहाँ पेट्रोलियमको पनि सम्भावना छ नेपालमा स्लेट उद्योग छ क्वार्क छ सिमेन्टको चुन ढुङ्गाको प्रशस्त सम्भावना छ सुन हानि छ यति जम्मै नेपालमा युरेनियम उपलब्ध भएको कुरो जानकारीमा छ र विशेष गरी हामीसँग जुन ढुङ्गाहरू छन् त्यो रत्न पत्थरको रूपमा हामी अगाडि बढाउन सक्छौँ यस्ता कुरा भनिएको छ र यी सबै कुरालाई समेट्न लगानी एक्सप्रेस सम्बन्धी कुरो अर्थमन्त्रीले बताउनु भएको छ यसैको निमित्त हाम्रो प्राइमेरी प्रडक्ट भनेको चाहिँ कृषि हो कृषिमा चाहिँ 50

0: कुरुमा पनि बजेटमा छुटिएको हुनाले ती सिलाइले त्यति धेरै अर्न सकिएन कि भने जस्तो मलाई मनमा लागिरहेछ। र मुख्य कुरो राम्रो कुरा भनेको चाहिँ नि हाम्रो वीर अस्पताल पाटन अस्पताल हाम्रो चाहिँ टिचिङ हस्पिटललाई चाहिँ चिकित्सा क्षेत्रको चाहिँ विश्वविद्यालयको रूपमा स्थापना गर्ने र विदेशी विद्यार्थीहरूलाई त्यहाँ डलरमा सीमा त्यो देशको चाहिँ विदेशी मुद्रामा उनलाई पढ्ने अवसर दिने जस्ता कुरा चाहिँ यो बजेटमा राम्रोसँग आएको छ।
1: अब राजस्व संकलनको लक्ष्य जुन हिसाबले राखिएको छ त्यो पूरा हुन गर्न कति कठिन छ?
0: मुख्यमन्त्री जगाजी अहिले अर्थमन्त्रीले यत्रो 21 अर्ब 24 अर्बको 34 अर्बको 24 अर्बको बजेट ल्याउँदा राजस्व 14 अर्ब 5 अर्ब मात्रै असुली हुन्छ भन्नुभयो, यो अत्यन्त न्यून हो। राजस्वै हुँदैन किनभन्दा त्यसबाट दबाब उहाँलाई कहाँ पर्न गएछ भन्दा अहिले उहाँले चाहिँ बाह्य ऋण नै 2 खर्ब 47 अर्बको आकलन गर्नुभयो, आन्तरिक 8 खर्ब 10 अर्ब रुपियाँ हो। यो यत्रो ऋण होइन, हामीले आन्तरिक राजस्व नै जान पर्थ्यो। हामीले डाक्टर बाबुराम भट्टराई त्यो बेलामा अर्थबाट 33.5% राजस्व वृद्धि लिन सकेका थियौँ। त्यो मोने राजस्व सचिव कि सर्वाधिक अहिलेसम्म उठेको राजस्व त्यही नै हो। र अहिले हाम्रो राजस्वको वृद्धि दर चाहिँ गत विगतको तुलनामा 10% 12% भन्दा बढी हुन सकेका छैन। हामीले लक्ष्य कुरा गर्न सकेका र करको दर बढाउनु भन्दा पनि करको दायरा बढाउने, करमा भइरहेको चुहावहरू नियन्त्रण गर्ने, कर प्रशासनलाई अलि एक प्रकारले राजस्व मैत्री बनाउने, निजी क्षेत्रहरूलाई प्रशासनको इन्जिन मात्रै भनेर पुग्दैन, उहाँहरूलाई चाहिँ नि स्वयं सहयोग गर्ने तर राजस्व तिर्ने कुरा मात्रै उहाँलाई कुनै किसिम पनि छुट नदिने। अहिले करिब करिब मलाई लाग्छ 3-3.5 खर्ब रुपियाँ हामीले राजस्व किनेका छौँ। बरु अर्थमन्त्रीले 21 खर्बको सट्टा 24 खर्बको बजेट ल्याएर 3 खर्ब चाहिँ छुट दिएकोमा नगदै जान दिने प्रणाली ल्याउनु भएको भए यो छुटहरू चाहिँ प्रभावकारी हुन्थ्यो। यसर्थ राजस्व तर मलाई लाग्छ 14 खर्ब 5 अर्ब पठाउन सकिनु सकिएन नेपाल सरकारले भने त यो त 21 खर्ब 24 अर्बको बजेट ल्याएकै व्यर्थ हुन्छ।
1: अलिकति त्यसलाई भन्ने राजस्व उठाउन सकिने क्षेत्रहरू के के छन्, लुपहोल अहिले हामीसँग भएका के के हुन्?
0: यसमा त प्रष्टै छ जगाजी, आम नेपाली जनतालाई जानकारी छ, मलाई लाग्छ राज्यका मान्य मन्त्रीहरू सांसदलाई पनि जानकारी गर्दै एक नेपालमा मूल्य बिजकै जारी हुँदैन, दुई हाम्रो भन्सारमा अहिले पनि मजाले न्यून बिजी गर्नमा नै चामलहरू पास भइरहेका छ, तीन करिब 1300 हाम्रो खुल्ला सिमाना छ, खुल्ला सिमानामा एक प्रकारको तस्करी भइरहेछ, हामीले त्यसमा नियन्त्रण गर्न सकेका छैनौँ। चौथो कुरो पेसादारहरू, डाक्टर इन्जिनियर भनौँ, वकिल भनौँ, पत्रकार भनौँ, लेखक भनौँ, सारा मान्छेले सबै कलाकार भनौँ आमदानी गरिरहनु भएको छ, उहाँहरू करको हुनुहुन्छ। चौथो कुरा भनेको हाम्रो अन्तशुल्क, हामीले बाह्य पैठारीमा समेत गएर 1600 वस्तुमा अन्तशुल्क लगाएका छौँ। नेपालभित्र अन्तशुल्क चाहिँ प्रभावकारी ढङ्गले हामीले चाहिँ बियरमा चाहिँ क्रोमिटर भनौँ अथवा रक्सी भनौँ चुरोड भनौँ प्रत्येक चाहिँ प्रष्ट रूपमा नै यसो उठिरहेको जस्तो मेरो मनले ठान्दै जाँचमा आयोगहरूको कुरा छ, त्यसमा हामीले चाहिँ यसपालि श्रेया अर्थमन्त्रीले अति धेरै नै आमदानी वर्षमा गरिरहेको 39% थियो, त्यसलाई घटाएर 29% ल्याइदिनु हो। नेपालीले चाहिँ 5 लाख रुपियाँ सहाय गरेको वर्षमा कर तिर्न पर्दैन थियो, त्यसलाई 10 लाख बनाइदिनु, यो अत्यन्त स्वागतयोग्य कुरा छ। तर त्यसको साथसाथै अब करको चाहिँ नि आन्तरिक के अरे आय घट्दै पाउने उठ्ला कि नउठ्ला, नेपाली जनताले चाहिँ करको दर त घट्यो अब मैले इमान्दारी तिर्नुपर्छ भन्लान् कि नभन्लान्। अर्को हाम्रो गैर कर छ, उन राजस्वमा झन्नै 15% हिस्सा वर छ, त्यो व्यवहारिकी छ, मन्त्रालय उठाउँछन्, मन्त्रालयको लागि कुनै लक्ष्य दिएको छैन। अहिले प्रदेश सरकार 7 वटा छन्, स्थानीय सरकार 753 छन्, उहाँलाई नै एक प्रकारले भन्दा 761 वटा सरकारमध्ये 760 वटा सरकार अपवादका केही सरकार भए सबै सङ्घीय सरकार पैसा उठाउँछ राजस्व र हामीलाई दिइन्छ, हामी अनुदान खाएर प्रदेशका मुख्यमन्त्री हुने हौ, हामी सङ्घको अनुदान खाएरै मेयर नौकरीका अध्यक्ष हुन् हुने हौ भन्ने भावनालाई अगाडि बढ्नु भएको छ। यो अत्यन्त चुनौतीपूर्ण छ, यसर्थ प्रत्येक मुख्यमन्त्रीले प्रत्येक गाउँपालिका अध्यक्षले अरू केही नसके पनि मेरो कुल बजेटको कम्तीमा 20% राजस्व मैले असुली गर्नपर्छ, कम्ती मेरो प्रशासनिक खर्च चाहिँ मेरो आन्तरिक राजस्वबाट मैले पुरा गर्नपर्छ भन्ने उम्मिद यातायात जानपर्छ। मुलुकलाई राम्रो गर्नको निम्ति त राजस्व दिएर राजस्व नउठाएर मुलुकको चौतारी विकास गर्न चाहिँ सकिन्न।
1: अब अन्त्यमा चाहिँ हरेक वर्ष बजेट आउँछ होइन, जेठ 15 बजेट आएपछि चाहिँ बजारमा मूल्य वृद्धि हुन्छ, कालोबजारी बढ्छ, तपाईँले अघि भन्नुभयो कर्मचारीहरूको तलब बढ्छ, जागिर खाएकाहरूको पैसा आउँछ होइन, तर आम नागरिक जो जसलाई बजेटले छुँदैन उनीहरूलाई त महँगीले मार्छ, त्यसको लागि चाहिँ सरकारले गर्नुपर्ने के हो?
0: मुख्य कुरो चाहिँ त सरकारले पहिले नै सय कार्य नै भनिसकेका छ, भन्सारमा जुनसुकै सामान आउँदा पनि एमआरपी म्याक्सिमम रिटेल प्राइस चाहिँ म घोषणा गर्नुहुन्छु भनिरहेको छ। दोस्रो कुरो सरकारले अब त्यसरी छुट सुविधा दिइसकेपछि दिनभित्र प्राइस साफ प्रस्तुत गर्ने व्यवस्था गर्नै पर्छ। सरकारले फुड एन्ड ड्रग एक्साइज स्थापना गर्छु भनेको छ, अहिले पनि खाद्य प्रविधि र औषधि व्यवस्था दुईटा छन् र सरकारले के भनिरहेको छ भने प्रत्येक अस्पतालमा म सुलभ हाल सञ्चालन गर्छु, त्यसबाट जनतालाई म यो मार्गबाट बचाउँछु भनेको छ। किसानको निम्ति 2 करोड रुपियाँसम्म लगानी गर्ने किसानलाई म 4 कोटीसम्म अनुदान दिन्छु भनेको छ र रासायनिक मल चाहिँ किसानलाई दिने हो त्यसको निम्ति पनि मैले अनुदानको लागि 30 अरबभन्दा बढी रकमको व्यवस्था गरेको छु भन्ने सरकारको भनाइ रहिआएको छ। यसै क्रममा सरकारले अलिकति चेन्ज भनिहाल्छ, विभिन्न ठाउँमा जस्तो जनकपुरलाई जिल्लाको ब्रान्डिङमा लैजान्छु, तिलौराको जनकपुर जस्तालाई चाहिँ युनेस्को कार्यसूचीमा लैजान्छु, विश्व सम्पदालाई जान्छु, एक प्रकारले जति पनि औद्योगिक क्षेत्रहरू छन् त्यसमा इम्प्लोइमेन्ट लिङ्क प्रोजेक्टहरू स्थापना गर्छु, त्यसले चाहिँ मान्छेले चाहिँ रोजगारी पाउँछन् र अलिकति बजारमा महँगी बढे पनि व्यक्तिको आमदानीको स्रोत पनि बढाउँछु। यो कस्तो हुन्छ भने जग्गाजी व्यक्ति आमदानी पनि बढ्यो महँगी पनि बढ्यो भने त रिकभर हुन्छ र व्यक्तिको आमदानी चाहिँ नबढ्ने बजारमा महँगी बढ्ने भने झन् गरिबी बढेर जान्छ। सरकारले त भनिसकेका छ पहिले करिब 20% जतिको हाराहारीमा रहेको अति गरिबलाई चाहिँ म 10% भन्ने अर्थात् भन्ने सरकारको लक्ष्य छ, 7% आर्थिक वृद्धि हासिल गर्छु भनेको छ। यसको निमित्त सौम्य शक्ति र डायस्पराको लगानी नेपालका शुरू गर्छु, यसको निमित्त आर्थिक कूटनीति मेरो अगाडि बढ्छ, यसको निमित्त डायस्परालाई भनिएको छ एकपटकको नेपाली सधैँको नेपाली र मैले चाहिँ हेलो सरकार सरकारी नागरिक सम्बन्ध प्लेटफर्मको माध्यमद्वारा नागरिकको चाहिँ कुरा सुन्छु र कुनै पनि किसिमको आश्वासन हुन दिन्न। अदालतमा पनि मैले विद्युतीय अदालत व्यवस्था प्रणाली गर्छु, त्यसले गर्दा एक प्रकारले न्याय थाहा सबैले पाउँछन् र हाम्रो नेपालभित्र रहेका उद्योगभन्दा यहाँको रोजगारी बचाउनुको निमित्त आन्तरिक उत्पादन प्रवर्धन गर्न भन्सारमा एन्टी डम्पिङ अथवा काउन्टर भेली ड्युटी लाउँछु पनि भनिएको छ। मुलुकलाई केही नराम्रो चिजबाट बचाउन सुरु मदिरा जस्तो चिजमा चाहिँ मैले कर बढाएको छु भनिएको छ र अन्त्यमा अर्थमन्त्रीले कन्क्लुड नै गर्दा धेरैदेखि पत्याएर बनेको भित्रैबाट भरोसा राखेको वर्तमान सरकारको यो चाहिँ 21 अर्ब 24 अर्बको बजेटले चाहिँ आम जनताको मन छुन्छ र मुलुकलाई रूपान्तरणमा लैजान्छ हामी। त्यसको निम्ति चाहिँ यो पहिलो वर्षको बजेट हो, अब हामी 4 वर्षको बजेट ल्याउँदा मुलुक चोरा बवाल छौँ भन्ने उहाँहरूको भावना छ। त्यसमा चाहिँ अहिलेलाई चाहिँ बजेट एक प्रकारले आशा जगाउने भावनाले सबै क्षेत्रबाट यो बजेट कार्यान्वयनमा सरकारलाई सहयोग गर्नुपर्छ र सरकारका मन्त्री मन्त्रालयका सचिव कर्मचारी सबैले मनपसन कर्मले यो बजेटको उत्कृष्ट कार्यान्वयनमा कुनै कसर बाँकी राख्नु हुँदैन भन्ने मेरो आग्रह हो।
1: महत्वपूर्ण सबै विचारका लागि यहाँलाई धन्यवाद।
0: जगाजी यहाँले पनि यो अवसर दिनुभयो, यसको निमित्त यहाँप्रति पनि हार्दिक आभार व्यक्त गर्छु।
1: प्रधानमन्त्री पूर्व अर्थ सचिव कृष्णहरि दासकोटा, उहाँसँग आज हामीले अहिले सरकारले ल्याएको बजेट कस्तो छ त भन्ने विषयमा केन्द्रित भएर कुराकानी गर्यौं। यसै कुराकानीका साथसाथै कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिने प्राविधिक मित्र भीम विश्वकर्मालाई धन्यवाद दिँदै प्रस्तुतमा जगत भण्डारी बिदा हुन्छु। नमस्कार।
2: एक्काईसौं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाइ, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नंबर 01-5452-352 मोबाइल 98510-600-69।
3: Ganjaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature, outstanding both result, psychological, practical.

प्रातःकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 मेगाहर्ज दोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2083 साल जेठ महिनाको आज 17 गते तदनुसार सेसन 2026 मई 31 तारिक सगठन वर्ष 1948 नेपाल सम्बन्ध 1146 अनराथ रोद्र नामक संवत्सर उत्तरायण गृहमा ऋतु आज आइतबार रहेको छ। अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ। पूर्णिमा तिथि रहेको छ। पूर्णिमा तिथि रहेको छ विशेष गरी 20:34 पला रहेको छ, यानि कि दिउँसोको 1:24 पूर्णिमा तदुपरान्त प्रतिपदा तिथि रहनेछ। नक्षत्रमा रहेको छ अनुराधा। नक्षत्र रहेको छ 26:41 पला रहेको छ। योगमा रहेको छ विशेष गरी शिवयोग रहेको छ 1:10 पला, यानि कि शिवयोग रहेको थियो बिहानको 5:39 भने अहिले देखेर सिद्धि योग रहनेछ। कर्ममा रहेको छ बालावाह करण रहेको छ 53:03 पला रहेको छ। यस्तै गरेर चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भयो भने सूर्यास्त 6:53 हुनेछ। आजको दिनमा घड़ी 1 विशेष गरी 13:42 पला रहनेछ। दिन विशेष रहेको छ आज पूर्णिमा, अनला पुण्य, धूम्रपान रहित दिवस भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। विशेष गरी विश्व धूम्रपान दिवस विरूद्धको दिवस रहेको छ। अनला पुण्य सार्वजनिक विदा 23 काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। इत भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गराउनेछौ। त्यो भन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ, कस्तो रहन्छ त भन्ने विषयमा चर्चा भने गरौं। आजको लागि विशेष गरी सर्वप्रथम लागू कार्यबेला, यानि कि अशुभ समय, यानि कि कार्यबेलाको समय रहेको छ आज विशेष गरी दिउँसोको 12:01:33 दिउँसोको 1:44:47 आज कालबेला रहेको छ। यस्तै गरेर लाभ बेला रहनेछ बिहानको 8:35:05 बिहानको 10:18:19 लाभ बेला रहनेछ। शुभ बेला रहनेछ दिउँसोको 1:44:47 दिउँसोको 3:18:01 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रहहरू कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी भने गराउनेछु। विशेष गरी सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति विशेष गरी कर्कट राशिमा, बृहस्पति यस्तै गरेर शुक्र मिथुन राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि विशेष गरी राशि आउनेछ। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउनेछ। अनुराधाको तेस्रो चरण नाम आउँछ नुबाट नूतन अथवा नुरदेव नाम आउनेछ। नूतन कुमारी पनि नाम राख्न मिल्छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराई र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल

0: मेष राशि।
1: मेष राशि उनीहरुका लागि आजको दिन अवसरका लागि केही त्याग गर्नु पर्ला। तत्काल लाभ नभए पनि पछिको लागि काम गर्ने समय रहेको छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्य र अर्थको हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादस्रोत काम जिम्मेवारी वहन गर्नु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू कमै मात्रामा भेटिने खालको यो गुण राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार बढ्नुको साथै व्यवसायमा लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। भौतिक साधन जुट्नाले पनि आमदानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु पर्ने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाँदैछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढ़ाउन सकिन्छ। शत्रुहरू सक्रिय रहनेछन् भने तैपनि प्रतिस्पर्धा विजयी भइनेछ। भौतिक साधन जुट्नले दिगो काम शुरू गर्न सकिन्छ। प्रतिकूल समयमा केही काम सम्पादन हुँदै जाँदैछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल हुने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शुभचिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढ़ाई लेखाइमा प्रगति हुनेछ। शिवमूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुको साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको नयाँ स्रोत फेला पर्न जानेछन्। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्ने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन हतारको निर्णयले समस्या निम्त्याउन हुँदा व्यवहारमा सजग रहनु पर्ला। अनावश्यक साइन गाँठ्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्ति आउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनु पर्ला। विश्वमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन आदिनी बानीले काम बिर्नुको साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन्। भोलिको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनु पर्ला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि निकै मेहनत गर्नु पर्ला। लेखन तथा सृजनात्मक कामबाट भने ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मेहनतले पछि फाइदा दिलाउन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले महत्वाकांक्षा बढ़ाउँदैछ। विभिन्न अवसर पनि आउनेछन्। परिस्थिति अनुसार चलन सक्दा पछि परिन्छ। केही कठोर निर्णय लिनु परे पनि टाढाका आफन्त नजिक नै छन्, भेटघाट र खानपानमा समय व्यतीत हुनेछ, नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। शुभचिन्तकको सहयोग जुटे पनि आदेश गर्ने बानीले पछि परिने खालको यो गुणराशी वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आकस्मिक कामले खर्च बढाउन सक्छ, सञ्चित रकम अरूलाई सरसपट दिनुपर्ने हुन सक्छ, परिवारजनबाट टालिनु पर्दा अरूलाई समय दिँदै आफू पछि परिन्छ, अर्थ अभाव खड्के पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ, तर कर्कापमा पनि काममा विशेष निर्णय गर्नुपर्ने परिस्थिति समेत आउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ, तालिबेको काम सम्पादन गर्ने गर्दै मनको धन आर्जन गर्न सकिन्छ, प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछन्, थोरै लगानीबाट पनि नाफा पाउन सकिन्छ, विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ, आमदामीको नयाँ स्रोत फेला पर्दै जानेछन्, पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नयाँ काममा जग बसाउने समय रहेको छ, कामको सन्दर्भमा पदासीन व्यक्तिसँग मित्रता बढ्न सक्छ, गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ, रोकिएको काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला, मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ, दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ, व्यापारतर्फ थोरै लगाउनेबाट पनि मनक नाफा कमाउन र उठाउन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन सामाजिक काममा रुचि बढ्नेछ, समुदायको हितमा राम्रो काम गर्न सकिन्छ, तालिबेको कामले चर्चामा ल्याउन सक्छ, प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नले सजिलै लक्ष्य प्राप्ति हुनेछ, पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ, विभिन्न अवसरले पछ्याउनेछन्, दिगो काम थाल्ने मौका मिल्नेछ, शोकले थालीको काम व्यवसायमा रूपान्तरित समेत हुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाई भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9805275223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सर्वेषां वसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलको विषयमा जानकारी गराइसकेका छौं र अब भनि पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: नारायण गुरु।
0: नारायण, काठमाडौँको बोल्दै हुनुहुन्छ। राधा तिमल सिन्हा हेटौँडाबाट बोल्दै हुनुहुन्छ, कार्यक्रम ज्योतिष वास्तु सुन्दै हुनुहुन्छ।
1: हजुर, सुनिरहन्छु गुरु, सधैँभरि धेरै मनपर्छ हजुरको।
0: धेरै मनपर्छ। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो श्रीमानको गुरु।
0: श्रीमानको, योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा।
1: हजुर, बाबुको।
0: बाबुको बारेमा हेर्नु भएको थियो, आज श्रीमानको विषयमा। श्रीमानको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2029 साल।
0: 2029।
1: हजुर, अनि जेठ महिनाको 18 गते।
0: जेठ महिनाको 18 गते जन्म समय भयो।
1: रातिको 10 बजे राति गुरु।
0: रातिको 10 बजे हो।
1: हजुर,
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: मकनपुर है गुरु।
0: मकनपुरमा पर्छ, ल सुन्नु छ है त ध्यान दिएर। श्री गणेश आचार्यमा श्रीमती रामानुजाय 2029 साल जेठ कृष्ण पक्षको बुधबार चौथी तिथिमा जन्म, राशि धनु राशि, उत्तर साराको प्रथम चरण, नाम आउँदो रहेछ नानी बाबु श्रीमानको चाहिँ नाम आउँदो रहेछ भेबाट भेष कुमार भेषराज नाम आउँदो रहेछ, धनु राशि पर्छ है। अन्त्यनाडी नरगण परेको छ उहाँको चाहिँ, घातकमा परेको छ तिथि तृतीया अष्टमी र त्रयोदशी, शुक्रबार घातक, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि घातक हुन्छ, नक्षत्र उहाँको लागि भरणी नक्षत्र घातक भनेर देखाउँछ यहाँबाट हेर्दा। कुण्डली भाग्य ग्रह असाध्य राम्रो, अलि एकरो एकरो स्वभावको अलिक जिद्दी जिद्दी स्वभावको हुनुहुन्छ। श्रीमान र श्रीमतीको सम्बन्ध दाम्पत्यमा अलिकति बाधा आउने, उहाँको दुई विवाह भनेको यानि कि बहुविवाहको योगहरू पनि परेको देखाउँछ, यसको लागि आँखसँग अर्क विवाहहरू गराउनु भयो भने राम्रो हुन्छ। उहाँको सरकारी जागिर खाने ग्रहहरू राम्रो, वैदेशिक क्षेत्र पनि राम्रो देखाउँछ, उहाँको ग्रहहरू ठिकै छन्। त्यस्तो विधि नराम्रो ग्रह भने देखिँदैन यहाँबाट हेर्दाखेरि। योगहरू चाहिँ अलिकति लग्नमा राहु भएर अलिक एकरो एकरो स्वभावको चाहिँ गराउँछ, अरू त्यस्तो नराम्रो छैन। ग्रह राम्रै छन्, भाग्य राम्रै छ। अहिले ग्रह उहाँलाई भ्रामरी भन्ने ग्रह चलेको छ, अब यो जेठ सकिएपछि असार लागेपछि भ्रामरी सकिएर भद्रिका भन्ने ग्रह लाग्छ, उहाँको लागि ठिकै छ ग्रह, त्यस्तो नराम्रो छैन। समस्या जिज्ञासा केही छ? उहाँको लागि पेसा त व्यवसाय धेरै हुन्छन्, के गर्न खोज्नु भएको छ? गाई पालन एकदम राम्रो छ, नराम्रो छैन, ठिक छ। माङ्गलिक दोष छैन उहाँलाई? छैन। हजुर, माङ्गलिक दोष छैन, अरू सबै कुरा ठिक छ। लग्नमा राहु र सप्तम स्थानमा केतु अलिकति यो श्रीमान श्रीमतीको सम्बन्धलाई अलिकति सुदृढ गराउन सक्दैन, यसले चाहिँ त्यो हो। दाजुभाइसँग सम्बन्ध मध्यम खालको छ, त्यति नराम्रो पनि होइन राम्रो पनि होइन, मध्यम खालको छ। माता पितासँग सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन। उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो श्रीमानको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा घर अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कुनै जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्, फोन गर्नुहोस्। त्यो पनि प्रत्यक्ष रूपमा अगाडि बसेर पनि तपाईँ हेर्न चाहनुहुन्छ, भेट्न चाहनुहुन्छ भने हाम्रो ज्योतिष कार्यालयको ठेगाना हो भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: हजुर नमस्कार गुरु.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? अमरापुरीबाट विमला केसीजी बोल्दै हुनुहुन्छ. कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: आमाको विषयमा गुरु.
0: आमाको विषयमा
2: हजुर
0: भन्नुहोस् त. माताजीको जन्म मिति कति हो?
2: 2011
0: साल
2: असार 23 गते.
0: असार महिनाको 23 गते
2: बिहिबार भन्नुभएको थियो बुढा बुढाबुढी मान्छेले बिहिबार परेको दिन भन्नुभएको थियो.
0: बिहिबार त परेको छैन.
2: हजुर
0: जन्म समय भन्नुहोस् त.
2: खाजा खाने बेलामा अरे बिहान दिउँसो 3 बजेदेखि 4 बजे भित्रमा भन्नुभएको थियो. त्यसरी मिल्छ र
0: हेरौँ मिल्ने रहेछ हेरौँला है.
2: हजुर
0: के आउँछ राशि? नारायणको नाम के आउँछ?
2: अहिलेसम्म त उहाँले राशि त ऊ हेर्नुहुन्छ, कर्कट राशि हेर्नुहुन्छ.
0: जन्ममिति त मिलेन तपाईँको.
2: 22 गतेमा हेर्नु न गुरु. 22 9 दिन भयो थियो भन्नु थियो के अरे आमाले बुढाबुढी मान्छेले मसान्तिको दिन.
0: त्यही त मसान्तिको दिन त भन्नुभयो.
2: हजुर
0: त्यसरी 9 दिन 10 दिन भन्ने मिल्दैन यहाँबाट हेर्दा होइन.
2: 22 गते पनि मिल्छ कि हेर्दैन न गुरु. त्यो के हुँदैन
0: बुढाबुढी पनि मिल्दैन कि. 22 गतेको लागि पनि मिल्दैन. मैले कोसिस त गरेको मैले तर भएन कि. अब अर्को जति कन्फर्म गरेर फोन गर्नुहोस् न है. हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद. कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नुभएको थियो नवलपुरबाट फोन गर्नुभएको. उहाँले चाहिँ अमरापुरी भन्ने ठाउँबाट फोन गर्नुभएको. तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी दिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ. मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले पनि फोन गर्न सक्नुहुन्छ. कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु म. कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते.
3: राधे राधे गुरु.
0: राधे राधे. कहाँ बोल्दै हुनुहुन्छ?
3: म यहाँ भानु तिन क्याम्पसबाट.
0: भानु तिनबाट?
3: हजुर.
0: भानु तिन भनेको कुन जिल्लाबाट हो?
3: यो तनहुँ जिल्लाबाट गुरु.
0: तनहुँ जिल्ला हो. भानु नगरपालिका हो कि के हो?
3: भानु नगरपालिका.
0: भानु नगरपालिकाबाट.
3: हजुर.
0: कार्यक्रम कतिको सुन्नुहुन्छ भानु नगरपालिकातिर?
3: कार्यक्रम त सुनिरहन्छ धेरै तर फोन लाग्नु लास्टै गाह्रो हुन्छ गुरु.
0: लास्टै गाह्रो हुन्छ है.
3: हजुर.
0: अब धेरैजनाले फोन गर्नुहुन्छ त्यही भएर हो नि होइन. आज कति पटकमा फोन लाग्यो तपाईँको?
3: आज 7:30 फोन लाग्यो.
0: कति पटकमा फोन लाग्यो भने कतिचोटि फोन गर्यो?
3: आज धेरै पटकै फोन लाग्यो. 100 पटक नै भयो होला. सन्डे पटक हानिरहेको
0: हानि गर्नुभएको थियो बल्ल बल्ल लाग्यो है. कसको विषयमा हेर्न चाहनुहुन्छ त?
3: आज मेरै विषयमा हेर्न चाहन्छु गुरु.
0: भन्नुहोस् त तपाईँको जन्ममिति कति हो?
3: 2068 साल.
0: 2068 साल
3: 6 को महिना 17 गते.
0: 6 को महिना 17 गते के बार पर्छ बाबु?
3: मङ्गलबारको दिन गुरु.
0: जन्म समय भन्नुहोस् त.
3: दिउँसोको 1 बजेर
0: चाहिँ 27 मिनटमा हो. जन्म तनहुँमै भएको हो? कुन जिल्लामा भएको जन्म?
3: जन्म यो गण्डकी प्रदेशमा भएको. यो
0: कुन जिल्लामा?
3: तनहुँ जिल्लामा.
0: तनहुँ जिल्लामै भएको जन्म?
3: हजुर.
0: ल सुन्नुहोस् है ध्यान दिएर.
3: हजुर.
0: 2068 साल असोज शुक्ल पक्षको अष्टमी दसैँको अष्टमीमा जन्म भएको रहेछ. मङ्गलबारको दिन जन्म भएर मङ्गलबार परेको छ. राशि तपाईँको धनु राशि. पूर्व साढाको प्रथम चरण नाम आउँदो रहेछ तपाईँको भुवन भन्ने नाम आउँदो रहेछ. मध्यनाली नरगण परेको छ यहाँबाट हेर्दा. घातकमा परेको छ तिथि तपाईँको लागि चाहिँ तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक. नम्बरमा 9 नम्बर राशिमा कर्कट राशि घातक छ. तपाईँको राशि कर्कट राशि तपाईँलाई घातक हुन्छ. तपाईँको राशि चाहिँ धनु राशि हो. तपाईँ माङ्गलिक पर्नु भएको छ. 8 मांगलिक पर्नु भएको छ. मांगलिकको शान्ति स्वास्थ्यहरू गर्नुपर्छ। नभए मांगलिकले पछि विवाह दाम्पत्य प्रेमहरू असफल गराउने होइन, यो देखाउँछ यहाँबाट हेर्दा 68 सालको भन्नुभएको छ। अहिले ग्रह तपाईँलाई चलिराखेको छ, संकटको प्रभावहरू छन्। 18 ग्रह त्यति राम्रो छैन, दशाको शान्ति ग्रहको शान्ति गर्नुपर्ने बेला भएको छ। दशाको शान्ति ग्रहको शान्ति गराउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ। भाग्यमानी हुनुहुन्छ, अलि रिसालु स्वभावको हुनुहुन्छ, त्यसलाई कम गर्नुहोस् है। रिसाउनु भयो भने काममा कार्यमा पछि पनि भविष्यमा पनि रोकावट आउने, दाम्पत्यमा बाधाहरू आउने, यस्ता समस्या हुन सक्छन्। त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नु पर्ला। अरू त्यस्तो नराम्रो छैन, अरू त ठिकै छ, राम्रै छ है।
3: गरियो घर परिवारसँगको सम्बन्ध कस्तो छ त?
0: ठिकै छ, त्यस्तो नराम्रो छैन त, ठिकै छ।
3: अनि कुन अङ्क शुभ हुन्छ कुन दिशा?
0: तपाईँको लागि पूर्व दिशा विशेष राम्रो हुन्छ। नम्बरमा तपाईँलाई 5 राम्रो हुन्छ। कलरमा तपाईँलाई पहेँलो अथवा घिउ कलर राम्रो हुन्छ।
3: हजुर,
0: पढाइमा अलिक ध्यान दिनुहोस् है। कति क्लासमा पढ्दै हुनुहुन्छ तपाईँ?
3: अहिले 10 पढ्दै हो गुरु।
0: ल अब एसएससी दिने होइन यसपालि, ल अलिक मजाले पढ्नुहोस् है।
3: हुन्छ हुन्छ गुरु, हस्
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, तनहुँबाट फोन गर्नुभएको थियो, भानु नगरपालिकाबाट उहाँले चाहिँ फोन गर्नुभएको। तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9806275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी गराउँछु। तपाईँले साल महिना गते र समय चाहिँ तपाईँले मलाई जानकारी गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा मैले तपाईँलाई भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: हजुर गुरु दर्शन।
0: दर्शन कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म नुवाकोटबाट देवेन्द्र सिलवाल।
0: देवेन्द्र सिलवाल नुवाकोट जिल्लाबाट?
4: हजुर हजुर,
0: नुवाकोट जिल्लाबाट देवेन्द्र सिलवालजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो आफ्नै बारेमा गुरु।
0: आफ्नै बारेमा, जन्ममिति भन्नुहोस् त, कति हो?
4: 2051 साल।
0: 2051
4: असोज 1
0: असोज महिनाको 1
4: शनिबारको दिन बिहानको 10:39 गुरु।
0: 10:39 हो
4: हजुर।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ?
4: त्यो कार्यक्रम सुनिरहन्छु गुरु।
0: बिहानको 10:39 भन्नुभयो होइन?
4: हजुर हजुर।
0: सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः। 2051 साल भाद्र शुक्ल पक्षको शनिबार तपाईँको त्रयोदशीको दिन जन्म भएछ। भाद्र शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म, मकर राशि आउँछ। तपाईँको नाम आउँछ गिरिराज भन्ने नाम आउँछ, गिरिधर भन्ने नाम आउँछ है। म धनिष्ठाको दोस्रो चरण गिरिधर गिरिराज नाम आउँछ गीबाट, कुनै पनि राख्न काम राख्न पाउनुहुन्छ। मध्यनगर घातक गर्न परेको छ तपाईँको, घातकमा परेको छ। तिथिहरू तपाईँको लागि चाहिँ चौथी, नवमी, चतुर्दशी, मंगलबार घातक, रोहिणी नक्षत्र घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ। कुण्डली भाग्य ग्रह राम्रो छ, गुरु चाण्डाल योग परेको छ। पढाइ बीचमा रोकिने ग्रहहरू, आर्मी पुलिसमा भर्ती हुन राम्रो, सरकारी जाइखाना असाध्यै राम्रो। मांगलिक हुनुहुन्छ, मांगलिकले विवाह दाम्पत्यमा अलिकति असर, प्रेममा असफल गराउने कुण्डली पनि परेको छ। शत्रु अलिक धेरै लाग्ने, कुरा काट्ने मान्छे अलिक धेरै हुने, आफ्नो आफन्तबाट अलिक टाढा रहनुपर्ने कुण्डली पनि परेको देखायो। अहिले ग्रह तपाईँको लागि संकटा चलिराखेको छ, अर्को शनि चलिराखेको छ। शनि संकटाको दशाको शान्तिहरू पनि गर्नुपर्छ। मांगलिकको लागि मांगलिक रत्न कवच पाउँछ हामीसँग, यो लाउनुहोस्। यसले विवाह दाम्पत्यमा सफलता लिएर आउँछ, राम्रो उन्नति राम्रो प्रगति पनि गराउँछ। तपाईँको लागि चाहिँ मंगलबारको दिन चोखो खानु, गणेश चौथी मंगल चौथीको व्रत बस्नुहोस्, असाध्यै राम्रो मानिन्छ तपाईँको लागि। विदेश पनि राम्रै छ, सरकारी जागिर राम्रो। विशेष गरी समस्या जिज्ञासा के छ भन्नुहोस् त?
4: समस्या अब विदेश यात्रा चाहिँ कस्तो राम्रो होला कि तत्कालै हुन्छ कि हुँदै बुझ्यो अब ट्राई गर्दा?
0: हुन्छ, ट्राई गर्नुहोस् न, भइहाल्छ नि। विदेशमा राम्रो छ, अब राम्रो छ तपाईँले। अहिलेसम्म पेपर गर्नु भएको छैन, ट्राई गर्नु भएको छैन?
4: ए अहिलेसम्म त गरेको छैन
0: अलि राम्रै देश गर्नुहोस् है
4: हजुर
0: अब यो विदेश जाने योग बनेको छ तपाईँको
4: हजुर
0: राम्रो देश गर्नुहोस् अनि विदेशमा भिसा लागिसकेपछि विदेश जानुभन्दा पहिला रत्न कवच लगाएर मात्र जानुहोला
4: हजुर
0: उहाँ गएपछि दुःख हुने बिरामी हुने घर फर्केर आउनुपर्ने हुन्छ त्यो भएर अहिलेलाई केही गर्नु पर्दैन रत्न कवच पनि आउनु पर्दैन एप्लाई गर्नुहोस् भिसा लागेपछि रत्न कवच नलगाइकन विदेश नजानुहोला नबिर्सिनुहोला है अरू के छ भन्नुहोस् अरू केही छ सोध्न मन लागेको कुरा हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नु भएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेर्नको लागि फोन गर्नु भएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा गर्दछ र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा जानकारी म गराउनेछु कुनै पनि जिज्ञासाहरू छन् मनमा यस्तो उस्तो भन्ने मनमा लागेका छन् भने तपाईँले दिउँसो मेसेन्जरबाट पनि केही केही कुराहरू सोध्न सक्नुहुन्छ जस्तै तपाईँको तिथिमिथि पञ्चाङ्गको विषयमा साइटहरू हेराउनको लागि विवाहहरू जुरेको छ अथवा जुरेको छैन हेराउनको लागि मेसेन्जरमा मेसेज गर्नुहोला हाम्रो फेसबुक आइडी तपाईँलाई थाहा छ प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी भनेर लेखेको छ प्रोफाइल फोटो हेर्नुहोला हातको हत्केलामा थाकलको दाना राखेको छ कालो कालो खालको दाना राखेको छ हो त्यो प्रोफाइललाई फलो गर्नुहोस् मेसेन्जरमा राधे राधे लेख्नुहोस् म तपाईँलाई चाहिँ राधे राधे भनेर रिप्लाई गर्नेछु त्यसपछि तपाईँ हामी मेसेन्जरमा साथी हुन सकिन्छ त्यसपछि तपाईँको हाम्रो कुराकानी केही तपाईँलाई मनमा लाग्यो भने फेरि ग्रह दशा र भाग्य नि हेराउनको लागि चाहिँ कार्यक्रममा नै फोन गर्नुपर्छ है अरू अरू कुराहरू जस्तै साइटहरू हेर्नु परेको छ तपाईँको लागि चाहिँ विशेष गरी विवाहको साइट व्रतबन्धको साइट घर वास्तुको साइटहरू जुलाउनु परेको छ लामो यात्रा गर्दै हुनुहुन्छ कुन दिन यात्रा गर्दा राम्रो हुन्छ अथवा तपाईँ यति गते चाहिँ यात्रा गर्दै हुनुहुन्छ त्यो दिनको लागि कार्य बेला कति बेला रहेको छ शुभ बेला कति बेला रहेको छ लाभ बेला कतिखेर रहेको छ भन्ने विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
5: हजुर नमस्कार
0: कहाँबाट को बोल्दै हुनुहुन्छ नवलपरासीबाट मन्जु पाण्डे बोल्नु भएको नवलपरासी कुन ठाउँबाट बोल्नु भएको मन्जुजी सुनौलबाट हो कार्यक्रम कतिको सुन्नुहुन्छ सुनौलतिर अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त
5: मेरो भाइको
0: भाइको जन्ममिति भन्नुहोस् त कति हो
5: 2052 साल
0: 2052
5: भदौको 2 गते
0: भदौ
5: बिहान
0: भदौ महिनाको 2 गते
5: बिहान 3:10
0: बिहानको 3:10 हो
5: हजुर
0: 2052 साल भदौ महिनाको 2 गते बिहानको 3:10 हो
5: हजुर
0: उजाला भएको 2 गते होइन
5: उज्यालो भएको 3 गते हो कि शुक्रबार भन्नुहुन्थ्यो आमाले
0: उज्यालो भएको शुक्रबार हो
5: हजुर शुक्रबार हुन्छ कि शनिबार हुन्छ शुक्रबार हो कि खाए हामीले हेरिरहने
0: शुक्रबार राशि कुन हेर्नुहुन्छ मेष राशि वृष राशि हेर्नुहुन्छ
5: हजुर
0: त्यसो भए त मिल्दैन त कुराकानी त
5: शनिबार पर्छ
0: हजुर हो त अब 1 गते उज्यालो भएको हो कि 2 गते उज्यालो भएको त्यो पछि भन्नुहोस् न पहिला
5: 2 गते हो
0: उज्यालो भएको 2 गते हो
5: हजुर
0: 2 गते हो भने हेर्नु तपाईँको 2 गते हेर्दाखेरि पनि शुक्रबार उज्यालो हुन्छ
5: हजुर
0: होइन उज्यालो भएको शुक्रबार हेर्दा मिल्दैन त तपाईँको अनि
5: शुक्रबार उज्यालो शनिबार राति शुक्रबारको राति उज्यालो हुने शनिबार
0: शुक्रबारको राति उज्यालो भएको शनिबार हो
5: हजुर
0: अनि 3 गते उज्यालो भएको हो त
5: हजुर
0: होइन कि तपाईँलाई थाहा छैन भने थाहा छैन भन्नु फेरि हजुर हजुर मात्रै नभन्नु फेरि त्यत्तिकै
5: होइन त्यही भन्नु हो त्यही हो
0: के नाम आउँछ नारायणको नाम
5: एस्तर एस्टोरियल हाल्थ्यो त्यो नाम
0: एकारत्न
5: हजुर एक एबाट
0: हजुर हजुर अआईको एबाट नाम आउँछ एकारत्न 2052 साल भाद्र कृष्ण पक्षको शुक्रबारको राति उजाला भएको शनिबार नवमी तिथिमा जन्म वृष राशि अलिक छिटो छिटो रिसाउने स्वभावको हुनुहुन्छ है राक्षस गणमा जन्म भएको देखिन्छ अन्त्यनाडी परेको छ उहाँको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक हस्ता नक्षत्र घातक नम्बरमा दुई नम्बर राशिमा सिंह राशि घातक पनि देखिन्छ कुण्डली राम्रो छ उहाँको विवाहमा अलिकति बाधा छ उहाँको लागि चाहिँ तर विवाह
5: अहिले आगुनमा भयो प्रेम विवाह गरेको
0: हजुर विवाहमा अलिकति बाधा छ उहाँको दुई विवाह हुने ग्रह पनि परेको छ है अब तपाईँको बुहारी माङ्गलिक हुनुहुन्छ भने त ठिकै होला माङ्गलिक हुनुहुन्न भने चाहिँ फेरि समस्या आउन सक्छ विदेशमा बसोबास गर्ने कुण्डली छ तपाईँको भाइको विदेश राम्रै पनि छ नराम्रो छैन
5: कुण्डली
0: हजुर
5: विदेशमै थियो अहिले विदेशबाट आएको छ
0: हजुर त्यही त ठिक छ त विदेशमा राम्रै छ कमाइ धमी राम्रै छ नराम्रो छैन अब विवाह पछि भाग्य उदय पनि हुने ग्रहहरू परेको छ होइन त्यस्तो नराम्रो कुण्डली छैन तर बुहारी पनि माङ्गलिक हुनुभएको छ भने चाहिँ असाध्य राम्रो हुन्छ बुहारीको जन्ममिति र जन्म समय थाहा छ
5: 2056 साल
0: समय थाहा छ कि थाहा छैन बुहारीको
5: समय थाहा भएन
0: समय पनि पत्ता लगाएर फेरि कुनै दिन फोन गर्नुहोस्
5: होइन
0: एकदम ठिक छ चिन्ता गर्नु पर्दैन ठिक छ ग्रहहरू राम्रो छ एकदम राम्रो छ
5: अहिले विदेश छोडेर आएको छ फेरि जानलाई कस्तो छ
0: एकदम राम्रो छ विदेशमा त तपाईँको बाबुलाई चिन्ता गर्नै पर्दैन जतिखेर मन लाग्यो त्यतिखेर विदेश जान पाउँछन् बाबुले त्यस्तो ग्रह छ बाबुको चाहिँ तर माङ्गलिक परेको भएर चाहिँ अब माङ्गलिक नै बुहारी छिन् भने त समस्या केही आउँदैन यदि माङ्गलिक बुहारी हुनुहुन्न भने चाहिँ अलिकति खटपट हुने विवाह गरेपछि दशा लाग्न थाल्ने रोकआउटहरू आउन थाल्ने कामहरूमा होइन यस्तो हुन सक्छ फेरि प्रेम विवाह रहेछ बाबुको प्रेम विवाह हुने ग्रह पनि परेको हो तर प्रेम चाहिँ असफल हुनुपर्ने थियो उहाँको पहिलो प्रेम असफल हुने ग्रहहरू पनि हो बाबु
5: प्रेम विवाह नै
0: भएको हजुर हजुर अब माङ्गलिक हुनुहुन्न भने समस्या हुन्छ गुण गुणहरू नारीहरू के छ त्यो पनि हेर्नुपर्छ त्यसको लागि चाहिँ साल महिना गते र समय कन्फर्म गरेर फोन गर्नु अर्कोचोटि म जानकारी गराउँला केही उपायहरू हुन्छन् उपाय चाहिँ सम्बन्धमा अलिकति उताप चढाव हुनुभन्दा पहिला नै अलिकति हामी सावधान भएर समस्याको समाधानतर्फ लाग्यौँ भने हामीलाई राम्रो हुन्छ क्या है ग्रह त साह्रो ठिक छ त्यस्तो आत्तिनु पर्दैन त ठिकै छ त
5: यसो घर परिवारसँग सम्बन्ध पनि राम्रो हुन्छ
0: एकदम राम्रो अहिले बृहस्पति ग्रह चलेको छ अर्को ग्रह भद्रिका चलेको छ ठिकै छ त्यस्तो नराम्रो छैन पिता नफाप्ने भन्छ बुवा नफाप्ने ग्रह हो उहाँको लागि अरू सबै कुरा ठिकै छ राम्रै छ है त उहाँले फोन गर्नुभएको थियो नवलपुरबाट फोन गर्नुभएको थियो आफ्नो भाइको विषयमा हेराउनको लागि चाहिँ फोन गर्नुभएको थियो तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा घर दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क गर्ने गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ ए तपाईँको त ठ्याक ठ्याक फोन लाग्दो रहेछ है पाँच छवटा हेराइसक्नुभयो
6: हजुर
0: तपाईँ त फाइदै फाइदा भएछ पैसा पनि नतिर्नु पर्ने होइन हेर्नको लागि पैसा पनि तिर्नु नपर्ने सबै परिवारकै हेराइसक्नुभयो होइन
6: हजुर
0: कार्यक्रम ज्योतिष वास्तुले फाइदा गराएको छ नि तपाईँहरूलाई अनि तपाईँको हेराउनु भएको सदस्यहरूको मैले भन्ने कुरा मिल्यो कि मिलेन हेर्नु नाति भन्नु त मिलेको छ ल भन्नुहोस् त जन्ममिति कति हो तपाईँको कसको बारेमा हेराउँछ भन्नुभयो ल भन्नुहोस् त जन्ममिति कति हो
6: 2025 साल
0: 2025 साल
2: माघ महिना
0: माघ महिना
2: आठ गते
0: माघ को महिना आठ गते समय भन्नुस् त
2: साढ़े आठ बजे राति
0: राति को आठ बजे तीस मिनट में हो आधी भन्नु त
2: निलेको गुरु
0: निलेको छ ल भन्नुहोस् त जन्मतिथि कति हो तपाईँको कसको बारेमा हेर्छु भन्नुभयो
2: श्रीमानको बारेमा
0: ल भन्नु

0: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः। तपाईको श्रीमानको 2025 साल माघ शुक्ल पक्षको मंगलबार चौथी तिथिमा जन्म कुम्भ राशि पर्दो रहेछ। पूर्व भाद्रको प्रथम चरण नाम आउँदो रहेछ सेवन्त भन्ने नाम आउँदो रहेछ है। हजुर शेरबहादुर पनि हुन्छ सेवन्त पनि हुन्छ एउटै कुरा हो। आद्य नारी नरगण परेको छ उहाँको चाहिँ घातकमा परेको छ तिथिहरू चाहिँ तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक छ उहाँको ग्रह दशा भाग्य राम्रै छ। अलिकति कालसर्प योग परेको छ जस्तै गरी गुरु चण्डल योग पनि परेको छ। कालसर्प योगको र गुरु चण्डल योगको शान्ति स्वस्थहरू गराउनु पर्छ राम्रो हुन्छ। यो गराउनु भयो भने चाहिँ नाग पञ्चमीमा नाग देवताको पूजाहरू गराउनुहोस् राम्रो हुन्छ फाइदा हुन्छ। लग्नमा सिंह लग्न भएको कारणले अलि एकरो अलि जिद्दी जिद्दी स्वभावको हुनुहुन्छ पनि भन्छ। सम्झाउँदाखेरि अलिक सम्झिनु पनि हुन्छ फेरि नसम्झिनु पनि होइन। उहाँको चाहिँ ग्रह दशा भाग्यहरू मध्यम खालका छन् त्यति नराम्रो ग्रहहरू छैन उहाँको लागि ठिकै छ ग्रहहरू राम्रै छ। सीमा श्रीमतीको सम्बन्धमा पनि अलिकति मध्यम मध्यम खालको उहाँको चाहिँ बहुविवाह भनेको ग्रह भनेको चाहिँ दुई विवाह हुने ग्रहहरू पनि परेको हो पर्न चाहिँ है। अहिले ग्रह उहाँलाई बल्ल संकटा शुरू भएको छ अब अहिले अलिकति विशेष ख्याल गर्नुहोला। अरू त्यस्तो नराम्रो छैन ग्रहहरू ठिकै राम्रै देखाउँछ है। रोग व्याधिहरू नसामा अनि त्यसपछि जोर्नीमा समस्या आउन सक्छ जस्तै नसा सम्बन्धी थाइरोइड सम्बन्धी सुगर प्रेसर भयो नि यी कुराहरू चाहिँ हुन सक्छ। अरू त्यस्तो दीर्घकालीन रोगहरू हुँदैन उहाँको लागि चाहिँ ठिकै छ। एकादशीको व्रत बसाउन लगाउनुहोस् अनि त्यसपछि पञ्चमीको बेलामा व्रतहरू बसे चोखो खाने नाग पञ्चमीमा विशेष नाग देवताको पूजाहरू गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। कालसर्प योग पर्यो भने के हुन्छ भन्दा धेरै कुरामा आफू ठगिनुपर्छ क्या। हुनहुन आँट्यो काम पनि रोकआउट आउने बाधाहरू हुने होइन यस्ता हुन सक्छ। त्यही भएर कालसर्प योग परेको व्यक्तिको चाहिँ नागको पूजाहरू गर्नुपर्छ राम्रो हुन्छ। कालसर्प योगको रत्न कवच पाउँछ रत्न कवच लगाइदिनु भयो भने पनि छोरा छोरीलाई पनि यसले राम्रो गराउँछ समस्याहरू आउँदैन भन्ने हो क्या है। श्रीमान श्रीमतीको सम्बन्ध मध्यम खालको त्यस्तो नराम्रो पनि छैन राम्रो पनि ठिकै छ ठिकै छ। तर उहाँको चाहिँ दुई विवाह हुने ग्रह परे हो फेरि है हजुर दोस्रो हो। त्यही पनि यदि आँखसँग विवाह चाहिँ गराइदिनु भयो भने तपाईँलाई निरोगी गराउँछ रोग लाग्दैन तपाईँलाई क्या है
1: हजुर।
0: अरू त सबै कुरा ठिकै छ राम्रै छ है त।
1: नागपञ्चमीको गर्दियो भने उहाँका त्यो रोकेका कामहरू यताउति बन्छ गुरु
0: हो बन्छ बन्छ। कालो सर्पको पूजा गर्नुभयो भने बन्छ।
1: दाजुको सम्बन्ध कस्तो हुन्छ नि गुरु उहाँहरू त
0: दाजुभाइको सम्बन्ध मंगल भनेको खर हुँदैन राम्रो
1: राम्रो हुँदैन है उहाँबाट आमासँग नि आमा बाबासँग नि
0: माता पितासँग सम्बन्ध ठिक छ राम्रै छ त्यस्तो नराम्रो छैन ठिक छ।
1: आज दुई फेरा लाग्यो तर एउटाको भएन गुरु एकजनाको मात्रै भयो
0: हुन्छ। अब आमाको पनि फेरि कन्फर्म गरेर फोन गर्नु न पछि है हुन्छ। उहाँले फोन गर्नुभएको थियो हामीलाई नवलपुरबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ उहाँले तपाईँले सुन्नुभयो सबैजना घर परिवारको सबैजनाको हेराइसकेँ मैले भन्नुभयो उहाँले चाहिँ कुनै पनि शुल्क लाग्दैन निशुल्क रूपमा हेराउन पाइन्छ कार्यक्रमको समयमा। तपाईँले कार्यक्रममा फोन गर्दाखेरि 10-20 रुपियाँ पैसा लाग्ला रिचार्ज होइन मोबाइलमा मसँग कुरा गर्दा नभए अरू पैसा लाग्दैन। घरै बस्नुहोस् कहीँ जानु पर्दैन हेराउनको लागि ग्रह दशा भाग्य घरै बसी बसी म हेराइदिन्छु पैसा लाग्दैन निशुल्क रूपमा हेर्न पाउनुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको समयमा तपाईँले फोन चाहिँ गर्नु पर्यो है। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार शुभ दिन।

0: के तपाईं भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विपता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: बिहान 8 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजेलाई बोलाइएको छ। प्रतिनिधि सभा नियमले मस्यौदा समितिको प्रतिवेदन दफा छलफल गरी पारित गर्ने आजको कार्यसूची रहेको छ। समिति सभापति गणेश पराजुलीले मस्यौदा छलफलको लागि प्रस्तुत गरेपछि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरिनेछ। यस्तै नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत हुनेछ। श्रम यो विधेयकलाई अर्थमन्त्री सोनी मोहकले पेश गर्नुहुनेछ र श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका श्रम सम्बन्धी महासन्धिका मुद्दाहरू पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसैबीच राष्ट्रिय सभाको बैठक बिहान सभा 11 बजे बस्ने तय भएको छ। बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त निर्वाचन सम्बन्धी 2 विधेयक दफा छलफलको लागि पेश गर्ने र पारित गर्ने कार्यसूची रहेको छ। मुस्ताङमा लेक लागेर चालू आर्थिक वर्षको जेठ 15 गतेसम्म 9 विदेशी नागरिक सहित 13 जना पर्यटकको मृत्यु भएको छ। मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पचालका अनुसार चालू आर्थिक वर्षको 10.5 महिनामा हाई अल्टिच्युडका कारण लेक लागेर 13 पर्यटकको मृत्यु भएको हो। मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 पुरूष र 1 महिला तथा विदेशी पर्यटकतर्फ 7 पुरूष र 2 महिला छन्। यीमध्ये सबै जसोको बारागुङ मुक्ति क्षेत्र र घरपजोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जमसुमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो। लेक लागेर बढ़ी मात्रामा भारतीय पर्यटकको मृत्यु हुने गरेको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। पर्यटकको मृत्यु हुने क्रम बढ़ेपछि हाई अल्टिच्युडको जोखिम कम गर्न तथा पर्यटकको स्वास्थ्य रक्षाको लागि बारागुङ 1 मुक्ति क्षेत्रका सबै होटलमा पोर्टेबल अक्सिजन सिलिण्डर सहित लेक नलाग्ने औषधिको व्यवस्थापन गरिएको मुक्तिनाथ होटल एसोसिएशनका अध्यक्ष सूरज गुरूङले जानकारी दिनुभएको छ। आज विश्व श्रुतिजन्य पदार्थको दिवस जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 31 मा यो दिवस मनाउने गरिन्छ। यो दिवसमा श्रुतिजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, श्रुति उद्योगका व्यावसायिक रणनीति, श्रुति नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणको लागि आवश्यक कदमबारे चेतना फैलाउने गरिन्छ। डब्ल्यूएचओका अनुसार हाल विश्वभर करिब 881 अर्ब 30 करोड़ मानिसले श्रुतिजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा श्रुतिजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका 5 मध्ये 1 वयस्क कुनै न कुनै रूपमा श्रुतिजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेका छन्। श्रुतिजन्य पदार्थ का कारण हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब 12 लाख जनाको मृत्यु निष्क्रिय धूम्रपानका कारण हुने गरेको छ। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई श्रुतिजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। एसियन गेम्स छनौट अन्तर्गत नेपाली पुरूष र महिला क्रिकेट टीमले अहिले चीनसँग प्रतिस्पर्धा गरिरहेको छ। पुरूष टीमले पहिलो खेल सिंगापुरमा शुरू गरेको छ। यस्तै महिला टोलीको अन्तिम अर्थात तेस्रो स्थानको खेल मलेसियामा प्रतिस्पर्धा भइरहेको छ। दुवै खेलमा नेपाली टोलीले टस हारेर पहिले ब्याटिङको निम्ति पाएका छन्। महिला टोलीको खेल भने अहिले वर्षाका कारण प्रभावित भएको छ। एसियन गेम्सको छनौट चरण पार गर्न नेपाली महिला टोलीले आजको खेल जित्नेपर्ने दबाव छ। सेमी फाइनलमा मलेसियासँग पराजित भएर एक खेल अगाडि गेम्समा छनौट हुने अवसर गुमाएको नेपाली महिला टोली तेस्रो स्थानको लागि चीनसँग प्रतिस्पर्धामा उत्रिएको हो। पुरूष टीम भने पहिलो खेल खेल्न लागेको हो। 2 समूह रहेको प्रतियोगिताबाट शीर्ष 2-2 टोली एसियाली खेलकुदका लागि छनौट हुनेछन्। नेपालको समूहमा चीन र मलेसिया रहेका छन्। र अब मौसम। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा आज बदली वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। तराईका क्षेत्रमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको शाखाले जनाएको छ। आज दिउँसो साथै प्रदेशमा पानी पर्ने सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराईका क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: सुवर्ण अवसर।
2: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रणालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैले, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
2: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली। समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
1: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
2: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।

0: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफूलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफूलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जंकोट रोल्पा।
0: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
0: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: नुरलाग्यो माइलका लागि त सुनसरी गाउँपालिकायोमी मस्तक जरुरी सूचना झुङ्गो बेला खेम्रिदे गरम ओगोत्री ज्याउ बेला सुन भुनिको त ओचुदुरी ज्याउ आऊ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आए गिने प्राकृतिक सम्पदा र चखेप्त ज सखेम्नाले वातावरण मिलेने ल घेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख जिन्दगीको ठयल घेला किनाटे जन धनी नि खेतमा छिटी ताउजु हो खोकाई वन जङ्गल सर मेरो आइरिने बानी एमएल एमए ओसो छानेला दिउँसोकर पोकरालै तार जगे रहतै
1: सलाई लाइटर स्याउला मे सचाउने चिजरालै जा बाङ्जा र यामाडेने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भाबाय
0: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चाउसो सहिदेखि खेनाए वन जङ्गल ओसो छान्ने दैके बारीको चुरोट विधि ओरे बनै
1: नान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि ढाल्ने छ अनुगमन दुले व्यवस्था चाउसर गिरिए
0: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेज निकेलाई छु अब नजिरे बनाए गेम एल गेज निके नलाए अरूले लाइयो के लाइए
1: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा सताउँछु छिमी ने चाउसो सहिदेखि खेले यहाँ
0: वन जङ्गल मेला दुकेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
3: हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
2: अब के गर्ने रे त सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
4: हजुर हाम्रा सेवाहरू
5: दाँत बाँध्ने
4: दाँत सफा गर्ने
5: दाँतमा सिमेन्ट भर्ने
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
4: ठिक दाँत लगाउने
6: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
8: सम्पर्क नम्बर 98 67 0 67 467
9: एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचाबी पसलको छेउमा
6: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
10: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
11: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
10: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
11: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
11: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
10: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोडाही दाङ
12: कोशिश

0: मात्रा खुवाउनु पर्छ। आमाको दूधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसाए त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दूध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
1: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
0: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केरागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर स्टिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाउ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकाल्।

0: नर्सरीमा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरे को देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबै जाने यता आउ त यता। त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त? हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
9: होइन, के भएको छ र तपाईँलाई?
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
11: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
12: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
8: ए नानी, यो त सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
12: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
8: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
12: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईले भनेकै ठाउँमा जान्छु।
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, खोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
12: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
4: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
15: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
16: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
14: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
16: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
15: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
16: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
14: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
16: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
14: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
16: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
15: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
7: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
9: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
9: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
10: होइन, रात दिन खत खत के को झगडा हो यो?
9: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
10: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: हो, यस्तै घर हो हामीलाई चाहिएको।
9: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
10: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
11: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
13: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
16: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिए बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
18: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
19: नेपाल सरकार विज्ञापन बोर्ड

0: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
1: यस टाइम चेकअप प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: दुई बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। प्रधानमन्त्री बालेन शाहले भारतसँगको लिपुलेख लिम्पिया धुराको विवाद बारे सरकारले इंग्ल्याण्डसँग पनि कुरा गरेको बताउनु भएको छ। यो विवाद ब्रिटिश इण्डियाले भारतले छोडे देखेको भएकाले इंग्ल्याण्ड सरकारले पनि सरकार राख्नुपर्ने सरकारको धारणा रहेको उहाँले बताउनुभयो। एमाले सांसद पद्मा अढियालले लिपुलेख लिम्पिया धुरा बारे भारत र चीनले गरेको नयाँ समझदारी बारे सरकारको धारणा माग्नु भएको थियो। जवाफमा शाहले यो विषयमा सरकारले दुवै देशलाई कूटनीतिक नोट दिइसकेको बताउनु भएको छ। साथै भारतले यसको लाभ पनि दिएको जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन शाह आजको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रम जारी रहेको छ। सोही क्रममा उहाँले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने पनि बताउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाब दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री शाहलाई कांग्रेस सांसद अर्जुन नरसिंह केसीले जीएमसी आन्दोलनको प्रतिवेदनबारे प्रश्न राख्नु भएको थियो, जसको जवाबको क्रममा प्रधानमन्त्री शाहले आजसम्म नेपाल सरकारले बुझाएका जति पनि प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्ने र गर्नुपर्ने काम कार्यवाहीलाई पनि त्यही हिसाबले अगाडि बढ़ाउने बताउनु भएको छ। मानवाधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन, र्याली लगायतका धेरै प्रतिवेदनहरू भएकाले पनि त्यसको पनि स्मरण गराउनु भएको हो। चालू आर्थिक वर्षको प्रथम 10 महिनामा 31 करोड़ मूल्य बराबरका सवारी साधन तथा तिनका पार्ट पूर्जा नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको यो अवधिमा 9.65 अर्ब करोड़ले आयात बढ़ेको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टका अनुसार सवारी साधन र पार्ट पूर्जाको आयात बढ़ीसँगै चालू आर्थिक वर्षको 10 महिनामा 20 अर्ब 52 खर्ब राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 16 अर्ब 64 करोड़ राजस्व संकलन भएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा 1 अर्ब 25 करोड़ बराबरको सवारी साधनको आयातबाट 3 अर्ब 17 करोड़ राजस्व संकलन भएको छ। यसै गरी 7 अर्ब 32 करोड़ बराबरका मूल्य पर्ने 51,423 वटा अनएसएम बल्ड मोटरसाइकल आयातबाट 7 खर्ब 9 अर्ब राजस्व असुली भएको छ। र रनीको राजमार्ग अन्तर्गत धुलीखेल खाबा सड़क खण्डको स्तर उन्नति तथा कालोपत्रे कार्य निर्माण सामग्री अभावका कारण प्रभावित बनेको छ। उक्त सड़क खण्डको स्तर उन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय प्रभावित बनेको हो। लामो समयदेखि धूलो हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सड़क निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही सातायता निर्माणले गति लिन सकेको छैन। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलीखेल चोकबाट कालोपत्री कार्य शुरू गरिएको छ। करिब 4 किलोमिटर लम्बाइ रहेको उक्त खण्डमध्ये पहिलो चरणमा 2.5 किलोमिटर सड़क कालोपत्री सम्पन्न भइसकेको छ भने बाँकी 1.5 किलोमिटर खण्डमा दोस्रो चरण अन्तर्गत कालोपत्री गरिनेछ। यसअघि 2079 जेठ 20 गते 22 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण कम्पनीले ठेक्का पाएको थियो। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु, नमस्कार।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: यही मिति 2083 साल जेठ 25 गते का

0: दिन एस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
0: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
1: आयोजक रोल्पा हस्पिटल प्राली, टुलीखेल, लिबाङ रोल्पा।
0: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: बाजे के भयो, किन गलामा हात?
5: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बात।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-740-318,
4: 98-095-14-652।
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना।
10: जो बेला खेमरिदे गरम अगोदरी जेउ बेला सुनौ खोरी कता अचुदरी जेउ आउ बेला क वन जंगल ल हे लागिने मस्त ज संभावना ताई आउ ये जिने प्राकृतिक सम्पदा र त खेत ज सक्षम नाबे वातावरण मिले ने लखेता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकेने सुनौ नाखर नामेल हे लागिने सज जिने जिने लापरवाही सुनौ चाउसो खेलगेमा दुख जिनके कोठेल मेला किनारे जन धनी में खेता छिपी ताऊ फोकाई
11: वन
10: जंगल सर मेरा आयुर्वेदी बानी एमएल एमए छाला लिशोकर पोतरालय पार बजे हटे
11: सलाई लाइटर सियाला ले सचाउने चिस्रालय जबाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिदे वन जंगल याले के भाबाय
10: पिकनिक वन भोज बाको ने सचाउसु छिनि मेले चाउ सोसै देखि खनाले वन जंगल ओसो छामि दैके बारीको चुरो दिदी ओरे बनै कोबा
11: लान्थार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन कि दुए
10: गेछो छानेला खोरेल चाउसी पोरिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजरे बनाई गेम एल गेज मेके नलाए औलेम लायो के लाइए
11: वन जंगल सजुलिसी हो गेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउसु छिनी ने चाउसो सहिले के खेले
10: वन जंगल मेला गेमाइए
11: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
12: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
12: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
15: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
14: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
15: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
14: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
15: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डीकिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43123 98-478-07-670
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
16: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
17: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
18: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
19: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: ल उसो भए म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
8: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578305004।
7: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
8: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: नगरौ विनाशिति दुखमा परौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट चलाई लाइटर नलैजाऊ। वनमा रहेका रूख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
1: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त सहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: दिनदिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिलो घर चाहियो नि
10: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
9: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्थ्यो
10: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
11: होइन रात दिन खचखच के को झगडा हो यो
10: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
11: ए रामे त्यसो भए सुन हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
9: हो यस्तै घर हो हामीलाई चाहिएको
10: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन् त भन्
11: ल सिधै फोन गर न मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर नत्र फेरि छुट्ला
2: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
12: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
13: बाप रे
12: अब चाहिँ के हुने हो
9: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
12: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
9: तिमीलाई थाहा थिएन
12: थाहा थिएन
9: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

रोल्पावासी आमा बुबा दाजु भाई दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: नमस्ते डाक्टर सर
5: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
5: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
5: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
7: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
8: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
7: के रे नानी त भर्खर 17 की लागि होइन र
8: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
7: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
8: ए हो र
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन,
2: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम न।

0: हजुर, यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिवाङ चुडीखेत, रोल्पा।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म आफूलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, पित बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
9: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
10: सम्पर्क मोबाइल 9857821105,
9: 9479802,
10: 9805582605
9: र 9910939940।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गरेर सार्वजनिक गर्ने, सीमा विवादबारे सम्बन्धित देशसँग छलफल गरेर समाधान गरिने प्रधानमन्त्रीको जवाफ।
0: देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाग्यो, धुलीखेल खावा सड़क खण्डको कालोपत्रे निर्माण सामग्री अभावका कारण प्रभावित।
1: सशस्त्र प्रहरीका जवान सहित दुईजना बेपत्ता, खोजी कार्य जारी।
0: अमेरिकी ड्रोन खसालिएको इरानको दावी, इरान आणविक हतियार खरिद नगर्न सहमत भएको ट्रम्पको भनाई।
1: र आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलोर र गुजरात भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सबै प्रतिवेदनमाथि अध्ययन गरेर एकमुष्ट सार्वजनिक गरिने बताउनु भएको हो। कुनै प्रतिवेदनमाथि अध्ययन हुन बाँकी रहेको केही प्रतिवेदन अध्ययनका क्रममा रहेकाले समयक्रम अनुसार सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो।
3: मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आएका प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
0: प्रधानमन्त्री शाहले भारतसँगको लिपुलेक लिम्पिया धुराको विवाद समाधानका लागि सरकारले बेलायतसँग पनि कुरा गरेको बताउनुभयो। भारतसँगको सीमा विवाद कूटनीतिक रूपमा समाधान गरिने उहाँको भनाइ थियो।
3: लिपुलेक लिम्पिया धुरा सम्बन्धी बुझ्न खोज्नुभयो जस्तो लागेको, यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
0: प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले पनि मिचेको बताएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउनु भएको छ।
4: सम्माननीय प्रधानमन्त्री, नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो, यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपतजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो। यदि यो असत्य, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु।
0: प्रधानमन्त्री शाह आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाब दिएर हिँडेपछि विपक्षी दलले असन्तुष्टि जनाएको बारे नेकपाका सांसद वर्षमान पुनले विरोधकै लागि विरोध नगर्न सुझाउनु भएको छ।
5: यस पटक शुरू भयो खुशी मान्नु पर्ने कुरा जस्तो भयो। यो आउनु पर्यो भन्दा कमसेकम यो महिनाको नियावली कार्यान्वयन भयो, यसमा चाहिँ संसद सफल भयो। सम्मानजी चाहिँले यसलाई नियमावलीको अभ्यासमा आउनु हो, सभामुख महोदय पनि, प्रधानमन्त्री पनि, तर आगामी महिनाका अभ्यासमा यसलाई प्रपर अभ्यासको रूपमा कि यसलाई चाहिँ अहिले सिक्दै गर्दै गर्ने रूपमा पनि अगाडि जाउँ। यसमा चाहिँ प्रतिपक्षी दलबाट पनि युवाको रूपमा नयाँ नयाँ मान्यजीहरू हुनुहुन्छ, त्यसरी सत्ता पक्षबाट पनि यो कि हाम्रो प्रधानमन्त्री के गरिदिनु खोज्या भनेर युवाको विषय नै होइन।
0: विपक्षी दलहरूले अचानक प्रश्नोत्तर सम्भव नहुने र यो संविधान र नियमावली विपरीत हुने भन्दै आपत्ति जनाएका थिए।
1: देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाख माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै 2,81,921 दर्ता भएका थिए। दर्ता भएका सवारी साधन मध्ये 50 लाख बढ़ी मोटरसाइकल छन्। यसै गरी फागुन मसान्तसम्म 41,14,181 सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट कार्ड जारी भएको छ। त्यसमध्ये चालू आर्थिक वर्षको 8 महिनासम्म 43,750 थान सवारी चालक अनुमति पत्र जारी भएको थियो। चालू आर्थिक वर्षको प्रथम 8 महिनामा 87,014 थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन्। ती मध्य 5,186 थान जडान गरिएको छ। गत फागुन मसान्तसम्म कुल 8,31,059 थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा 88,340 थान जडान भएका छन्। इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका 2081 अनुसार नम्बर प्लेट जडान भइरहेको छ।
0: अरानीको राजमार्ग अन्तर्गत धुलीखेलखावा सड़क खण्डको स्तरोन्नति तथा कालोपत्री कार्य निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ। यो सड़क खण्डको स्तरोन्नति तथा कालोपत्री कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय प्रभावित बनेको हो। लामो समयदेखि धुलो हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सड़क निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही साता यता निर्माणको गति सुस्त बनेको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलीखेल चोकबाट कालोपत्रे कार्य शुरू गरिएको छ। करिब 4 किलोमिटर लम्बाई रहेको यस सड़क खण्डको पहिलो चरणमा 2.5 किलोमिटर सड़क कालोपत्र सम्पन्न गरिसकिएको छ भने बाँकी 1.5 किलोमिटर खण्डको दोस्रो चरण अन्तर्गत कालोपत्रे गरिनेछ। यसअघि 2079 जेठ 20 गते 22 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण कम्पनीले ठेक्का पाएको थियो, तर निर्धारित समय सकिएको 11 महिनासम्म पनि काम सम्पन्न हुन नसकेपछि 2081 फागुन 25 गते सड़क डिभिजन कार्यालय भक्तपुरले उक्त ठेक्का रद्द गरेको थियो। त्यसपछि नेपाल सरकारबाट 42 करोड़ रूपियाँ स्रोत सुनिश्चित गरी 14 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का आह्वान गरिएको थियो। नयाँ ठेक्का प्राप्त गर्ने निर्माण कम्पनीले मनसून शुरू हुनु अघि नै सड़कमा पिचको काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: मार्बल का सीपी विशी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढ़ी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगार्ड ब्रांड साथै मार्बल का यूपीवीसी प्रोडक्ट हरू लेड फ्री यूवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेंथ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र द्वितीय सेवा डिस्को खुशीको कनेक्सन
1: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। डडेलधुरामा सशस्त्र प्रहरीका जवानसहित दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा परशुराम नगरपालिका पाँच परिगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार शुक्रबारदेखि सम्पर्क विहीन भएका दुवैजना मामा भान्जा नाता पर्ने बताइएको छ। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू भएको प्रहरीले जनाएको छ।
2: संखुवासभाको भोटखोला गाउँपालिका चार सिरेक स्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति शुक्रबार दिउँसो सड़कमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा माटो तथा गेग्रान खसेपछि उक्त सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले करिब 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पछिल्लो समय पहिरो खसेसँगै उक्त राजमार्ग हुँदै आवत जावत गरिरहेका यात्रु तथा सवारी साधन प्रभावित बनेका छन्। पहिरोको सूचना प्राप्त हुनसाथ प्रहरीको टोली घटनास्थलमा परिचालित गरिए पनि पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले सड़क खुलाउन नसकिएको प्रहरीले जनाएको छ। स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सड़क खुलाउने प्रयास भइरहेको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी ड्रोन खसालिएको इरानले दावी गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीले लेइरानी हवाई क्षेत्रमा प्रवेश इरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी एमक्यूएक ड्रोन खसालिएको दावी गरेको छ। आईआरजीसीको वायु रक्षा एकाईले अमेरिकी ड्रोन खसालेको हो। आईआरजीसीका अनुसार हवाई रक्षा र निगरानी प्रणालीले ड्रोनलाई तुरन्तै चिनेको थियो। त्यसपछि त्यसलाई उन्नत मिसाइल प्रणालीले खसालिएको इरानको इरानी संचार माध्यमले जनाएका छन्। इरानले ड्रोन अमेरिकी सेनाको भएको र शत्रुतापूर्ण कार्यवाही गर्ने उद्देश्यले हवाई क्षेत्रमा प्रवेश गरेको दावी गरेको छ। यस विषयमा अमेरिकी केन्द्रीय कमाण्डले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्न हतार नभएको बताउनु भएको छ। अमेरिकाले विस्तारै आफ्ना शर्त पूरा गरिरहेको उल्लेख गर्दै उहाँले उत्तम सम्झौता गर्ने बताउनुभयो। ट्रम्पले इरान आणविक हतियार खरिद गर्न सहमत भएको दावी पनि गर्नुभएको छ।
2: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदैछ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल राति 7:45 शुरू हुनेछ। पहिलो क्वालिफायरमा गुजरातलाई 92 रनले हराउँदै बेंगलोरले फाइनलमा स्थान बनाएको थियो। पराजित गुजरात भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई 7 विकेटले हराउँदै फाइनलमा बेंगलोरसँगको भेट पक्का गर्न सफल भएको हो। 18 वर्षपछि आईपीएलको उपाधि उचालेको बेंगलोर लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ। गुजरात पनि दोस्रो पटक नै उपाधि हात पार्ने योजनाका साथ मैदानमा उत्रनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गरेर सार्वजनिक गर्ने, सीमा विवादबारे सम्बन्धित देशसँग छलफल गरेर समाधान गरिने प्रधानमन्त्रीको जवाब।
2: देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाग्यो। धुलीखेल खावा सड़क खण्डको कालोपत्रे निर्माण सामग्री अभावका कारण प्रभावित।
3: सशस्त्र प्रहरीका जवान सहित दुईजना बेपत्ता, खोजी कार्य जारी।
2: अमेरिकी ड्रोन खसालिएको इरानको दावी। इरान आणविक हतियार खरिद नगर्न सहमत भएको ट्रम्पको भनाई।
3: र आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलोर र गुजरात भिड्दै।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: बाजे के भो किन डालामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3918 9095 94 1452
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
7: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा
2: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
8: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
2: अब के गर्ने रे विविध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा सेवाहरू
1: दाँत बाँध्ने
6: दाँत सफा गर्ने
1: दाँतमा सिमेन्ट भर्ने
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
6: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
1: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुना
6: सम्पर्क नम्बर 9867060 4067 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
10: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
11: हैन, यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
6: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। जो बेला खेम्रिदे गरम ओगोतिरी जेऊ बेला सुनो भुरी कदास ओचुगुरी जेऊ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताए आए गिनी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल घेप्पा असर किएने री उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखार नामे ल मे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगी को खेल मेला की नाते जन धनी ने खेत का क्षति ताऊ हो फोकाई
13: बेचो छानियाला बल्ल लेला किने पुरो रंगदे नौ पुराले चौसो ख्याल गिरी
12: वन जंगल सर मेरा आइरिने बाली एमएल एमए ओ छानियाला लिउ सोकर पोतर राले पार जगे रहते
13: सलाई लाइटर सियाला मे सचाउने चित्राले जबांगजा र यामाले पोल गेले या इतो चीज र रहिदे वन जंगल याले के भबाय
12: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नी मेले चाउसु सैदे कि खनाले वन जंगल ओसो छानि दैके बारीको चुरो विधि ओरे बनै
13: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
12: गेसो छामेला खोरे ल चाउसी खोलिए हरिदे तरिम गाई गेजो निकेलाइ जु अब नजिरे बनाइ गेम ये ल गेजो निके नलागे औले नयो के नाइ ये
13: वन जंगल स जुडिसि हो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिनि ने चाउसो सैले के खेले या
12: वन जंगल मेला कि गेमाइ ये नेवला दिकिनी पार्सोना खर्ना लारे मिली दे बनाई सानो जने गेसये
13: बतास उचली जु बेला तो हिजिन के कोटल ने के सतांगीले हेनो खेम छिन्ने ने चाउस गेसये
12: ने लागि ने निताए गे मने गे पछिए सोनो अरुले मने गे पछया
13: के छ थामला पोयाल ने लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनी कार्यालयले खबर दिलिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौं।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
8: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खत खत के को झगडा हो यो?
8: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: हो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार
11: मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
12: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
13: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
12: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
13: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खाना मन नलाग्ने र गानु गोलाको उपचार,
12: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
13: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
12: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
13: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सचेको घरमा, तुलसीपुर दाङ
12: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
13: सम्पर्क मोबाइल 98578211105,
12: 98479802,
13: 98095826605
12: र 98103940।
14: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
15: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
14: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
15: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
14: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
15: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
16: द्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
14: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
15: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
16: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनाश, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
17: फर्म टाउन दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
17: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
7: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
17: डाङ बाथरुम एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
8: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
7: के भाछ र तपाईँलाई
8: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
8: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
7: त्यति मात्र कहाँ हो र हामी कहाँ गाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
8: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443883
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
18: खैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
19: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
20: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
19: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
20: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
19: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा एउटा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
20: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 9848 57 569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908 79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। गाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर,

0: रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटे,
0: धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल

0: सहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटा फेसबुक पेज को कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार

0: जजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड

बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही, फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोतै मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्रिया मगरको पनि आवाजमा उपस्थित भएको छु। म वीरेन्द्र गिरी बाटी साथ तपाईको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz दिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट कार्यक्रम प्रसारण भइराखेको छ। अब म सरस्वती विभिन्न साझेदार एफएम स्टेशनहरूको नाम र प्राविधिक मित्रको नाम जानकारी गराउँछु। रेडियो महिला आवाज 90 MHz कलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz बिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पहाड़िनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निरसिममा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा, सामुदायिक रेडियो सत्रभूमि 93.6 MHz पौती अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छापसंगजाबाट कृष्ण बच्याल, रेडियो मुक्ति 95.5 MHz बुटबलबाट सरू मरासिनी, रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट गुड़िया भर, रेडियो देवघाट 102.6 MHz देवघाट तनहबाट मीना गुरूंग, दमौली एफएम 94.2 MHz दमौली तनहबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाकेबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलपुरबाट नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्रान्त कोशीपारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 MHz गुम्बसिमबाट मनिषा डागी, रेडियो मौराखारा 106.5 MHz गुम्बसिमबाट ज्ञानी खड्गाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz हामीलाई विनुमाया राई, अनि रेडियो आफ्नो एफएम 90.4 MHz चौधहरीको पश्चिमबाट मनिषा दागीले साथ दिइरहनु भएको छ। रेडियो लालीगुरास 105.2 MHz धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ। रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कार 97.5 MHz रामी छापबाट यति बेला अनुले साथ दिइरहनु भएको छ, अनिता र साइलीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला साथ मिलिराखेको छ रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीको भने, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट हामीलाई राज राईले साथ दिइरहनु भएको छ, राज आठ पहाड़िया राईले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला रेडियो मनसरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। रेडियो मेन्से एम एफएम 103.4 MHz तेह्रथुमबाट यति बेला साथ मिलिराखेको छ शारदा बास्कोटाको भने, रेडियो भरोसा 104.9 MHz दाङकुराईबाट नवीना सुनारले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 MHz डोल्पा, रेडियो डोल्पा 101.4 MHz डोल्पा लगायतका रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुन्छ र कार्यक्रम लोकसारथी प्रसारण हुँदै गर्दा आज हामी
आइतबारीय बसाईमा छौं। आइतबारीय बसाईमा रहेर तपाईसँग हामी दुईवटा गीतका क्लिप्सहरूमा तपाईको अभिमत लिनेछौं र त्यो गीतको क्लिप्सहरू म एकैछिनपछि राख्नेछौं। आज हामी छोटो कुराकानी गर्छौं, धेरै सहभागीहरूलाई सहभागिता बनाउँछौं। यो कुरा म तपाईँलाई जानकारी गराए, गत हप्ता आइतबार 95 जना साथीहरूको सहभागिता भएको थियो। अब यसपालि यो हप्ता कतिजना साथीहरूले सहभागिता जनाउनुहुन्छ भन्ने कुरा हो। यति बेला साथी को फोन कल लिने नै छौं, तबसम्मका लागि एउटा शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौं। लोकभाका पछि तपाईँकोमा फेरि आउँछौं यो लोकभाका तपाईँको लागि।

नवलपुरैमा म भुले सानुको कुरै कुरैमा यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। अब हामी कति पनि ढिला नगरिकन भोटिङका क्लिप्सहरू राख्छौ, त्यसपछि तपाईँको फोन कल लिनेछौ 9868309940 र 9864172998 पनि तपाईँले फोन गर्न सक्नुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए। अब भोटिङका क्लिप्सहरू तपाईँको लागि

0: तपाईको लागि भोटिङका क्लिप्सहरु राखिसकेका छौ। अब तपाईको फोन कल लिने पालो हो 9868309940 मा फोन डायल गर्नु होला र 9876417298 मा पनि फोन कल गर्नु होला। यति बेला पहिलो कल 9868 को लाइनको लिन्छु। नमस्कार हजुर, को बोल्नु भएको बाट कुन गीतको लागि मत दिनुहुन्छ? पुनसा विदा गर्छौ। नम्बर एक को लागि मत दिएर गइसक्नु भएको छ नानी माया कोइरालाले, एक नम्बरले मत पाएको छ। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? पुनसा विदा गर्छौ। दुई नम्बरको गीतलाई मत दिनुभएको छ एलिना बान्तवा राईले, एलिसा बान्तवा राईले। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कान्तिकीको हुनुहुन्छ, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा मिस कल होइन, कृपया फोन डायल गर्नुहोला। म तपाईँलाई आग्रह गरे 9868309940 र 9864417298 मा। यति बेला साथी, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। कल्पना राई भोजपुरबाट दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी हुनुहुन्छ 9864 को लाइनमा। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। उदयपुरबाट अस्मिता सुनवारले नम्बर दुई को लागि मत दिनुभएको छ। अर्को साथी, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीत नम्बर वानको? हुन्छ, विदा गर्छौ। रूपा राई आउनु भएको थियो नम्बर एकको लागि, मत दिनु भएको छ। पालो तपाईँको हो। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर भन्दै थिए, उहाँ बोल्नु भएन। 9868309940 र 9864417298 फोन गर्नुहोला। यति बेला 644 को लाइनमा साथी हुनुहुन्थ्यो तर फोन काट्नु भएको छ, मिस कल नगर्नु होला भन्छु। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? हुन्छ, विदा गर्छौ। अनुजा छेत्रीले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो 9864417298 र 9868309940 मा। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिएर जानु भएको छ। पालो तपाईँको हो। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर,
1: हजुर नमस्ते, म तनावबाट साइरा थापा बोल्दैछु।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
1: वानको लागि।
0: हुन्छ, विदा गर्छौ। सागर थापा नम्बर एकको लागि मत दिनु भएको छ तनावबाट। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। लालबहादुर डागीले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार, नमस्कार हजुर,
2: हजुर नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? टेलिफोन सम्पर्कमा आउनु भएको थियो, कृपया कार्यक्रमको बारेमा बुझेर आउनुहोला। नमस्कार हजुर, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिनुभएको छ। नम्बर एकमा घडीको सुई उल्टो घुमेर भन्ने गीत छ, ईश्वर सिंह र कालिका रुखाको आवाजमा रहेको गीत छ भने, दुई नम्बरमा जुनकिरी छ राधिका हमाल र पशुपति शर्माको। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? हुन्छ, विदा गर्छौ। दीक्षा किराती नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। र यति बेला अर्को सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? एक नम्बरको लागि मत दिनु भएको छ। अब म व्हाट्सएपको कल लिन्छु। कहाँदेखिको हुनुहुन्छ साथीले? एक नम्बरमा मत दिएर गइसक्नु भएको छ। नमस्कार हजुर,
3: रोजगार बिजन सर
0: को बोल्नु भयो त्यहाँबाट
4: हाल रोल्पाको त्रिवेणी गाउँपालिका मान्छे हाल मङ्गोलियाबाट सन्दीप छेत्री बोल्दैछु है
0: कुन युथको लागि मत दिनुहुन्छ
4: एक नम्बरमा
0: सर है हुन्छ विदा गर्छौँ सन्दीप छेत्री एक नम्बरको गीतलाई मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ जलजलीबाट मनिषाले नम्बर दुईको लागि मत दिनुभएको छ मैले तपाईँलाई दुईवटा नम्बर दिएको छु 9864172098 र 9868739340 नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी अब साथीहरूले फोन गर्नुहुन्छ फोनतिर ध्यानै दिनुहुन्न के गर्ने गाह्रो छ मलाई यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ पूर्व पस्तरबाट कल्पना याक्थुम्बाले नम्बर दुईको लागि मत दिनुभएको छ यति बेला आथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
5: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
5: ओखलढुङ्गाबाट निमबहादुर मगर
0: कुन गीतको लागि मत दिनुहुन्छ
5: नम्बर टूको लागि
0: हुन्छ विदा गर्छौँ ओखलढुङ्गाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
6: नमस्ते
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कति नम्बरको गीतलाई मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ सटिकजीले दुई नम्बरलाई पास्टरबाट आउनु भएको साथीले एक नम्बरलाई पास्टरबाट आउनु भएको साथीले दुई नम्बरलाई र सटिकजीले चाहिँ दुई नम्बरलाई मत दिनुभएको छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर
7: नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छ दुई नम्बरको गीतलाई मत दिनुभएको छ तेह्रथुमबाट आउनु भएको थियो अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ भोजपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो 9864172098 र 9868739340 नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ दुई नम्बरको गीतलाई मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला अर्को साथी नमस्कार हजुर
8: नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ भोजपुरबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनुभएको छ 9864172098 फोनै आएको छैन है अनि 9868739340 लगातार फोन आइराखेको छ नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ नम्बर दुईको लागि हुन्छ विदा गर्छौँ आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ 9864 लाइनमा मिसकल आइराखेको छ अब मिसकल गर्ने साथीको नम्बर म वाचन गर्छु है यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छ अर्को साथी आउनु भएको छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ सुनसारीबाट अमृता मगर दुईको लागि मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ भोजपुरबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनुभएको छ 9864 लाइनमा मिसकल मात्रै आइरहेछ म मिसकल गर्ने साथीको नम्बर मैले भनिराखेको छु वाचन गर्न नपरोस् है यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नवीना श्रेष्ठले नम्बर दुईको लागि मत दिनु भएको छ। 9864-17-298 र 9868-6039-40 फोन गर्नुहोला। नमस्कार हजुर।
3: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत
3: दिनुहुन्छ?
0: विदा गर्छौ। अब यो मिस कल गर्ने साथीको नम्बर म वाचन गर्छु। 9864-17-248 एकदमै मिस कल आयो, कृपया मिस कल नगर्नु होला भनिराखेको छु। मिस कल आएको आइसा। नमस्कार हजुर।
7: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
7: म खरेदेखि बोलेछु।
0: खरेदेखि बोल्नु भएको, कति नम्बरको गीतलाई मत दिनुहुन्छ?
7: दुई नम्बरको।
0: हुन्छ, विदा गर्छौ। दुई नम्बरको मत दिएर गइसक्नु भएको छ अब अर्को साथी। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, काटे नि काट्नुहोस् होइन। मैले दुईवटा नम्बर ल्याएको छु यति बेला। 9864-9868 को लाइनको कल लिन्छु। नमस्कार हजुर।
9: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
9: रोजुबाट इरिना राई।
0: कुन गीतको लागि मत दिनुहुन्छ? भोजपुरबाट एलिना राईले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर। चितवनबाट भीम दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। कुन गीतको लागि मत दिनुहुन्छ? विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्का सहभागी, नमस्कार हजुर। हुन्छ, विदा गर्छौ। तारा शङ्करले नम्बर दुईको लागि मत दिनु भएको छ। 9864-17-298 र 9868-6039-40 यति बेला। अर्को साथी नमस्कार हजुर।
10: नमस्कार, म पाँच।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। दुई नम्बरको गीतलाई मत दिनु भएको छ साथीले। एक नम्बरमा घडीको सुई उल्टो घुमेर, दुई नम्बरमा जुनकिरी छ है यति बेला साथी। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उहाँको फोन काटिएको छ। 9864-17-298 र 9868-6039-40 फोन गर्नुहोला यति बेला साथी। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिएर गइसक्नु भएको छ साथीले। पालो तपाईँको हो, फोन गर्नुहोला। 9864-17-298, 9868-6039-40। नमस्कार हजुर।
11: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
11: म जितेन तेन्तुरी पाँचबाट है।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
11: म नम्बर दुईको लागि।
0: हुन्छ, विदा गर्छौ। जितेन सेन्चुरी पास्टरबाट नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868-6039-40 अर्का सहभागी, नमस्कार हजुर। शान्ति विशीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, 9864-17-298 र 9868-6039-40। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? हुन्छ, विदा गर्छौ। अब अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, नमस्कार हजुर। नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको 9864-17-298 लाइनमा त फोनै आएको छैन कि, 9868-6039-40 लाइनमा मात्रै धेरै फोन आइराखेको छ। 9864-17-298 मा र 9868-6039-40 दुईवटै नम्बर तपाईँको लागि खुला गरेका छौँ यति बेला साथी। नमस्कार हजुर,
12: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
3: गुल्मीको आठौँदै
0: नाम के हो
3: गुल्मीको आठौँदै जुनाबिसी लकी नम्बर दुईलाई रोड्दै
0: हुन्छ विदा गर्छौ टेलिफोन सम्पर्कमा आठौँबाट जुनाबिसी नम्बर दुईको लागि मत दिनुभएको छ 98644 1798 र 98687039 40 नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको कल लिन सकेन उहाँको साथी नमस्कार हजुर नमस्कार हजुर साथी आउनु भएको थियो उहाँ बोल्नु भएन होइन बोलिदिनु होला कृपया म्युटमा नबस्दिनु होला म तपाईँलाई आग्रह गर्छु अब केही साथीहरूसँग मात्रै कुराकानी गर्छु म त्यसपछि गीत राख्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छ नम्बर एकको लागि मत दिएर जानुभएको छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर कहाँदेखि को बोल्नुभयो कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ नम्बर दुईको लागि मत दिनुभएको छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर कुन गीतको लागि मत दिनुहुन्छ हजुर नम्बर वानको लागि अब अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
12: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
12: हजुर म तेह्रथुमबाट मनमाया तुलसीमा
0: कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ तेह्रथुमबाट मनमायाले दुई नम्बरको गीतलाई मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर
13: हेलो नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ भोजपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो फोन काट्यो मैले मिस कल नगर्नुहोस् भनेको छु है तपाईँहरूलाई फोन गर्नुहोस् भनेको छु यति बेला अर्को साथी नमस्कार हजुर
14: नमस्कार
0: हजुर कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ नम्बर दुईको लागि मत दिएर जानुभएको छ अब पाँचजना साथीको कल लिन्छु मैले होइन त्यसपछि एउटा गीत राख्नेछु है फटाफट फोन डायल गर्नुहोला 98644 1798 र 98687039 40 40 नमस्कार हजुर नमस्कार हजुर साथी आउनु भएको छ तर बोल्नु भएन मैले 98644 लाइनमा मिस कल नगर्नुहोस् भनेर साथीहरूलाई म भनिरहेको छु है अब साथीहरूको नम्बर वाचन गर्ने बेला आउँदैछ है 98644 1798 र 98687039 40 40 फोन गर्नुहोला यति बेला 98644 लाइनमा साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ गीता कार्कीले नम्बर दुईको लागि मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ अब तीनजना साथीको कल लिन्छौ 98644 लाइनमा धेरै साथीहरूले मिस कल गर्नुभयो अब एकैछिन गीत बज्छ त्यसपछि म नम्बर वाचन गर्नेछु जो जसले मिस कल गर्नुभएको छ यति बेला अर्को साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
15: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट कति नम्बरको गीतलाई दिनुहुन्छ हुन्छ विदा गर्छौ अब म दुईजना साथीको कल मात्रै लिन सक्छु दुई नम्बरको गीतको साथी नमस्कार हजुर
16: हेलो
0: नमस्कार हजुर को बोल्नुभयो कहाँबाट
16: हजुर म तेह्रथुमबाट
0: कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ नम्बर एकको लागि मत दिनुभएको छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ दुई नम्बरको लागि मत दिनुभएको छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर अब एउटा गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: अन्ठानब्बे छ चौवालिसको लाइनमा अन्ठानब्बे शून्य पञ्चानब्बे अडतिस चार सय पचपन्न नम्बर भएको साथीले धेरैचोटि मिस कल गर्नु भएको छ। कृपया मिस कल चाहिँ नगर्नुहोला। मैले सबै साथीहरूलाई मैले मिस कल नगर्नको लागि आग्रह गरिराखेको छु। सकिन्छ फोन गरौं, सकिँदैन मिस कल पनि नगरौं। यति बेला भोटिङका क्लिप्सहरू हामीले राखिरहेका छौं। एक नम्बरमा घडीको उल्टो घुमेर भन्ने गीत छ, ईश्वर सिंह र कालिकाहरूको आवाजमा, पशुपति शर्मा र राधिका हमालको आवाजमा छ झुनकिरी भन्ने गीत छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर एकको लागि मत दिनु भएको छ अनिल केसीले। पालो तपाईँको हो अन्ठानब्बे छ सय चौवालिस सत्र दुई सय अन्ठानब्बे र अन्ठानब्बे अडसठी साठी उन्चालिस चालिसमा फोन गर्नु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? हुन्छ, विदा गर्छौ। भोजपुरबाट प्रदीप गेवालीले नम्बर दुईको लागि मत दिनु भएको छ अन्ठानब्बे छ चार चार एक सात दुई नौ आठ र अन्ठानब्बे अडसठी साठी उन्चालिस चालिसमा। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, साथीको फोन काटिएको छ, मैले मिस कल नगर्नको लागि आग्रह गरिराखेको छु। यति बेला अर्को साथी नमस्कार हजुर, कति नम्बरको गीतलाई मत दिनुहुन्छ? नम्बर एकको लागि मत दिनु भएको छ साथीले, फोन गर्नु भएको थियो, पालो तपाईँको हो। यति बेला अर्को साथी नमस्कार हजुर,
1: नमस्ते,
0: अञ्जित बान्तवाले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। साथी नमस्कार हजुर, नमस्कार हजुर, तनहुँबाट टेकु छेत्री नम्बर दुईको लागि। नमस्कार हजुर,
2: हेलो,
0: नमस्कार हजुर, नमस्कार हजुर,

0: टेलिफोन सम्पर्कमा आउनु कतिचोटि नमस्कार हजुर भन्ने हो है यति बेला साथी नमस्कार हजुर
1: नमस्ते
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ दुई नम्बरको गीतलाई मत दिनुभएको छ टेक बहादुरले यति बेला अर्को साथी नमस्कार हजुर साथी आउनु भएको छ तर के भयो यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते हजुर
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ दिपा बजैले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 र 9864417298 यति बेला अर्को साथी नमस्कार हजुर भन्दै थिए फोन काटिएको छ मैले फोन नकाट्नुहोस् भनिरहेको छु मिसकल नगर्नुहोस् भनिरहेको छु सकिन्छ फोन गरौँ सकिँदैन मिसकल नगरौँ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ तेह्र थुमबाट सीता भण्डारीले दुई नम्बरको गीतलाई मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर
1: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
1: राजकुमार श्रेष्ठ हजुर गोर्खाबाट हजुर
0: कुन गीतको लागि मत दिनुहुन्छ दुईको लागि हुन्छ विदा गर्छौ अर्को साथी आउनु भएको छ राजकुमारजीले दुईको लागि मत दिनुभएको छ नमस्कार हजुर
3: को
0: बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ नम्बर दुईको लागि हुन्छ विदा गर्छौ अर्को साथी आउनु भएको थियो नम्बर दुईको लागि मत दिएर जानु भएको छ अर्को साथी नमस्कार हजुर
4: नमस्ते हजुर
0: को बोल्नुभयो कहाँबाट
4: तेर्थबाट महेन्द्र लिम्बू
0: कुन गीतको लागि मत दिनुहुन्छ
4: दुई नम्बर
0: हुन्छ विदा गर्छौ तेह्रथुमबाट महेन्द्र लिम्बूले दुई नम्बरको गीतलाई मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर भन्दै थिए फोन काटिएको छ 9864417298 नम्बरमा फोन गर्नुहोस् न साथीहरू किन मिसकल गर्नुहुन्छ झन् तपाईँहरूको सहजताको लागि दुईवटा नम्बर मैले ल्याएको छु होइन साथीहरूले दुरुपयोग त नगरिदिनुहोस् न होइन यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
4: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
4: महेन्द्र लिम्बू
0: कुन गीतको लागि मत दिनुहुन्छ विदा गर्छौ तेह्रथुमबाट महेन्द्र लिम्बूले दुई नम्बरको गीतलाई मत दिनुभएको छ पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ मुस्कीकोटबाट अशोक दुई नम्बरको गीतलाई मत दिनुभएको छ पालो तपाईँको हो यति बेला साथी नमस्कार हजुर
5: नमस्ते
0: को बोल्नुभयो कहाँबाट रुकुमबाट रिता बाठामा गएर नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ नम्बर दुईको लागि हुन्छ विदा गर्छौ अर्घ काँचीबाट नन्द बहादुर मुखियाले नम्बर दुईको लागि मत दिनुभएको छ 9864417298 र 9868603940 फोन गर्नुहोला नमस्कार हजुर
6: नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ नम्बर दुईको लागि मत दिएर गइसक्नु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ भन्दै थिए यो 9864 को लाइनमा धेरै मिसकल गरिरहनु भएको छ साथीहरू मिसकल नगर्नुहोस् न भनिराखेको छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ बुटवलबाट बिन्दु कुवरले नम्बर दुईको लागि मत दिनुभएको छ रेडियो मुक्तिबाट हामीलाई सुन्नु भएको छ उहाँले 9864417298 र 9868309040 नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ सुनिल स्मृतिबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिएर जानु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 रेडियो जलजला एफएम 96.4 मेगाहर्जबाट पनि सुनिदिनुहुन्छ ल यसो गर बाबा रोल्पाका साथीहरूले 9864 लाइनमा फोन गर्नुहोस् बाहिरका साथीहरूले अन्य अन्य यो 9868 लाइनमा फोन गर्नुहोस् ल दुईवटा नम्बर मैले छुट्याइदिएको छु र रोल्पाका साथीहरूले 9844-17-298 फोन गर्नुहोस् त ल रोल्पाको कतिजना साथीहरूले सुन्दै हुनुहुन्छ रेडियो जलजलाबाट 9864-17-298 रोल्पाका साथीहरूले फोन

0: गर्नुहोस् है। अन्य साथीहरूले चाहिँ 98 60 60 39 40 तपाईँको लागि फटाफट फोन डायल गर्नुहोला। अहिले त कुनैमा पनि फोन आएको छैन, के भएको 40 मिनट गइसकेको छ। हजुर साथी हुनुहुन्छ, नमस्कार हजुर। कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। आउनु भएको साथीले नम्बर 2 को लागि मत दिनुभएको छ। रोल्पाका साथीहरूले 98 644 17 2 98 र आइडाका साथीहरूले 98 68 60 39 40 मा फोन गर्नु। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको कल हामी लिन सकेनौ। कृपया फोन गरिसकेपछि हामीतिर ध्यान केन्द्रित गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 98 644 17 298 र 98 68 60 39 40 मा फोन गर्नुहोला। रोल्पाका साथीहरूले 98 644 17 298 र बाहिरका साथीहरूले 98 68 60 39 40 मा फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नु भएको कहाँबाट? को बोल्नु भएको कहाँबाट?
1: तेह्रथुम जिल्लाबाट मेन्छेम गाउँपालिकाबाट परतराजु सम्मान्थे।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
1: 2 नम्बरको लागि।
0: हुन्छ विदा गर्छ। पर्ता बहादुर सम्मान्थीले 2 नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? नम्बर 1 को लागि। हुन्छ विदा गर्छौ। सुनसारीबाट प्रमिला पुनली नम्बर 1 को लागि मत दिनुभएको छ। 98 68 60 39 40 मा बाहिरका र 98 644 17 298 मा रोल्पाका साथीले फोन गर्नुहोला। नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
2: 1 नम्बर।
0: हुन्छ विदा गर्छौ। देवराज श्रेष्ठले नम्बर 1 को लागि मत दिनुभएको छ। खोटाङबाट हामीलाई फोन गर्नु भएको थियो, पालो तपाईँको हो, फोन गर्नुहोला। 98 644 17 298 मा रोल्पा प्युठान लगायतका ठाउँहरूबाट भने विशेष गरी पश्चिमतिरबाट फोन गर्नुहोला भने 98 68 60 39 40 मा पूर्वतिरका अन्य बाहिर बाहिरका साथीले फोन गर्नुहोला। नमस्कार हजुर।
3: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
3: म सुलमाको मगला भएदेखि अनुदान बोल्दैछु।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
3: म 2 नम्बरको लागि।
0: हुन्छ विदा गर्छौ। नम्बर 2 को लागि मत दिनुभएको छ साथीले, पालो तपाईँको हो, फोन गर्नुहोला। 98 68 60 39 40 र 98 644 17 298 मा। नमस्कार हजुर। नमस्कार हजुर।
4: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? भोजपुरबाट सरु लामाले नम्बर 1 को लागि ओ घडीको सुई उल्टो घुमेर भन्ने गीतलाई मत दिनुभएको छ भने 2 नम्बरको गीत छ जुनकिरी, जुनकिरीलाई अब कसले मत दिनुहुन्छ? नमस्कार हजुर।
5: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? 2 नम्बरको लागि। हुन्छ विदा गर्छौ। आउनु भएको साथीले नम्बर 2 को लागि मत दिनुभएको छ। खोइ त 98 644 को लाइनमा फोनै आएन त, पूर्वतिरबाट मात्रै साथीले फोन गर्नुभएको छ कि पश्चिमतिरबाट खोइ त साथीले फोन गर्नुभएको। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
6: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। गुल्मीबाट राधिका सुनारले नम्बर 1 को लागि मत दिनुभएको छ। 98 644 को लाइनमा साथीहरूले मिस कल गर्नेमा व्यस्त हुनुहुन्छ अनि कहाँबाट हुन्छ? नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले पनि फोन काट्नुभयो। 98 68 60 39 40 मा र 98 644 17 298 मा फोन गर्नुहोला। अर्को साथी नमस्कार हजुर। नमस्कार हजुर। ए बोल्नुहोस् न हो, बोल्नुहोस्। नमस्कार हजुर। ढुङ्गो बोल्ला मान्छे बोल्नुहुन्न, केही गर्ने गाह्रो छ होइन, बरु मूर्ति बोल्ला होइन, तर फोन गरेको कतिपय साथीहरूले बोलिदिनुहुन्न, गाह्रो छ मलाई होइन। 98 644 17 298 मा नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? नम्बर 2 को लागि। हुन्छ विदा गर्छौ। पश्चिमतिरका साथीहरूलाई मैले भनेको छु नि 98 644 17 298 को नम्बरमा फोन गर्नुहोस् भनेर है। यति बेला साथी नमस्कार हजुर।
7: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर 2 को लागि मत दिनुभएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
8: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? हुन्छ विदा गर्छौँ। अश्विनीबाट झरना राईले नम्बर एकको लागि मत दिनु भएको छ। नमस्कार हजुर। भोजपुरबाट आयुष तामाङले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौँ। कुल्मीबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
5: नमस्ते।
0: को बोल्नु भएको बाट?
5: म भीमकला सिनार गुल्मीबाट नम्बर वानको लागि।
0: हुन्छ विदा गर्छौँ। नम्बर एकको लागि मत दिनु भएको छ गुल्मीबाट आउनु भएको साथीले। विशेष गरी हामी दुईवटा नम्बर दिएका छौँ, 98-644-17-298 र 98-68-60-39-40। नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। नवराज खोटाङबाट एक नम्बरको गीतलाई मत दिनु भएको छ। भालो तपाईँको हो 98-644-17-298 फोन गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। भोजपुरबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। यम बहादुर नेपालीले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? नमस्ते भन्नै फोन काट्नुभयो, त्यस्तो त नगर्नु न हो। नमस्ते गर्नको लागि होइन कि, भोट लिनको लागि आएका हौ। नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। धनकुटाबाट सारा राईले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? सङ्घ नम्बर दुईको लागि। हुन्छ विदाई गर्छौँ। अर्को साथी आउनु भएको छ। नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? टेलिफोन सम्पर्कमा आउनु भएको थियो, मैले कार्यक्रम बुझेर कार्यक्रममा बुझेर मात्र फोन डायल गर्नुहोस् न है। अनि अर्को कुरा 98-644-17-298 को लाइनमा मिसकल नगर्नुहोस् त, तपाईँहरूले मिसकल नगर्नुहोस्, सक्नुहुन्छ फोन गर्नुहोस्, तपाईँको फोन उठ्छ नउठ्ने हुँदैन है फोन गरेपछि। नमस्कार हजुर। नमस्कार हजुर, आउनु भएको थियो साथी। अब हेर्नुहोस् त, एउटा फोन काटेर अर्को फोन उठाउँछु भनेको त्यो पनि काट्नुभयो। मिसकल नगर्नुहोस् न, मैले पटक पटक भनिराखेको छु तपाईँहरूलाई। नमस्कार हजुर। कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, 48 मिनट गइसकेको छ है, अब केही समय मात्रै छ। यति बेला साथी नमस्कार हजुर।
7: हजुर नमस्ते।
0: को बोल्नु भयो कहाँबाट? ल, कति नम्बरको गीतलाई मत दिनुहुन्छ? दुई नम्बरको। मैले पश्चिमतिरका साथीहरूले 98-644-17-298 को लाइनमा फोन गर्नुहोस् भनिरहेको छु, अहिले पनि 98-68 लाइनमा फोन गरिरहनु भएको छ, त्यस्तो नगर्नुहोस् है। 98-644-17-298 को नम्बरमा पश्चिमका साथीहरूले फोन गर्नुहोस् त। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर। तपाईँले कार्यक्रमको बारेमा बुझ्नु भएको छैन, कुन गीतलाई मत दिनुहुन्छ? मैले पटक पटक भनिराखेको छु, तपाईँले कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोस् भनेर। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। सावित्र कार्की भोजपुरबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
8: हजुर नमस्कार।
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? एकको लागि। हुन्छ विदाई गर्छौँ। गुल्मीबाट लक्ष्मी दिका एकको लागि मत दिनु भएको छ। हामीले एक नम्बरमा घडीको सुई उल्टो घुमेर र दुई नम्बरमा जुनकिरी भन्ने भोटिङका क्लिप्सहरू ल्याएका छौँ र सो गीतमा तपाईँले आफ्नो मत दिनुहोला। यति बेला अर्को साथी नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? गङ्गाले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, 50 मिनट गइसकेको छ। अब हामी धेरै साथीहरूलाई लिन सक्दैनौ है, फटाफट फोन डायल गर्नु होला। नमस्कार हजुर, को बोल्नु भयो? कहाँबाट? कुनको लागि मत दिनुहुन्छ? भोजपुरबाट सुदेक्षा तामाङले नम्बर दुईको लागि मत दिनुभएको छ। भोटिङका क्लिप्सहरूलाई कन्टिन्यू बजाइराख्नु होला। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुनको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। पवित्र घरतीले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको 51 मिनट गइसकेको छ। अब हामी पाँचजना साथीको कल लिन्छौँ। पाँचजना साथीले फटाफट फोन डायल गर्नु होला। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुनको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। रोल्पाबाट नवीन डागिल नम्बर एकको लागि मत दिनुभएको छ। 98-644-2-98 पनि फोन गर्नु होला है। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर,
2: नमस्कार दाई,
0: को बोल्नुभयो? कहाँबाट?
2: ओखलढुङ्गाबाट विशाल तामाङ।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
2: एक नम्बरको लागि।
0: हुन्छ, विदा गर्छौँ। ओखलढुङ्गाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। अब तीनजना साथीको कल हामी लिन्छौ। 98-68-60-39-40 यति बेला अर्को साथी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको साथीले फोन काट्नुभयो, कृपया फोन चाहिँ नकाटिदिनु होला। हामी अन्तिमतिर छौँ, धेरै साथीहरूले फोन डायल गरिरहनु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर,
7: नमस्ते,
0: को बोल्नुभयो? कहाँबाट?
7: हुम्लाबाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। हुम्लाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर,
9: हजुर नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट?
9: हजुर, म भोकेरी सञ्जय राई।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
9: हजुर, म दुई नम्बरको।
0: हुन्छ, विदा गर्छौँ। भोजपुरबाट सञ्जय राईले नम्बर दुईको लागि मत दिनुभएको छ। फटाफट फोन डायल गर्नुहोला। 98-68-60-39-40 अर्को साथी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, फोन काटिएको छ। 98-644-2-98 र 98-68-60-39-40 अझै पनि समय छ है, दुई तिनजनालाई हामी लिन्छौँ आउनु भयो भने। तर खोइ त दुईटै नम्बर खाली छ, फोनै आएको छैन है अन्तिमतिर। यति बेला साथी, नमस्कार हजुर,
10: नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट? हुन्छ, विदा गर्छौँ। उदयपुरबाट अभिषेक राईले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अझै तीनजना साथीको कल लिन्छौँ, फोन आउनुहोस् त। यति बेला मिसकल चाहिँ नगर्नु होला, मैले पटक पटक भनिराखेको छु। अझै तीनजना साथीको कल लिन्छौँ है हामी। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर भन्दै थिएँ, फोन काटिएको छ। 98-68-39-40 र 98-644-17-298 म तीनजना साथीको कल लिन्छु। नमस्कार हजुर, को बोल्नु? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। एक नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर,
11: नमस्ते,
0: को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुई नौका। हुन्छ, अहिलेको लागि विदा गर्छ। अब एकजना, अन्तिम एकजना साथीलाई फोन गरिहाल्नुहोस् त। अन्तिम एकजना साथी आइहाल्नुहोस् त है। 98-68-60-39-40 र 98-644-17-298 एकजना साथीले फोन गरिहाल्नुहोस् कृपया। तपाईँको फोनको प्रतीक्षा गरिराखेको छु मैले, फटाफट फोन डायल गर्नुहोला। अन्तिम साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर भन्दै थिएँ, हेर्नुहोस् त कति मिसकल गर्न सक्नु भएको कि तपाईँहरूले, मिसकल नगरिदिनुहोस् न। यदि होला अन्तिमतिर आएर झन् मिसकल आउन थाल्यो। अब मैले अन्तिम एकजना साथीलाई, यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। अब हामी भोटिङका क्लिप्सहरू राख्छौँ, त्यसपछि कुन गीतले कतिवटा मत प्राप्त गर्यो भन्ने कुरा जानकारी गराउँछौ। सानु मगरले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। भोटिङका क्लिप्सहरू

0: आउनु भएको थियो। हामी भोटिङका क्लिप्सहरू राखिसकेका एकजना साथी हुनुहुन्छ, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गर्न सकेनौ। झन् साथी आउनु भएको थियो, फोन लिइहालौँ भनेको त फोन काटेर भाग्नुभयो। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार।

छ कुन गीतको लागि मत दिनुहुन्छ नासङ नम्बर एकको लागि ल अब नम्बर एकले 28 मत प्राप्त गर्यो नम्बर दुईले 72 मत प्राप्त गर्यो है जम्मा जम्मी 100 आज 100 साथी पुगिसक्नु भएको छ 100 फोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गर्न सकेनौ झन् साथी आउनु भएको थियो फोन लिइहालौँ भनेको त फोन काटेर भाग्नु भयो अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ नम्बर एकको लागि ल अब नम्बर एकले 28 मत प्राप्त गर्यो नम्बर दुईले

28 नम्बर 2 ले 72 वटा मत प्राप्त गरेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। कार्यक्रममा फोन गर्नुभयो तपाईलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौं। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिए हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू व्यक्त गर्छु। सुझाव सल्लाह वा प्रतिक्रियाका लागि 98 644 17 298 9 8 6 4 4 1 7 2 9 8 मा फोन गर्नुहोला भन्दै दुई नम्बरको गीत जुनकिडी छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र

0: रुल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफूलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफूलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन अनुरोध रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जनकोट रोल्पा।
0: सुवर्ण अवसर
2: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
3: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
0: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल लिबाङ रोल्पा।
3: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आङ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
7: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
7: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जंकोट, जलजला पर्या यात्रा स्याकाई र ओखेली छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोल शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा यथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
8: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
4: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: नेपाल सरकार विज्ञापन
6: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ व्यवस्थित तवरले पार्किङ गरौ आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौ घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौ तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ याद राखौ तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दियो रोल्पा नगरपालिकाको कारणले

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
9: लौ, किन नि? के भयो, सन्चो भएन?
8: होइन, यतिकै जाने मन लागेन।
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
9: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति टाइमले पाल्नु भयो?
9: आज रिनाले स्कुल जानु भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: विश्वाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
1: हो र, होइन होला त्यस्तो त?
12: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
1: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ मम्मी।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुल्मिल्ने बानी बसालौ।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
15: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारी मान्नुपर्छ गुरुआमा।
15: हो, अरू भन त।
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
15: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्छ।
15: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
19: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
15: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
20: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
21: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काम लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
22: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
23: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: जन्मदा दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेन नि?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो,
4: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
0: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
0: हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
0: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले। मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भन्ने रहेछ, के भयो?
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर मार्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो काकी, के कस्तो डर हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नाम त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे नै निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छ नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
9: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोटा समाचार साप्ताहिक, रोटा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
8: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
9: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचेरबाट पनि शाखा छ नि यसको।
8: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है।

0: हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय संघ संस्था व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857222275, रेणुका रुका 9481867697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हाल्दै नानी
1: खै यो त दादा जस्तो छैन कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9857 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुरीखेत रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गर
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं
2: अनुरोध स्वास्थ्य कार्यालय रोल्पा
4: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो त खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
5: दिदी म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग छिक्नु अपराध हो
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
6: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
8: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेरो साथी हेर न क्या खतरा समाचार आइसक्यो भारत फेरि अब चाहिँ के हुने हो
1: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रो पर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: नेपाल सरकार विज्ञापन हो
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही

0: र मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
1: बाजे के भयो, किन गालामा हात?
4: दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौ रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू।
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 3918 9895 14 652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: रहेको सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका साथ जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पटिङ्गर घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है,
3: स्वस्थ हुन के गर्नु पर्छ
2: अनि अरू के गर्नु पर्छ?
4: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? हिज सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
8: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867060467।

0: एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनिचोर बजार रोल्पा युनिसा सुन्चादी पसलको छेउमा साथै तार बाँध्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिन
1: चटाङ पर्न आँटो सबैजना यता आउँदा यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
6: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
8: होइन यो छोरीले के भन्छे दाँत दुखे भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
8: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
8: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट थिटर सिल्नेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
8: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9558743122 र 9558743123
9: B&B डेंटल क्लिनिक घोराही 15 दान।
10: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुमो बेला खिमृदे गरम अगोत्री जेल बेला सुन फोनी तथा ओचुदुरी जेल आउ बेला वन जंगल लिए लागिने मस्तज सम्भावना पाए आउए जिने प्राकृतिक सम्पदा र सक्षेप ज सक्षमले वातावरण मिलिने लक्षा असर खेल्ने रि मूल र थाउने भूक्षय ताने वायुमण्डल र कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन र असर सकिने सुन नाखा नामेल लिए लागिने सज जिमी जिमी लापरवाही सुन चासो खेलगेमा दुख दिदिन जन
11: जंगल
10: सर मेरा आईडेन्टी बारी
11: एमएलए सचामे हटे
10: पिकनिक वन भोज बाटो छिमी वन जंगल दिदी ओरे पनि
11: लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने अनुगमन दिने व्यवस्था चौसो गिरिए
10: गेसो छामेला खोलेर चाउसी खोलिए होलिदे गेजो अब नजिरे बनाए गेम गेजम निकेमा लागे औले नयोकेमा
11: वन जंगल सजुलिसी घेङबारी ल बालीमाली चिउला चिउली झ्याप्रा सताउँछु छिनी ने चाउसो सहिदेखि खेले
10: वन जंगल लागि पाँचजना खरनामदार बनाई चाना जन घेसे
11: बतासु चुलिजु बेला त हिजिमकी कोटल मेके सताङ्कीले हेन अखिम छिन्नी ने चाउसो घेसे
10: मे लागि निकाई गे मलाई गे बसी सम अरूले भने गे बचैया
11: के छ छामला कोयाल मे लागि किसनकीले गे छोटा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका
10: अनुरूप सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोदाङ रोल्पा
12: नमस्ते डाक्टर सर
13: नमस्ते बस्नु भन्नुहोस् त के हो
12: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
13: यहाँ उभ्याउनुहोस् एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
12: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
13: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
12: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
13: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
12: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
13: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट
9: जोगाउनु
15: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
9: ए नानी यो त सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
15: ल अब यो रोग उपचार गर्नको लागि कहाँ जानु होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
9: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर

0: घोराहीमा दान बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हर्जिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: Music Nepal.

0: 24 MHz. जजला ट्राइब चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: 99.4
2: नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्चोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: क्षणमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशी कुमार
1: थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा चीन हालै विकसित मुलुकमा स्तरोन्नति भएको भन्ने भनाई त्रुटिपूर्ण रहेको दावी।
0: प्रचण्डलाई सामान्य निमोनियाको संक्रमण, 12 वर्ष मुनिका पनि चुरोटको लत।
1: काठमाडौँबाट पूर्व चल्ने बसमा सीसी क्यामेरा जडान, अनलाइनबाटै टिकट काट्ने व्यवस्था।
0: टर्कीमा पर्यटक बस दुर्घटना।

0: दुख होइन दुख हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यूपो संचार नेटवर्क
3: समाचार अब विस्तारमा भारतको भूमि नेपालले पनि मिचेको र चीन विकसित मुलुकमा हाल मात्र स्तरोन्नति भएको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि संसदमै प्रश्न उठेको छ। प्रधानमन्त्री शाहले आज संसदका प्रश्नको जवाफ दिने क्रममा दिनुभएको उक्त अभिव्यक्ति रेकर्डबाटै हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले माग गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले पनि राष्ट्रिय अखण्डतामा आँच आउने उक्त अभिव्यक्ति सामान्य नभएको बताउनुभयो।
4: जसरी एउटा जिम्मेवार व्यक्ति जिम्मेवार सदनको रोस्टमबाट जो कुरा व्यक्त गर्नुभएको छ त्यो सामान्य विषय छैन। सामान्य सभामुख महोदय उहाँले इन्फर्मल कुराकानीमा राखेको विषय जस्तो सम्झनु भयो कि जस्तो मलाई लागेको छ। यो कुरा धेरै नै गम्भीर छ। मुलुकका के अरू कुनै मुलुकका सरकार प्रमुख राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानु देशको भूमि मिचेका छौं भन्छन् होला।
3: रापरपाकी सांसद खुशबू ओलीले चीनबारे प्रधानमन्त्रीले बोलेको कुरा त्रुटिपूर्ण रहेको बताउनु भयो।
5: चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो। युएन क्लासिफाइज चाइना एज अप्पर मिडल इन्कम डेभलपिङ नेसन स्टिल ड्यू टू डिस्पारिटिज इन वेल्थ एन्ड रिजनल डेभलपमेन्ट। सो पीएम इज रङ बेसिकली। चाइना हेज नट ग्रेजुएटेड टू डेभलप्ड कन्ट्री स्टेटस। त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई यहीँनिर तीन दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनुहुँदैन लाइभमा तिमी विश्वले हेरिरहेछ।
3: प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलले संसदमा हंगामा गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले अकस्मात हात उठाएर सांसदले हालसम्म उठाएका प्रश्नको जवाब दिन रोस्टममा पुगेपछि नै विपक्षी दलका सांसदले विरोध जनाएका थिए। नेकपाका प्रमुख सचेतक युवराज दुलाल, एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आपत्ति जनाएका थिए। प्रधानमन्त्री बालेन हिँडेपछि पनि एमालेका महर, शरम संस्कृति पार्टीका ध्रुवराज राई र आरएन राईले हात उठाएर बोल्न समय माग्दा सभामुखले ध्यान आकर्षण भएको बताउनुभयो।
6: मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु। तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई आफ्नो भाषा सुधार्नको लागि म ध्यान आकर्षण गराउँछु।
3: विपक्षी दलका सांसदले नियमापत्ति जनाउँदा आक्रोशित रूपमा प्रस्तुत भएपछि सत्तारूढ़ राष्ट्रपाकी सांसद आशिका तामाङलाई राष्ट्रपाकै महिला सांसदले बाहिर निकालेका थिए। एमालेका प्रमुख सचेतक महरलाई रोकेर सभामुखले एमालेकै गुरू बरालाई बोल्न दिनुभएको थियो। बरालले पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएकोमा आपत्ति जनाउनुभयो। सांसदले प्रधानमन्त्रीसँग प्रति प्रश्न गर्न पाउनुपर्ने नियम हनन भएको बारे प्रश्न उठाउनुभयो।
7: म स्वयं प्रतिनिधि सभाको सदस्यले प्रश्न गर्न पाउने जुन यो नियमावलीले दिएको अधिकार छ, यस्तै अरू मान्य सदस्यहरूको पनि अधिकार छ। यो अधिकारलाई भने यहाँ हनन भएको छ र सभामुख महोदयले यो पहिला यो परिच्छेद 9 को सम्पूर्ण व्यवस्थालाई प्रबन्ध नगरिकन आज जसरी हाउसमा प्रश्न उत्तरको विषयलाई अगाडि सार्नुभयो, यो विषयमा सभामुखज्यूले एकपल्ट यसको अध्ययन गरेर प्रष्ट रुलिङ गर्नु पर्यो।
3: बरालपछि पालो पाएका ध्रुवराजले प्रधानमन्त्री छापामार शैलीमा संसदमा आएको बताउनुभयो। अनि मात्र माइक पाउनुभएका महरले सभामुखले प्रधानमन्त्री बोल्नु अघि नियमावलीको नियमबारे बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो।
8: सम्मान्य सभामुखज्यूले तीन दिन अगाडि प्रश्न लिने कुरा चाहिँ नियमावलीमा कहीँ पनि व्यवस्था गरिएको छैन भनेर अघि रोस्टमबाट भन्नुभयो। त्यो प्रतिसभा नियमावली विपरीत छ, म यसमा नियमापत्ति गर्न चाहन्छु र स्वयं सभामुखज्यूको त्यो चाहिँ शब्द यो प्रतिसभाको रेकर्डबाट हटाइयोस् भनेर म माग गर्न चाहन्छु।

0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले जवाब दिन चाहनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनु भएको थियो। नेकपाका सांसद वर्षमान पुनले विरोधकै लागि विरोध नगर्न सुझाउनु भएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सामान्य न्युमोनियाको संक्रमण भएको पाइएको छ। स्वास्थ्यमा समस्या आएपछि हिजो बिहान ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल भर्ना हुनुभएका उहाँमा सामान्य न्युमोनियाको संक्रमण भएको र अहिले अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। उहाँको चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पूर्ण निको हुन केही दिन समय लाग्ने भएकाले अझै दुई तीन दिन अस्पतालमै बस्नुपर्ने अस्पतालले भनेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनु।
1: थाहा छ, त्यसैले यही लिन आएको। विदेशमा पनि फ्लोकार्ड र डेटफ्री प्रडक्ट नै युज हुन्छ, त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
2: जीवन।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाङ ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ मानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने 12 वर्ष मुनिका बालबालिकाले पनि सुरुप सेवन गर्ने गरेको पाइएको जानकारी दिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै सातवटै प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ्ने 3000 बालबालिकामा अध्ययन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बालबालिकाले पनि सुरुट सेवनमा लागेको पाइएको छ। त्यसक्रममा 57% मानिसले बिहान उठ्ने बित्तिकै सुरुट खाने गरेको र 74% सेवनकर्ताले सुरुट छाड्न कोशिश गरे पनि नसकिरहेको बताइएको छ। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरीलाई लत बसाल्नका लागि हुक्का भेप जस्ता स्वादिलो र मिठास सुगन्ध आउने फ्लेभर राखेर बिक्री गर्ने पाइएको बताउनुभयो। कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले आफ्नो घरमा कोही सुर्तीजन्य पदार्थ सेवनकर्ता छ भने छोडाउन आग्रह गर्नुभयो। सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम सिरौं, कुलतबाट टाढा बसौं, स्वास्थ्य जीवन रुझौं भन्ने नाराका साथ आज दिवस मनाइएको छ। नेपालमा हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। धूम्रपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटु रोग, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताएका छन्। काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा सीसी क्यामेरा जडान गरिएको छ। साथै बसको टिकट पनि अनलाइन मार्फत काट्न सकिने व्यवस्था गरिएको हो। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरिरहँदा पूर्व यातायात व्यवस्थापन प्रणालीले भने काठमाडौँको नयाँ बस पार्कबाट पूर्वतर्फ संचालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरेको हो। पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष रजन रोक्काले नयाँ बस पार्कबाट पूर्वका विभिन्न स्थानमा चल्ने 81 सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो। काठमाडौँ पूर्व संचालन हुने सार्वजनिक सवारी साधनलाई विक्रम सम्वत 2080 साउनदेखि एउटै कम्पनीमा आबद्ध गराएर संचालन गरिँदै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पश्चिमी टर्कीमा आज भएको पर्यटक बस दुर्घटनामा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 33 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार 38 यात्रु र 3 चालक दलका सदस्य बोकेको बस इस्मिर शहरबाट भूमध्य सागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। यात्राको क्रममा डेनिलजी प्रान्त स्थित डेनिलजी आय दिन राजमार्गमा बस अनियन्त्रित भई सड़क किनारको सुरक्षा बारमा ठोकिएको थियो। दुर्घटनापछि बसमा आगलागी समेत भएको बताइएको छ। मृतक मध्य बस चालक र 9 महिनाको एक शिशु पनि रहेका छन्। दुर्घटनामा घाइते भएका 33 जनालाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। केही घाइतेको अवस्था भने गम्भीर रहेको जनाइएको छ। अब खेल समाचार। नेपाल एले अल इण्डिया गोल्ड कपको दोस्रो खेलमा पनि पराजय भोगेको छ। आज भएको खेलमा नेपाल ए गोवा क्रिकेट एसोसिएशन विरूद्ध 3 विकेटले पराजित हुन पुगेको हो। राति भारी वर्षासँगै मैदान चिसो भएपछि ढिलो शुरू भएको खेल 34 ओभरमा घटाइएको थियो। भारतको देहरादूनमा नेपाल एले दिएको 211 रनको लक्ष्य गोवाले 33 ओभर 4 बलमा 7 विकेट गुमाएर पूरा गरेको हो। गोवाको जितमा ओपनर बिल यादवले 80 रन को अर्धशतकीय इनिङ खेलेका थिए। ललित यादवले 42 रन जोडेका थिए। नेपाल एका लागि युवराज खत्रीले 2 तथा हेमन्त धामी पवन सराफ र ललित राजवंशी देव खनाल र बसीर अहमदले समान 1-1 विकेट हात पारेका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ए निर्धारित 34 ओभरमा 9 विकेट गुमाएर 210 रन बनाउन सफल भएको थियो। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा चीन हालै विकसित मुलुकमा स्तर उन्नति भएको भन्ने भनाई त्रुटिपूर्ण रहेको दावी। प्रचण्डलाई सामान्य निमोनियाको संक्रमण। 12 वर्ष मुनिका बाल बालिकामा पनि चुरोटको लत। काठमाडौँबाट पूर्व चल्ने बसमा सीसी क्यामेरा जडान। अनलाइनबाटै टिकट काट्ने व्यवस्था। टर्कीमा पर्यटकीय बस दुर्घटना हुँदा 8 जनाको मृत्यु 33 जना घाइते र इण्डिया गोल्ड कपको दोस्रो खेलमा पनि नेपाल ए पराजित। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिस्टर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
0: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
3: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
0: वरिष्ठ हाडझोली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
3: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
0: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि राखेको छ।
3: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दान। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दान।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
7: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ।
8: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्याटिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
6: टाउन, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्।
5: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
6: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
9: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
10: होइन, के भाछ र तपाईँलाई
9: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
10: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
11: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
10: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 9865443383।
11: विकल्प आयुर्वेद क्लिनिक घोराई दान शहीद गेट बाट 50 मीटर पश्चिम लमही जाने गाड़ी लाग्ने ठाउने र
12: कैया बद्दी मेरो त दादुखिलो के गर्ने होला अब
13: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ह देला भइसक्यो यिनको दात निको हुन्न
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुट्खा खाएको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश
11: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
15: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
11: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
15: ल उसो भए म सामान लिन गइहाले
11: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504
11: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज
1: सुवर्ण अवसर
2: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्राली को आयोजना र देवदह मेडिकल कलेज को प्राविधिक सहयोग में एक दिन निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएकोले मौका को फायदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: शिविर में आउनु हुने विशेषज्ञ डाक्टरहरू हाथ जोड़ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमरजेंसी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथ में जनसंपर्क अधिकारी मुक्ति काफले र फील्ड अफिसर अमृत पांडे।
2: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
1: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
2: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
5: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

कक्षाको रिजल्ट प्रकाशित भएको थियो र काठमाडौँ उपत्यका यो काठमाडौँ महानगरपालिकाले चाहिँ नि केही वर्ष अघिदेखि यो छात्रवृत्तिको लागि जाँच लिने गर्दछ। यसरी उत्तीर्ण भएका विद्यार्थीको निम्ति त्यो जाँच आज काठमाडौँ महानगरपालिकाले लिएको छ। संस्थागत विद्यालयबाट प्रदान हुने कक्षा एघार र बाह्रको छात्रवृत्तिको लागि काठमाडौँ महानगरले आज छनौट परीक्षा सम्पन्न गरेको छ। 83 केन्द्रमा आज बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन भएको हो। महानगरका अनुसार परीक्षाको लागि अनलाइन प्रणालीबाट आवेदन दिने 16,549 जना छात्र र 10,333 जना छात्रा र 6 जना अन्य गरी 26,888 जना विद्यार्थी मध्ये 26,603 जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदक मध्ये 22,016 जना अर्थात 82.76% विद्यार्थी परीक्षामा सामेल हुनुभएको थियो। छात्रवृत्ति परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नवराज ढकालले स्वच्छ वातावरणमा परीक्षा आज सम्पन्न भएको जानकारी गराउनु भएको छ र अबको 24 घण्टाभित्र भनेको परीक्षा सकिएको 24 घण्टाभित्र योग्यताक्रमको प्रारम्भिक नतिजा प्रकाशन गर्ने तयारी शुरू गरिसकेको उहाँले बताउनु भएको थियो। प्रारम्भिक योग्यता नतिजामा चित्त नबुझाउनेको लागि 2 दिन पुनर्योगको समय पनि हुनेछ र त्यो अवधि र प्रक्रिया सकिएपछि योग्यताक्रमको प्रकाशन हुन्छ। यसैका आधारमा पहिलो चरणको मनोनयन प्रकाशन हुनेछ। यसरी क्रमशः विद्यार्थीले छात्रवृत्तिको लागि महानगरले दिएको चाहिँ नै प्रमाणपत्र प्राप्त गर्नुहुनेछ। सोही आधारमा विद्यार्थीहरूले तोकिएको सम्बन्धित कलेजमा छात्रवृत्ति सुविधा पाउनुहुनेछ। उत्तर पुस्तिका ओएमआर अप्टिकल मार्क रिग्रेसन विधिबाट परीक्षण हुनेछ र शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार 2080 सालमा 155 विद्यालयमा 3,449 जना विद्यार्थीलाई छात्रवृत्तिको लागि मनोनयन गरिएको थियो। त्यो वर्ष 3,913 जना छात्र र 2,104 जना छात्रा गरी 6,017 जना आवेदक हुनुहुन्थ्यो। आवेदक मध्ये 3,400 छात्र र 1,772 जना छात्रा गरी 5,172 जना विद्यार्थी परीक्षामा सहभागी हुनुभएको थियो। 82 सालमा 18,000 आवेदक हुनुहुन्थ्यो। त्यसमध्ये 9,932 जना छात्र र 6,199 जना छात्र र अन्य 6 जना गरी 16,137 जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो। यो वर्ष 154 विद्यालयमा करिब 5,000 विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने विभागको अनुमान छ र यो वर्षको छात्रवृत्ति छनौट परीक्षा आज बिहान सकिएको छ र 24 घण्टाभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको काठमाडौँ महानगरपालिका शिक्षा विभागले जनाएको छ र उत्तीर्ण हुने र योग्यताको क्रम अनुसार तोकिएको संख्यामा छात्रवृत्ति पाउने छात्र छात्राहरूलाई क्रमशः सही अनुसार अनलाइनबाटै जानकारी जानेछ र त्यही अनुसारका आवश्यकीय कागज पत्र लिएर तोकिएको कलेजमा गएपछि विद्यालयमा गएपछि छात्र छात्राहरूले यो छात्रवृत्ति परीक्षा छात्रवृत्ति चाहिँ पाउनुहुनेछ। हामी अहिले पनि विस्तारै हाम्रो जीवनशैलीलाई परिवर्तन गर्दैछौ। हाम्रो आधुनिक जीवनशैली शहरदेखि गाउँसम्म पुगिरहेको छ। त्यस अन्तर्गत अहिले हाम्रो भान्सामा चुलोमा चाहिँ यो खाना पकाउने ग्यासको प्रयोग बढ़िरहेको छ। त्यसअघि हामीले धेरै जसो नेपालका अधिकांश गाउँघरमा बिजुली बत्ती पुर्याउन सकेका छौं। आधुनिक विकासका निम्ति सड़क त्यसै गरी बिजुली संचार स्वास्थ्य शिक्षा चाहिँ सबै नागरिकले पाउनु पर्दछ। त्यसो नभई हामीले विकासको चरण पूरा गर्न सक्दैनौं। तर हामीले यी कुराहरू अथवा आधुनिक सुख सुविधाका प्रविधिहरू घर गाउँसम्म सबै नेपालीहरूसम्म पुर्याउँदै लग्दा त्यहाँसम्म जोड्दै जाँदाखेरि ती प्रविधिहरूसँग हामीलाई अभ्यस्त पनि राख्नुपर्छ। त्यसको बारेमा प्रारम्भिक जानकारी लिनु पनि पर्छ, दिनु पनि पर्छ। मैले सन्दर्भ जान्न खोजेको हामीले महिनै पछि करेन्ट लागेर मानिसको मृत्यु भएका खबर सुनिरहेका छौं, सुनाइरहेका छौं र त्यसको शिकार अथवा त्यसको चाहिँ नि पीड़ा हाम्रो घर छेउछाउ पनि भइरहेको हुन्छ र भलै ठेगान छैन कुन दिन तपाईँ हामी पनि पर्न सकिन्छ। त्यसकारण बिजुली प्रयोगकर्ता हामी सबैले होसियारीपूर्वक यसको प्रयोग गरौं
र कहीँ पनि हामी जाँदैछौँ भने कतै विद्युत चुहावट भएको छ कि हामी हिँड्ने बाटोमा हामीले काम गर्ने खेतबारीमा अथवा घाँस दाउरा गर्ने वन जंगलमा होसियारीपूर्वक त्यस्ता विद्युतीय लाइन विस्तार भएका ठाउँमा हामी जाने र काम गर्ने गर्नुपर्दछ र हाम्रो घर अफिसहरूमा चाहे व्यक्तिगत घर होस् अथवा संस्थागत भवनहरूमा त्यहाँ पनि यो विद्युत विस्तार अझ यो विद्युतीकरण गरेका हाम्रा यन्त्र उपकरणहरू सही छन् कि छैनन् सुरक्षित छन् कि छैनन् भन्ने बारेमा असाध्यै धेरै जानकारीहरू लिनुपर्दछ सानो असावधानीले हाम्रो ठाउँ ठाउँमा ज्यान गइरहेको छ कतिले अङ्गभङ्ग भएर जीवनभर कष्टसाध्य जीवन बिताउनु परेको छ त्यसैले त्यस्तो नहोस् भन्न सचेतना बढाऊ र नेपाल विद्युत प्राधिकरणले सम्बन्धित स्थानीय तहले र हामी सर्वसाधारण सबैले पनि आफैले खोजेर हुन्छ कि यस्तो जानकारी लिऊ दिउ बिजुली प्रयोग गर्दा अपनाउनु पर्ने सावधानको बारेमा आफू जानकार रहौं र अरूलाई पनि यस्तो जानकारी प्रवाह गरौं चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरमा एकजना महिलाको मृत्यु भएको छ रामनगर गाउँपालिका छ मलाहटोल बस्नुहुने 50 वर्षका मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो आफ्नै घर पछाडिरहेको चापाकलबाट पानी तान्ने क्रममा उहाँलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ जिल्ला प्रहरी कार्यालयका अनुसार मिथलेसिया देवीको करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको थियो शव रहेको घटनास्थलको मुजुर्कापछि परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गुवामा लगिएको थियो घटनाको विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको छ यो हिजोको घटना हो यस्ता थुप्रो दुर्घटनाहरू भइरहेका छन् घाँस दाउरा गर्दा खेतबारीमा काम गर्दा बिजुली विद्युतीय यन्त्र उपकरण चलाउँदा बिजुलीको प्रयोग गर्दा त्यससँगै खाना पकाउने ग्यास प्रयोग गर्दा सवारी साधन चलाउँदा यात्रा गर्दा सवारी साधनमा चाहिँ हामीले चढ्दा पनि असाध्यै ध्यान पुर्याउनु पर्छ हामी सबैको ससानो प्रयासले मात्रै यस्ता सामुदायिक र निजी प्रयोजनका चाहिने हाम्रा सुविधाका यन्त्र उपकरणबाट हुन सक्ने हानि नोक्सानी र यो प्रविधिहरूबाट हुन सक्ने जोखिमबाट हामी जोगिन सक्छौ नेपालमा सुर्तीजन्य पदार्थको कारण प्रत्येक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले जानकारी त्यस्तो सुनाउनु भएको हो उहाँले सुर्तीजन्य पदार्थको कारण विश्वभरि नै प्रत्येक वर्ष करिब 80 लाख मानिसको मृत्यु हुने गरेको जानकारी गराउनुभयो मुटु रोग क्यान्सर श्वासप्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको बताउनु भएको छ उहाँले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्य मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर क्षति पुर्याइरहेको बताउनु भएको छ सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन 2068 लगायत विभिन्न कानूनी तथा नीतिगत व्यवस्था कार्यान्वयन गर्दै आएको जानकारी पनि गराउनुभयो यति सरकारले सार्वजनिक जानकारी गरिरहँदा अथवा स्वास्थ्य सम्बद्ध यो विज्ञहरूले समाजका अरू क्षेत्रबाट यो जति नै जानकारी आइरहे पनि नेपालमा अहिले पनि सुर्ती चुरोट सेवन गर्नेहरूको संख्या घटेको छैन बरु बढ़िरहेको प्रतीत हुन्छ विभिन्न तथ्यहरूले देखाए अनुसार त अहिले कम उमेरका यो मानिसहरू पनि बाल बालिकाहरू पनि सुर्ती चुरोट सेवनमा त्यस्तो लतमा चाहिँ गइरहेको देखिन्छ बाल बालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा विद्यालयमा पढ्ने 12 वर्ष मुनिका बाल बालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी छ नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ता कुसुम साईले अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुहुँदै 7-8 प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ्ने 3,000 बाल बालिकामा अध्ययन गरिएको जनाउनु भयो उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बाल बालिकाले पनि चुरोट सेवनमा लागेको पाइएको छ त्यसक्रममा 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोशिश गरे पनि नसकेको उल्लेख गरेको बताउनु भएको छ कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरीलाई लत बसाल्नका लागि हुक्का भेप जस्ता स्वादिलो र मिठा सुगन्ध आउने फ्लेभर राखेर रा बिक्री गर्ने पाएको बताउनु भएको छ उहाँले हाल किशोर किशोरीमा चुरोट भेव र हुक्काको आकर्षण बढ़ेकाले अभियान सञ्चालन गरेर
रोक्नुपर्ने बताउनु भएको छ। तपाईहरूले पनि हाम्रा घरमा हाम्रा परिवारका कोही सदस्यले सुर्ती चुरोट सेवन गर्नुहुन्छ भने उहाँलाई सकारात्मक संचारको माध्यमले हामीले प्रभावकारी चाहिने यो संवादका माध्यमले त्यस्तो लतबाट हटाउनु पर्दछ। र तपाईँ हामी कोही जानी नजानी त्यस्तो लतमा छौँ भने त्यो लत कसरी हटाउने, त्यहाँबाट कसरी हामी टाढा रहने भन्ने अब यो विषय गम्भीरतापूर्वक सोचेनौ भने कयौं गम्भीर प्रकृतिका रोगले हामीलाई आक्रमण नगरिरहला भन्न सकिँदैन। अहिले नेपालमा क्यान्सर जस्ता घातक रोगहरूको चाहिने रोग लाग्ने मानिसहरूको संख्या बढ़िरहेको छ र तथ्यहरूले चाहिँ अब आउने दशक झन् हाम्रा निम्ति डरलाग्दो भएर आउनेछ, किनभने अहिले तन्नेरी पुस्तामा चुरोट सेवन गर्नेहरूको संख्या कमी छैन र हामीले अरू कुराहरू प्राप्त गर्न बजारमा जति नै खोज्दा पनि कतिपय वस्तु पाउन मुस्किल हुन्छ, तर सुर्ती चुरोट जहाँ खोजे पनि पाइने अवस्था छँदैछ, त्यस्तै कि मदिरालाई पनि त्यही रूपमा लिन सकिन्छ। त्यसैले सुर्ती चुरोट सेवनबाट आफू बच्न, अरूलाई बचाउन, यसले गर्ने हानि नोक्सानीको बारेमा प्रभावकारी संचारका माध्यमबाट अरूलाई बुझाउन तपाईँ हामी पनि लागौं, तपाईँ हामीले पनि त्यो प्रयत्न गरौं। सरकारले गर्ने एउटा प्रयत्न छँदैछ, स्वास्थ्य विशेषज्ञहरूले स्वास्थ्य संस्थाहरूले गर्ने जानकारी दिने कुरा त छँदैछ। त्यहाँदेखि हामी प्रत्येक व्यक्तिले पनि आफ्नो घरमा, टोल छिमेकमा, आफ्ना साथीभाइको माझ रहँदाखेरि हामी धेरै लामो संवाद गरेर बस्छौं, तर यस्ता आवश्यक विषयमा संवाद गर्छौं कि गर्दैनौं? इन्टरनेट त सबैले प्रयोग गर्छौं,

गर्ने गरी नागरिकलाई बताउनुपर्छ। हामी सोझो हिसाबले के चाहिँ बुद्ध छौं भने कुनै पनि व्यापारिक प्रतिष्ठानले पसलेले होस् अथवा कुनै अरू किसिमका सेवा प्रवाह गर्ने संघ संस्थाले जो निजी छन् अब विद्यालयले भनौं अथवा चाहिँ नि स्वास्थ्य संस्था निजी स्वास्थ्य संस्थाले आफ्नो आमदानीको हिस्सा काटेर सहजै सरकारलाई तिर्लान् र अनि उनीहरूले त बरु विभिन्न प्रयोजनबाट अथवा यही सरकारको कुरालाई नै आधार बनाएर प्रति महिना आउने बिलमा त्यति 3% थपेर पठाउलन् अनि तिर्नुपर्ने त सर्वसाधारणले हुन्छ कि सर्वसाधारणले निजी विद्यालयमा पढाउनु भएन कि त कर तिर्नु पर्यो अनि कि सरकार

अनि तिर्नु पर्ने त सर्वसाधारणले हुन्छ कि सर्वसाधारणले निजी विद्यालयमा पढाउनु भएन कि त कर तिर्नु पर्यो अनि कि सरकार

उठाउनु भए चाहिँ हजारौं अभिभावकका गुनासा त्यस्तै होलान्। सरकार जनमैत्री हुनुपर्दछ, सरकार जनमुखी हुनुपर्दछ, नागरिकको हित नै सरकारको पहिलो प्राथमिकता हुनुपर्दछ। नागरिक खुसी भयो भने खुसी मनले दिएको त्यो आशिषले सरकार अथवा तिति निकायका सबैलाई लाभ हुन्छ। तिति मानिस खुसी हुनु, लाभ लिनु, नागरिकले चाहिने सरकारको राजनीतिक क्षेत्रको जय जय गान गाउनु भनेको राष्ट्र सफल हुनु हो। सबैको मनोबल बलियो भएपछि, खुसी भएपछि हामी कहीँ कमजोर हुँदैनौ, हाम्रो आमदानी उसै बढ्छ। यो विषयमा, यो क्षेत्रमा सरकारको धारणा, सरकारको स्पष्टीकरण आओस् र सरकारले नीति योजना बनाउने मात्र होइन त्यो कार्यान्वयन भयो कि भएन भनेर अनुगमन पनि गरोस्। नागरिकले पाउन् भनेर दिएको

0: शहरको आवाज तपाईँको मनको आवाज मोहो रेडियो जर्जुला 96.4 मेगाहर्ट्ज
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगा खोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाँसको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मुथुपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 0175624 र 98648 72.
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

सुनसरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ता

0: जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसाहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-67-67। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरिचौर बजार, रोल्पा, युनिसा सुन्चादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: प्रसाद

0: तपाईको मनको आवाज यो हो रेडियो जलजला फिल्म 96.4 MHz।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट।
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490204 र 98479412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: बाजे के भो किन जाला मगाछ
1: यहाँ दुखेको छ त खाने दिन न भा दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9905 94 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: को आवाज तपाई को मन को आवाज यो रेडियो चलचुला 96.4 मेगाहर्ट्ज
1: दिन दिन एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिरो घर चाहियो नि
2: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
1: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्थ्यो
2: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
3: होइन रात दिन खसखस के को झगडा हो यो
2: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
3: ए रामे त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात धुर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
1: ओहो यस्तै घर हो हामीलाई चाहिएको
2: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन त भन
3: ल सिधै फोन गर न मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर नत्र फेरि छुट्ला
4: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन

0: मरे नि के हो
1: हेर त रगतै रगत भयो श्याम त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
7: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
6: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
7: ऊ र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
6: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
7: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
9: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए बाबु, अँध्यारो छ, चर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु।

0: जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन
5: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ याद राखौ तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दियौ रोल्पा नगरपालिकाको कारणले

0: नमस्कार नमस्कार सन्चै हुनुहुन्छ हजुरहरू? ल यस्तो ला अर्को कति
1: नै
0: कति जाने बिहे त यही केटीसँग गयो तर बाले अस्ति केटी हेरेछु भन्थे बुढालाई मनाइहाल्छ नि

0: यतै पक्रिस् त पक्रिस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
0: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ
3: बेचबिखन र ओसार पसारबाट बचौ सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: त्यही डालोमा होला दाना हाल्दै नानी
1: खै यो त दादा त छैन कहिले देखि भन्दा छु दाना छैन कहाँ बदल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग चोरी खेल्न जिते रुदा स्थलबाट दाना लिएर आऊ त
2: सबै
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान थुरीखेत रोल्पा।

0: इन्हें बद्दा पनि कराई रहन्छन् इनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो इनको दाँत निको हुन्न
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
0: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
1: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
0: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
3: ए त्यसो भए जोगिन के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छ मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
4: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
7: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
7: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा मा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु।
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने भने दिदी,
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका एउटी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम औपतिरी जेउ बेला सुनो फोनी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए जिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नाले वातावरण मिलेनेलाई झेप्ता असर खेल्ने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नखर नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुन चासो खेलगेमा दुख हिन्दीको ठेगेलाई मेला किनाथे जन धनी मे खेप्पा छेपी ताउ हो फोकाई
14: वन
13: जङ्गल सर मेरो आयुर्वेदी बानी एमएल एमए सोला सुपर पोटरालाई पार जोगे हटाए
14: सलाई लाइटर स्याउला ले सचाउने चित्रालय जा बाङ्जा र यामा देने पोल के नै या इतौ चित्र हराइदे वन जङ्गल याले के भए या
13: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेलै चासो सहयोगी खेनाले वन जङ्गल ओसो छाम्ने भएको बारीको चुरोट विधि ओरे पनि
14: लान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसर्गी दिए
13: गेठो छामेला खोलेर चाउसी फोरिए होइदिए करिम गाई गेज निके लैजु अब नजिरे बनाए गेम ल गेज निकेमा लागे अरूले नयोगेमा लिए
14: वन जङ्गल सजुलिसी घेम बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउँछु छिमे ले चाउसो सहिरेकी खेले यहाँ
13: वन जङ्गल मेला टुकेमा लिए
14: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
15: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श।
16: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोझोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
15: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
16: सम्पर्क मोबाइल 9578821105,
15: 9479702,
16: 9805982605
15: र 9810939940।
17: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
18: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
17: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
18: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही चाङमा।
17: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
18: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
19: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
17: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
18: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
19: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
17: कम टल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
18: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
17: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
18: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
17: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
20: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
21: होइन, के भाषा र तपाईँलाई
20: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
21: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका,
17: 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
20: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
21: होइन के भाषा र तपाईलाई
20: के

0: तपाईलाई
1: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
0: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने

0: 看。
1: 走走了，这儿见见。
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुड़ा कुहिना पोल्ने वा झमझमाउने, हड्डी कुहिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
5: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
6: तिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
5: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
6: प्रत्येक राति 9-10 बजेसम्म
5: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
6: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं नानो रात्रिकालीन अभिवादन टप्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइट मा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथीको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईले हामीलाई इन्टरनेट

अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ र हामी कार्यक्रम गुड नाइटको आज हामी आइतबारीय बसाईमा छौं र आइतबारीय बसाईमा रहेर के गर्छौं कसो गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई कार्यक्रम गुड नाइटको आजको बसाई भनेको गफकाफ गर्ने मात्रै बसाई हो। तसर्थ गफकाफ गर्नका लागि तपाईँले हामीलाई फोन डायल गर्न सक्नुहुन्छ। आज विशुद्ध तपाईँले आफ्नो साथीहरूलाई गुड नाइटका शब्दहरू मात्रै राख्न पाउनुहुन्छ सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868 39 40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि रहे पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। र कार्यक्रम गुड नाइट सुनिरहँदाखेरि आज हामी तपाईसँग कुराकानी गर्नेछौ। 9868 39 40 फोन डायल गर्नुहोला। हामी कुन कुन रेडियोबाट प्रसारित छौ त्यो पनि जानकारी गराउँछु है। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट पनि कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए। यसै क्रममा हामीलाई तपाईँ सामुदायिक रेडियो भोजपुर 93.8 मेगाहर्जबाट पनि कार्यक्रम सुन्न सक्नुहुनेछ। यसै क्रममा रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि कार्यक्रम यति बेला सुन्न सक्नुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यसै क्रममा रेडियो धनकुटा 106.2 मेगाहर्जबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ, जहाँबाट सञ्चिता लिम्बुले साथ दिइरहनु भएको छ। रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो भोजपुरबाट एलिना श्रेष्ठले साथ दिइरहनु भएको छ भने हामीलाई रेडियो टिफरीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र रेडियो टिफरीबाट यति बेला हामीलाई साथ दिइरहनु भएको छ। विभिन्न साथीहरूले यति बेला साथ दिइरहनु भएको छ। राज श्रेष्ठ रेडियो टिफरी 99.1 मेगाहर्जबाट साथ मिलिराखेको छ। राज श्रेष्ठ लगायतका साथीहरूले यति बेला साथ दिइरहनु भएको छ।

अब हामी तपाईको लागि एउटा गीत राख्छौं। गीतपछि तपाईको माझमा फेरि आउने छौं। तबसम्मका लागि हामी गीत राख्दै छौं तपाईको लागि। यो गीत तपाईको लागि राख्छौं, गीतपछि फेरि आउँछौं।

0: गीत प्रस्तुतबालाई फेरि पनि स्वागत गर्छौं। कुरा बुझेसी मेरी माया यस्तै गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। हामी कार्यक्रम गुड नाइटमा छौं, तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा आज गफगाफ गर्ने बसाई हो। आजको बसाईमा तपाई आउनु भयो भने हामी तपाईसँग कुराकानी गर्छौं है, आज कुराकानी गर्छौं र कुराकानी गर्नका लागि आउनु होला 9868309440 को नम्बर तपाईको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ। कति पनि ढिला नगरिकन फोन डायल गर्नु होला। यति बेला पहिलो साथीको रूपमा कहाँदेखिको आउनु भएको छ भन्दै थिए, मिस कल आएको छ। मैले मिस कल गर्ने साथीको नम्बर मैले वाचन गर्छु है, म तपाईँलाई आग्रह गर्छु मिस कल नगर्नुहोस् भनेर। यति बेला मिस कल कतिचोटि भन्ने नगर्नुहोस् भनेर मैले नम्बर लास्टमा कति भएको साथीले मिस कल गर्नुभएको छ भने 27 है, 27 भएको साथीले कले मोबाइल चलाइरहनु भएको छ, 27 भएको नम्बर भएको साथीले कृपया मिस कल नगर्नु होला। 97 नभएर 98670 है, 97670 कसको नम्बर हो यो, कृपया मिस कल गर्ने काम चाहिँ नगर्नु होला है। मैले मिस कल गर्नको लागि नम्बर दिएको होइन, कार्यक्रममा फोन गर्नको लागि नम्बर दिएको हो। आज तपाईँले आउनुभयो भने गुड नाइटका शब्दहरू बोल्नका लागि आउनु होला, गुड नाइटका शब्दहरू बोल्न सक्नुहुन्छ। आजको बसाईमा यो क्रममा तपाईँलाई जानकारी गराए 9868309440 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग हामी कुराकानी गर्नेछौ। कार्यक्रम गुड नाइटमा छौं, फटाफट फोन डायल गर्नुहोला 9868309440 को नम्बर तपाईँका लागि खुला गरेका छौं। के छ टेलिफोनमा समस्या त नआउनु पर्ने हो होइन, त्यही पनि हामी तपाईँको लागि नम्बर दिइराखेका छौं। फटाफट फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौं। यो क्रममा तपाईँलाई जानकारी गराए, तपाईँसँग कुराकानी गर्नका निमित्त हामी यहाँ छौं र यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ पहिलो साथी? नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? को बोल्नुभयो कहाँबाट हजुर? सिन्धुलीबाट? नाम के होला तपाईँको? रीता मगर? के मगर भन्नुभयो? ए रीता मगर, के छ रीताजी खबर तपाईँको? यति बेला के गर्दै हुनुहुन्छ नि? ए बसिरहनु भएको नि, सिन्धुलीमा के गर्नुहुन्छ नि रीता? घराइसी काम गर्ने बस्ने नि? दिनहरू आज कसरी बिताउनु भयो, के गर्नुभयो? घराइसी कामहरू गरेर बिताउनु भयो? अनि घरमा को हुनुहुन्छ? रिताजी घरमा को हुनुहुन्छ? ए ल ठिक छ, जे होस् छोराछोरीलाई स्कुल पुर्याउन अनि तपाईँ नै जानुहुन्छ, छोराछोरीलाई स्कुल पुर्याउन तपाईँ नै जानुहुन्छ? ए ल ठिक छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। कुन रेडियोबाट हामीलाई सुन्नुभयो सिन्धुलीमा? कुन रेडियोबाट सुन्दै हुनुहुन्छ सिन्धुलीमा? ल रेडियो टिपरीबाट सुन्नुहुन्छ। ल अब गुड नाइटको शब्दहरू बोल्नुहोस्, कसलाई बोल्नुहुन्छ? रिताजी टेलिफोन सम्पर्कमा आउनु भएको थियो, गुड नाइटको शब्दहरू बोल्नुहोस्, कसलाई बोल्नुहुन्छ भनेको साथीहरूलाई सम्झिनुहोस् भनेको, उहाँले फोनै पो काटिदिनु भयो त। त्यस्तो त गर्नु भएन क्या अरे फोन त काट्न पाइन्न क्या अरे होइन फोन त नकाट्नु होला है नकाट्नु होला बल्ल बल्ल फोन लागेको हुन्छ साथीहरूको त्यो पनि फोनै काटेर भागिदिनुहुन्छ त्यस्तो त गर्नु भएन नि होइन त्यस्तो गर्नुभयो भने त तपाईँसँग हामी कसरी कुराकानी गर्ने होइन मजाले फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ 98 60 39 40 को नम्बर आज हामी तपाईँसँग कुराकानी मात्रै गर्छौँ यो कुरा म तपाईँलाई जानकारी गराए तसर्थ फोन डायल गर्नुहोला तपाईँको लागि नम्बर खुला गरेका छौँ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु हाम्रो यता मिसकल चाहिँ नगर्नु होला साथीहरू मैले धेरै पटक भनिसकेको छु मिसकल नगर्नुहोस् भनेर अहिले कति 31 भएको नम्बर कसले चलाइरहनु भएको छ मिसकल नगर्नु होला भन्छु 97 6 82 94 831 यो नम्बर त मैले चिनेको हो नम्बर हो तर मिसकल आएपछि वाचन गरिन्छ है यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर फोन काट्या रहेछ यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर के नाम भन्नुभयो हेलो हेलो टेलिफोन सम्पर्कमा आउनु भएको त्यो ध्यान म यता बोलाइरहेछु ध्यान कता दिइरहनु भएको छ यस्तो त नगर्नु न हो भनिरहेछु फेरि भनेकै मान्नुहुन्न यति बेला साथी नमस्कार हजुर भन्दै थिए फेरि पनि मिसकल आयो मिसकल अहिले चाहिँ 57 नम्बरबाट आएको छ मैले मिसकल नगर्नुहोस् भनेको छु सकिन्छ फोन गर्नुहोस् सकिँदैन मिसकल नगर्नु होला आज हामी तपाईँसँग कुराकानी मात्रै गर्छौ तपाईँको सम्झना समर्पण गुड नाइटको शब्दहरू मात्रै बोल्न पाउनुहुन्छ भनिराखेको छु तपाईँलाई होइन तसर्थ फोन गर्नुहोला मिसकल चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु र यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर हेर्नुहोस् त अब यता मैले नमस्कार हजुर भनिरहेको छु उता रेडियो सुनेर बस्नु भएको छ फोन लागेपछि तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित गरिदिनुहोस् न हजुर टेलिफोनतिर ध्यान केन्द्रित गरिदिनु भयो भने बल्ल पो हुन्छ त होइन तसर्थ ध्यान टेलिफोनतिर केन्द्रित हुनुपर्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर अब हेर्नुहोस् त मैले नमस्कार हजुर भनिरहेछु घोक्रो फुट्ने गरी कराइरहेछु होइन उता रेडियो मात्रै सुनिरहनु भएको छ त्यस्तो त नगर्नु न हो कार्यक्रममा फोन गरिसकेपछि टेलिफोनतिर ध्यान दिनुहोला रेडियोतिर होइन म तपाईँलाई आग्रह गर्छु 98 62 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ यति बेला साथी हुनुहुन्छ फेरि मिसकल आएको छ मैले मिसकल नगर्नुहोस् भनिराखेको छु साथीहरू तपाईँहरूलाई यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट के भन्नुभयो नाम के होला तपाईँको के बहादुर ठकुरी भन्नुभयो अनि यति बेला के गर्दै हुनुहुन्छ हजुर तपाईँले प्रोग्राम सुन्दै बस्दै होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ थाहा छ तपाईँलाई ल गुड नाइटको गुड नाइटको शब्दहरू बोल्नुहोस् साथीहरूलाई सम्झिनुहोस्
1: हजुर
0: साथीहरूलाई सम्झिनुहोस् नमस्ते टेलिफोन सम्पर्क में साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईको हो अर्को सहभागी साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
1: हेलो दादा नमस्ते नमस्कार
0: नमस्ते नमस्कार को बोल्नु भएको कहाँबाट रोशन श्रेष्ठ के छ रोशन जी खबर तपाईको
1: एकदम ठिक छ दाजुले टिफडीबाट जोडिएको रहेछ मैले त भर्खर सुनेको कुन रेडियो हो कहाँको रेडियो हो
0: अब टिफडीबाट जोडिएको भयो भने टिफडी रेडियो नै सम्झिनुहोस् कार्यक्रम गुड नाइट हो अब दिनदिनै सुन्नु होला है त ल ठिक छ कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ
1: यति बेला खाना खाएर प्रोग्राम सुन्दै छु दाई हजुरको अनि फोन टाइ गरेको नम्बर टिपेर ट्याक्क लाग्यो खुसी भएको
0: छ यहाँ मिस कल गर्ने साथीहरू धेरै हुनुहुन्छ कि यो नम्बरमा अब फोन गर्नुहोस् भन्छु मिस कल गर्नुहुन्छ गाह्रो छ मलाई साथीहरूले भनेकै मान्दिनुहुन्न गाह्रो छ मलाई होइन
1: हजुर हजुर एकदम अलिकति साथीहरूले पनि मिडियामा गइसकेको
0: त्यही त नि अनि कार्यक्रममा आउनु भएको छ दिनहरू कसरी बिताउनु भयो तपाईँको नाम के भन्नुभयो
1: मेरो नाम रोशन श्रेष्ठ हो
0: ए रोशनजी रोशनजीले दिनहरू कसरी बिताउनु भयो
1: आज अब यस्तै हो घरिरहेको छु काम गर्ने यस्तै हो गरिन्छ भाइहरू सिलगढी ढुङ्गातिर एकदम गरिन्छ अनि घरतिर गर्ने यसो मिडियाहरू सुन्ने यस्तै हो भाइहरू
0: घरतिर बस्ने मिडियाहरू सुन्ने होइन
1: हजुर हजुर
0: त्यसरी नै दिन बिताउनु भयो
1: हजुर हजुर
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कसलाई गुड नाइटका शब्दहरू राख्नुहुन्छ
1: हजुर विशेष त अब भाइहरूको लागि नै भन्न चाहन्छु गुड नाइट भन्न
0: चाहन्छु
1: हाम्रो रेडियो परिवार तिहारीबाट बोलिरहेको छ रेडियो परिवार काकाबाट बोल्नु भयो आफ्नो बाह्र सुन्नुहुन्छ उहाँहरू साथीहरू सम्पूर्णलाई गुड नाइट भन्दै छुट्टी भइरहेको नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो भन्दै अब एउटा गीत राख्छौँ तपाईँको लागि गीत बसेर तपाईँको माझमा हामी फेरि आउनेछौँ यो गीत तपाईँको लागि

0: योगी प्रसादबाट फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छ तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा गपगाप गर्नका लागि तपाईले फोन गर्नु होला हामीलाई विभिन्न रेडियोबाट सुन्दै हुनुहुन्छ रेडियो जलझला 96.4 मेगाहर्जको स्टुडियोबाट हामी यति बेला बोलिराखेका छौँ भने तपाईले हामीलाई रेडियो स्काई 90.4 मेगाहर्जको गुल्मीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा रेडियो भोजपुर 93.8 मेगाहर्जबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ रेडियो टिफडी 99.1 मेगाहर्जबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो विभिन्न रेडियोहरूबाट कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराएँ मैले पटक पटक मिसकल नगर्नुहोस् भनिराखेको छु साथीहरूलाई कृपया मिसकल नगर्नुहोस् एकचोटि भनेको त मान्नुपर्छ नि होइन लास्ट टाइममा 75 भएको यो कसको नम्बर हो यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर लास्ट टाइम 75 भएको यो कसको नम्बर हो 97.4 अनि 5.2.8.7 त्यसपछि कति छ 1.1 अनि 7.5 यो कसको नम्बर हो कृपया मिस कल चाहिँ नगर्नु होला मैले तपाईँलाई पटक पटक आग्रह गरिराखेको छु होइन एउटै नम्बरबाट धेरैचोटि मिसकल आउनु राम्रो होइन है म तपाईँलाई आग्रह गर्छु त्यसैले एउटै नम्बरबाट धेरैचोटि मिसकल गर्ने काम चाहिँ नगर्नु होला म तपाईँलाई आग्रह गर्छु तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर कहाँदेखि को बोल्नुभयो के खत्री भन्नुभयो
1: दुर्गा खत्री
0: कहाँबाट कुन जिल्ला पर्छ यो रामेछाप जिल्ला पर्छ नि अनि हामीलाई रेडियो टिफडीबाट सुन्नुभयो के गर्दै हुनुहुन्छ नि यति बेला तपाईँ ए अनि आज पहिलोचोटि सुन्नुभयो कि योभन्दा अगाडि पनि सुन्नुहुन्थ्यो पहिलोचोटि हो सुन्नु भएको अनि कस्तो लागिराखेको छ पहिलोचोटि कार्यक्रम सुन्न पाउँदा
1: एकदम राम्रै
0: राम्रै लागिरहेछ रमाइलो पनि लागिरहेछ होइन कार्यक्रमको बारेमा केही भन्नु छ अनि के गर्नुहुन्छ तपाईँ घरमा बस्नुहुन्छ कि पढ्नुहुन्छ कि जागिर गर्नुहुन्छ कि के गर्नुहुन्छ कतिमा पढ्नुहुन्छ कक्षा 9 पढ्नुहुन्छ नि ल कार्यक्रममा आउनु भएको छ अनि दिनहरू आज त स्कुल बिदा थियो क्या अरे होइन अनि दिनहरू कसरी बिताउनु भयो त बाख्रा चराएरै बिताउनु भयो होइन बाख्रा चराउन कतिको रमाइलो हुन्छ नि ठिकै ठिकै लाग्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज गुड नाइटका शब्दहरू बोल्नु पर्दा कसलाई बोल्नुहुन्छ नमस्ते आउनु भएको थियो साथी रामे छाप भएको छ उहाँले कति राम्रो कुराकानी गरेर जानुभयो तपाईँलाई पनि यस्तै कुराकानी गर्न मन छ आफ्नो आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई गुड नाइट शुभरात्री शुभ सपनी शुभ निदरी बोल्न मन छ भने फोन गर्नुहोला आज आइतबार व्यवसायमा हामी गुड नाइटका शब्दहरू बोल्ने गर्छौ है बोल्न दिन्छौ तपाईँलाई म तपाईँलाई आग्रह गर्छु तसर्थ तपाईँले कार्यक्रममा फोन डायल गर्नुहोला 98.6.60.39.40 को नम्बर तपाईँका लागि खुला गरेका छौ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु तपाईँ फटाफट फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? भोजपुरबाट। नाम के भन्नुभयो? पार्वतीजी, तपाईँको आवाज सानो आइराखेको छ, अलिक ठुलो आवाजमा बोल्नुहोस्। अलिक ठुलो आवाजमा बोल्नु पर्यो हजुर, तपाईँको आवाज सानो आयो। सानो भाइ हो, यहाँ फुल दिइरहेको छु तर पनि तपाईँको आवाज सानो सुनिरहेछ। ल हुन्छ, अब गुड नाइटका शब्दहरू बोल्नुहोस्। तपाईँको आवाज पनि सानो आयो, गुड नाइटका शब्दहरू साथीहरूले गुड नाइट भन्नुहोस्। हुन्छ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उहाँको आवाज एकदमै सानो आयो। किन आयो, किन सानो आयो? आवाज त ठुलो आउनु पर्ने हो, होइन? फटाफट फोन डायल गर्नुहोला। 32 मिनट गएको छ है हाम्रो स्टुडियोको घडीमा 9 बजेर। अझै धेरैजना साथीहरूसँग कुराकानी गर्नु छ। 9868603940 फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ भन्दै थिए, मैले पटक पटक भनिराखेको छु तपाईँहरूलाई, मिस कल चाहिँ नगर्नुहोस् कृपया। मैले तपाईँलाई बारम्बार आग्रह गरिराखेको छु, मिस कल चाहिँ नगर्नुहोस्, नत्र म भन्दा नराम्रो कोही हुन्न है। अब मैले फोन गर्दा तपाईँलाई को हुनुहुन्छ सबै कुरा बुझेर अनि रेडियोबाट प्रसारण गर्छु है, मिस कल चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। यदि बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट? सावित्री भुजेल। कुन ठाउँबाट भन्नुभयो? गोकुल गंगा गाउँपालिका वार्ड नम्बर 5। कुन जिल्ला?
1: रामेछाप।
0: ए रामेछापबाट। के छ रामेछापतिरको हालखबर?
1: एकदम ठिक छ।
0: यति बेला के गर्दै हुनुहुन्छ? रामेछापमा के हुँदैछ आज भोलि? अनि रामेछापमा आज भोलि के हुँदैछ? त्यस्तै त्यस्तै छ होइन? ल कार्यक्रममा आउनु भएको छ, तपाईँको नाम के भन्नुभयो?
1: सावित्री
0: भुजेल, होइन? अनि सावित्रीले के गर्नुहुन्छ, पढ्नुहुन्छ कि के गर्नुहुन्छ?
1: पढ्छु, अनि टिचरको एक्जाम दिएर बसेको, अनि अहिले त्यस्तो सामान्य ज्ञानहरू, कविताहरू, त्यस्तो रचना गरेर बसिरहेको
0: छु। ओहो, त्यो कविताहरू पनि रचना गर्नुहुन्छ? कतिमा पढ्नुहुन्छ? टुवेल्भको एक्जाम दिएर बस्नु भएको। अब पास भएपछि फर्स्ट इयरमा भर्ना हुने, होइन? अब स्कुल जिन्दगीबाट क्याम्पसको जिन्दगीमा जान थालियो भनौँ न, के छ, पास भइन्छ कि भइन्न? भइन्छ नि, परीक्षा राम्रै भएको छ?
1: राम्रै भएको छ।
0: ओहो, ल ठिक छ, यति भएपछि त भयो कि, होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनुहुन्छ? अनि कतिवटा बाख्राहरू पाल्नु भएको छ? 9-10 वटा बाख्रा पाल्नु भएको छ, होइन? जोस, रमाइलो छ जिन्दगी। ल अब के छ, कसलाई गुड नाइटको शब्दहरू बोल्नुहुन्छ?
1: सर्वप्रथम त हजुरको लागि, अनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा रामेछापबाट साथी सावित्री भुजेल भन्दै हुनुहुन्थ्यो, क्यारे उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, यस्तो धेरैजना साथीहरूले फोन लगाउँदै हुनुहुन्छ, कतिपय साथीहरूले पनि फोन लगाएर डिस्टर्ब गरिरहनु भएको छ। ती साथीहरूलाई फेरि मिसकल आयो अरे, हेर्नुहोस् त, एउटै नम्बरबाट पटक पटक कतिचोटि मिसकल गर्न सक्नु भएको फेरि। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
2: मनोज कार्की।
0: मनोज कार्की कहाँबाट? सिन्धुलीबाट होइन मनोजीले रेडियो बन्द गर्नुहुन्छ कि रेडियोबाट टाढा जानुहुन्छ कि अनि के छ मनोजी सिन्धुलीतिरको हालखबर अनि रेडियो टिफरीबाट हामीलाई सुन्नुभयो हजुरको रेडियोमा त कहाँ यो कार्यक्रम बज्छ त रेडियो टिफरीबाट पो कार्यक्रम बज्छ त रेडियो टिफरीबाट यो कार्यक्रम होइन तपाईँ सुन्नु भएको रेडियो टिफरीबाट होइन यो कार्यक्रम सुन्नु भएको तपाईँले ल ठिक छ कार्यक्रममा आउनु भएको छ रेडियोतिर होइन ध्यान हामीतिर दिनुहोस् है टेलिफोनतिर दिनुहोस् अनि तपाईँको नाम के भन्नुभयो मनोज कार्की हुन्छ मनोजी कार्यक्रममा आउनु भएको छ आज के गर्छौ तपाईँलाई थाहा होला क्यारे ल अनि गुड नाइटको शब्दहरू राख्नुहोस् नमस्ते मनोज कार्की आउनु भएको थियो सिन्धुली भएको छ उहाँसँग कुराकानी गरिसकेका छौँ हेलो तपाईँको हो 9968309440 नम्बरमा फोन डायल गर्नुहोला 9:37 गएको छ है हाम्रो स्टुडियोको घडीमा अझ धेरैजना साथीहरूसँग कुराकानी गर्नुहोस् हामीले तपाईँसँग आज कुराकानी मात्रै गर्छौँ सोमबार भोलि भने तपाईँको मुक्त गजल को बसाई हुन्छ है मुक्त गजल भावनाको बसाई हुन्छ भोलिको बसाईमा र पर्सि मंगलबारको बसाईमा गाउँखाने कथाको बसाई हुन्छ होइन बुधबारीय बसाईमा गीत रचना पाउनुहुन्छ बिहिबारीय बसाईमा अभिनय रहन्छ शुक्रबारीय बसाईमा विषयवस्तुमा तपाईँको विचार रहन्छ अनि शनिबारीय बसाईमा प्रतिभा प्रस्फुटन रहन्छ यो कुरा म तपाईँलाई जानकारी गराए तसर्थ तपाईँले फटाफट फोन डायल गर्नुहोला आजको लागि कुराकानी गफगाफको दिन रहेको छ म तपाईँलाई आग्रह गर्छु फोन गर्नुहोला 9868309440 नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्ते को बोल्नुभयो भोजपुरबाट सबिना भुजेल कुन रेडियोबाट हामीलाई सुन्नुभयो भोजपुरमा ए आज भोलि रेडियो भोजपुरबाट सुन्ने साथीहरू एकदमै हराउनु भएको छ नि किन हो ए आज तपाईँ फर्स्टचोटि सुन्नु भएको छ अनि फर्स्टचोटि सुन्दै गर्दाखेरि कार्यक्रम कस्तो लागिरहेछ तपाईँलाई एकदम राम्रो अनि रमाइलो लागिरहेछ के गर्ने मान्छे तपाईँ भोजपुरमा भोजपुरमा भएर के गर्नुहुन्छ भनेको कतिमा पढ्नुहुन्छ नाइनमा पढ्नुहुन्छ नि ल तपाईँको नाम के भन्नुभयो फेरि एकचोटि भन्नु त सबिना भुजेल अनि दिनहरू आज त छुट्टी थियो होला आज दिनहरू कसरी बिताउनु भयो के गर्नुभयो बसेरै बिताउनु भयो होइन खाना त खाइसक्नु भयो होला क्यारे ल अब अब गुड नाइटको शब्दहरू राख्नुहोस् हुन्छ बिदा गर्छौ टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो सबिना भुजेल भन्दै हुनुहुन्थ्यो भोजपुरबाट रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्दै हामीलाई फोन डायल गर्नु भएको हो पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गर्नुभए पनि तपाईँसँग हामी कुराकानी गर्नेछौँ यो कुरा म तपाईँलाई जानकारी गराए फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ तपाई कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। मैले धेरैचोटि भनिसकेको छु साथीहरूलाई, कृपया कार्यक्रममा फोन डायल गरिसकेपछि नि तपाईँ नितान्त टेलिफोनतिर ध्यान केन्द्रित गर्नुहोस्। क्या आउनुहुन्छ, रेडियो मजाले खोलेर फोन लगाएर रेडियोको छेउमा राखिदिनुहुन्छ, होइन त्यस्तो त नगर्नु न। फोन त बोल्नको लागि गरे होला ग्यारे, मेरो आवाज मलाई नै सुनाउनुको लागि गर्नुभयो र फोन, होइन फोन गरिसकेपछि तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868309940 नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँका लागि हामी खुला गरेका छौं, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौं। भन्दै अब एउटा गीत राख्ने बेला भएको छ जस्तो लाग्यो मलाई। साथीहरूको फोन पनि खासै आएन, होइन एउटा गीत राख्छु, तर त्योभन्दा अगाडि एकजना साथी आउनु भएको छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, नमस्ते, नमस्कार, को बोल्नुभयो, कहाँबाट? मनिषा घिसिङ,
3: हजुर,
0: के छ मनिषा खबर?
3: मेरो एकदम ठिकै छ, भन्नुहोस् तपाईँको के कस्तो छ नि?
0: हाम्रो पनि एकदम ठिक छ, के गर्दै हुनुहुन्छ तपाईँ?
3: म अहिलेको समयमा चाहिँ प्रोग्राम सुनेर बसिरहेको छु, भन्नुहोस् है भाइ।
0: ए, प्रोग्राम सुनेर बसिरहनु भएको छ, के गर्ने मान्छे तपाईँ?
3: हजुर,
0: के गर्ने मान्छे तपाईँ? तपाईँ के गर्नुहुन्छ, पढ्नुहुन्छ कि के गर्नुहुन्छ भनेको भन्दै थिए, फोनै काटिदिनुभयो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? एलिना खातुन, अघि नै तपाईँले मिस कल गर्नुभएको थियो नि यो नम्बरमा, होइन? किन मिस कल गर्नुभयो? कार्यक्रमको नम्बरमा मिस कल गर्नको लागि दिएको कि फोन गर्न दिएको तपाईँलाई, भन्नुहोस् त। झुकेर तपाईँलाई मिस कल गर्ने काम चाहिँ नगर्नुहोस् है। यति बेला के गर्दै हुनुहुन्छ, के गरेर बसिरहनु भएको छ? के गर, अलि बुझिएन हजुर, बुझिने तरिकाले बोल्नु न, अलि टाठो आवाजमा। ल अब गुड नाइटको शब्दहरू राख्नुहोस् ल एलिनाजी। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो एलिना, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। र अब अर्को एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: Aha, sarangi reto la mauka mile feri betaula. Yogi pasir palai. Feri pani swagat sa karikam good night maasam. Tapai ti bala karikam good night sunday anunsa. La karikam good night mai ti bala saathi anunsa ma swagat garsu kaha deki ko anunsa. Namaskar sir.
1: Namaste sir. Namaste.
0: Namaste. Kabunnu kya baat hai?
1: मैं भोजपुर वाला टिक बहादुर भुजेल
0: टिक बहादुर भुजेल भोजपुर कौन सा बात आज हूँ
1: मैं भोजपुर सदर मुकाम डाड़ा गांव वाला सर
0: ये डाड़ा गांव बात है बन्नू बोले ये भोजपुर कती डाड़ा पर सात भाई को घर बंदा
1: नज़दीकी
0: पर सर
1: नज़दीकी
0: पर सही ना नज़दीकी आज हूँ बल्कि ये रेडियो में एंटीना उठाने पड़ते ना वाला रेडियो भोजपुर त्यति वादक की चाहिए र हैन
1: हजुर हजुर हजुर
0: अनि यति बेला के गर्दै हुनुहुन्छ तपाई
1: अहिले हजुर यही हाम्रो कार्यक्रम सुनौ अब यस कार्यक्रम सकेपछि चाहिँ सुत्नु पर्ला भन्दै छु
0: कार्यक्रम सुनौ त्यसपछि कार्यक्रम सकेपछि सुत्नु पर्ला भन्ने योजनामा हुनुहुन्थ्यो हैन
1: हजुर
0: कार्यक्रम तपाईलाई कुन कुन कार्यक्रम सुन्नुहुन्छ मैले चलाउने
1: कार्यक्रम त म सुन्दै नै सबै सुन्छु सुन्न चाहिँ फेरि अब कस्तो हुन्छ भने कुनै कुनैमा अब दक्ष हुँदैन नि त आफ्नो काम पनि हुन्छ त्यस्तै होइन
0: होइन तपाईँले मैले चलाउने दुईटा कार्यक्रम रेडियो भोजपुरबाट प्रसारण हुन्छ रेडियो कार्यक्रम लोकसारथी अनि रेडियो कार्यक्रम गुड नाइट दुईटै कार्यक्रम सुन्नुहुन्छ कि गुड नाइट मात्रै
1: मजाले सुन्छु अब आफूलाई जानकारीमा आए अनुसार कुनै कुनै बेला फोन पनि लगाइहाल्छु अनि
0: कहिले काहीँ सुनेर मात्रै साथ दिनुहुन्छ होइन ल ठिक छ कार्यक्रममा आउनुभयो आज के छ आज भनौँ न आज त गुड नाइटको शब्दहरू मात्रै बोल्नुपर्छ दिनहरू कसरी बिताउनुहुन्छ कसरी बित्छ तपाईँको दिनहरू के गर्नुहुन्छ
1: मेरो म आफू खास मात्र मेरो फर्निचर हो कि अनि अब फर्निचरमा अनि दाजु रेडियो बजाइन्छ नै
0: है
1: अनि अब दिनभरि अब त्यतिकै अब फर्निचरको हार्ड काम गरिन्छ गरिन्छ
0: त्यस्तै त्यस्तै छ होइन
1: हजुर हजुर
0: ल त हुन्छ कार्यक्रममा आउनुभयो अब गुड नाइटका शब्दहरू राख्नुहोस्
1: गुड नाइटका शब्द भन्नाले अब मलाई चिन्ने साथीभाइ सम्पूर्णलाई गुड नाइट भन्न चाहन्छु
0: हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ अब हाम्रो स्टुडियोको घडीमा यति बेला 50 मिनट गएको छ अब अन्तिम एकजनासँग हामी कुराकानी गर्छु है फोन डायल गर्नुहोला अन्तिम साथी आउनु भएको छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर
2: हेलो नमस्कार हजुर
0: के भन्नुभयो कहाँबाट
2: केराई
0: भन्नुभयो
2: युनिका राई
0: के छ युनिका खबर
2: खबर एकदम ठिकै छ दाई भन्नु पर्ला तपाईँहरूको के छ होला
0: मेरो पनि ठिक छ तपाईँको मायाले गर्दा ठिक छ भन्ने अरे क्या होइन
2: मायाले गर्दै ठ्याक्कै फोन पनि लाग्यो
0: त्यही त नि न्यानो मायाले गर्दा फोन लाग्यो हो नि त होइन
2: हजुर होला न्यानो माया
0: अनि यति बेला के गर्दै हुनुहुन्छ
2: यति बेला त प्रोग्राम एकदम मजाले सुनिरहेको अनि भोजपुरतिरको साथीहरू हराइराख्नु भएको छ भनेपछि चाहिँ कल गर्न तयारी अवस्थामा बसिरहेको
0: हो त्यही त भोजपुरतिरको पहिला पहिला यति धेरै फोन आउँथ्यो भोजपुरतिरका साथीहरूले यति धेरै फोन गर्नुहुन्थ्यो आजभोलि कता कता हराउनु भयो भोजपुरतिरका साथीहरू
2: आजभोलि यस्तो होला अब खेतीतिर प्राय लागिराख्नु भएको छ त्यही भएर होला हौ व्यस्त भएर म पनि गएको छुइनँ अब धानमा व्यस्त छौँ धान रोपेर रोपाइ छ क्या हाम्रोतिर
0: अनि रातिको कार्यक्रमको लागि त भ्याउनुहुन्छ होला अब त सुत्ने बेलाको कार्यक्रम हो नि त
2: हो कि यस्तो गलेको हुन्छ अब थाकेको हुन्छ अब खाना खायो सुतो अनि प्रोग्राम सुने पनि अब मिस नटिक्ने ठाउँमा बाहिर जानुलाई गाह्रो हुन्छ नि त त्यही भएर होला
0: हामीले पहिला पहिला के गर्थ्यौँ भने हामीले धान रोप्न जाने बेला के होइन रेडियो लग्ने अनि आलीमा रेडियो राख्ने
2: म त्यस्तै गर्दै
0: आलीमा ठुलो रेडियो हुने आलीमा रेडियो राख्ने अनि घन्काउने अनि मजाले कार्यक्रम सुन्ने के अनि रेडियो भिच्छ भनेर त्यो रेडियो प्लास्टिकमा रेडियो राखिदिने कि
2: यो त सेम भइहाल्छ नि म पनि हामी अब प्रायः सुन्छौँ नै होला अब साथीहरूले के गर्नुहुन्छ अब सुनिदिइ राखेको हुन्छौँ अब फोन गर्ने अब समय हुँदैन सक्ने बेला हुन्छ साथीहरू कता गयो भन्ने हुन्छ होइन
0: हो त नि
2: त्यही मात्रै फेरि त्यही मात्रैमा फोन गरिराख्छ भन्ने हुन्छ नि त त्यही भएर
0: ल त हुन्छ कार्यक्रममा आउनुभयो अब धेरै समय पनि छैन हामीसँग अहिलेको लागि अब गुड नाइटको शब्द बोल्ने त होला नि
2: हजुर बोल्ने होला
0: ओके ल बोल्नुहोस् गुड नाइटको शब्दहरू राख्नुहोस् ल
2: हजुर गुड नाइट भन्नुपर्दा सबैभन्दा तपाईँ दाई हजुर जलदलाई थ्याङ्क यू एफएम अल स्टार टिमलाई अनि भोजपुरबाट सबैजना साथीहरूलाई अनि गजलले साथ दिइराख्नु भएको छ अब कार्यक्रम गुड नाइट
0: नमस्ते टेलिफोन सम्पर्कमा युनिका आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ जाँदा जाँदै म केही कुरा सुरुमै भनिदिइहाल्छु तपाईँ अब दिउँसो दिउँसोतिर होइन साँझ साँझ परिसकेपछि अब बाहिर केही राख्नु भएको थियो होला भित्र ल्याउनु पर्ला अहिले भनेर अहिले बाहिर राखौँ सुकौँ अनि पछि फेरि भित्र लग्नु पर्ला भनेर राख्नु भएको थियो होला बाहिर भएको सामानलाई भित्र ल्याउनु भयो त अब के हुन्छ नि सुकाएका लुगा कपडाहरू बाहिरबाट उठाउनु भयो कि उठाउनु भएन बाहिर राख्नु भएको सामान भित्र ल्याउनु भयो कि ल्याउनु भएन भान्सा कोठामा आगो खाना पकाइसकेपछि आगोलाई राम्रोसँग निभाउनु भयो कि निभाउनु भएको छैन बिर्सनु भयो कि सम्झाइदिएको छु मैले ग्यास चुलो राम्रोसँग निभाउनु भयो पानीको धाराको मुहान बन्द गर्नु भएको छ कि छैन अनि के छ ग्यासको चुलो पनि राम्रोसँग निभाउनु भयो होला अनि विद्युतीय उपकरणहरू खुल्लै पो छोड्नु भएको छ कि यसो सम्झाइदिएको छु मैले कुखुरा बाख्राहरू के गर्दैछन् यसो त्यतातिर हेर्नु भएको छ कि छैन हेर्नु होला फेरि दाम्लो चुडाएर भाग्लान् होइन त्यतातिर पनि ध्यान दिनुहोला बिरामी हुनुहुन्छ औषधि खाइरहनुपर्छ तपाईँलाई के छ औषधि खानुभयो आज कि बिर्सनु भयो कुरै कुरामा कति बेला औषधि खाएको भुसुक्कै बिर्सेछु भन्ने नआओस् है बिर्सनु भएको छ भने खानुहोला भन्छु खानेपानी आफूसँगै राखेर सुत्नु होला कति बेला तिर्खा लाग्छ थाहै हुँदैन होइन अनि लौ त आजको लागि कार्यक्रम गुड नाइटको लागि छुट्याएको निर्धारित समय सकिन आँटेको छ कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु आशा चाहिँ तपाईँ कार्यक्रम कहाँ कहाँबाट पो सुन्नुहुन्छ कुन कुन ठाउँबाट सुन्नुहुन्छ मलाई भन्नुहोस् ल तपाईँलाई म नम्बर दिन्छु मलाई फोन गरेर पनि भन्न सक्नुहुन्छ म्यासेज गरेर पनि भन्न सक्नुहुन्छ तर म्यासेजमा आफ्नो नाम चाहिँ लेख्न नबिर्सनु ल नम्बर हो मेरो आफ्नै मोबाइल नम्बर हो 98644417298 मा तपाईँले फोन गरेर आफ्नो सुझाव सल्लाह वा प्रतिक्रिया कहाँबाट कार्यक्रम सुन्नुहुन्छ सबै कुरा मलाई भन्नुहोला भन्दै आजको लागि म आवाजबाट वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार गुड नाइट शुभ सपनी शुभ निदारी

अजीर्णिएर हात जोड्ने मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली।